गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिकाका गरिमा चौधरीका अभिभावक र सरकारका प्रतिनिधि बीच सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकहरूको जनअपेक्षा अनुसार विद्यमान कानूनमा रहेर कसुर र सजायको अपेय व्यवस्थापन र अवलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने पनि भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टिको कार्य गर्ने विषयमा पनि सहमति भएको छ। सहमति मान्य पत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गिला चौधरीले हस्ताक्षर गरिएको छ। पीड़ित परिवारका तर्फबाट गरिमा चौधरीका बुबा मनोज कुमार चौधरी र आमा मीनमती चौधरीले पनि सहमति पत्रमा हस्ताक्षर गरिएको छ। सरकार र पीड़ित परिवार बीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अगाडि बढ़ाउनको साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाएको छ। अटिजम भएका बालबालिका लागि नेपाल सरकारले 7 प्रदेशमा 1-1 वटा आवासीय विद्यालय स्थापना गर्ने तयारी अगाडि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले विद्यालय व्यवस्थापन स्थापनाका लागि आवश्यक बजेटको समेत विनियोजन भइसकेको जानकारी दिनुभएको हो। शिक्षा र खेलकुद मन्त्रालयको समन्वय र अन्तर्राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजनामा धनगढ़ीमा भएको अन्टिजम र न्युरोडाइसर्भर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था सम्बन्धी मापदण्ड 2083 विषयको छलफलमा मन्त्री पोखरेलले विद्यालय सञ्चालनको मडालिडी तयार गर्न सरकारसँग छलफल भइरहेको बताउनु भएको हो। उहाँको अनुसार प्रस्तावित आवासीय विद्यालयमा पठन पाठनसँगै थेरापी, स्वास्थ्य सेवा र बालबालिकाको रुचि र क्षमता अनुसार विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन हुने भएको छ। सरकार गठन लगतै 7 प्रदेशमा 1-1 वटा आवासीय विद्यालय स्थापना गर्ने घोषणा गर्ने गरिएको र त्यसका लागि आवश्यक बजेट समेत व्यवस्था भइसकेको मन्त्री पोखरेलले बताउनु भएको हो। यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी विद्यालय व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाइनेछ र सरकारमा विद्यालयमा भर्ना गर्नु अगाडि अटिजम भएका बालबालिकाहरूलाई विद्या आवश्यक रूपमा आवश्यक स्वास्थ्य सेवा, शिक्षा तथा थेरापी उपलब्ध गराउने उद्देश्यका साथ मापदण्डको मस्यौदा तयार गरिएको मन्त्री पोखरेलले बताउनु भएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजाने प्रक्रियामा सीमित म्यान पावर कम्पनीहरूलाई मात्र सहभागी गराउने गरी सिन्डिकेट लागू गरिएको देखिएको छ। मलेसियाको विदेशी कामदार केन्द्रित व्यवस्थापन प्रणाली एमएफसीएमएस पोर्टलमा नेपालका 25 वटा मात्रै वैदेशिक रोजगार व्यवसायी स्थायी संस्था रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीका रूपमा सूचीकृत भएपछि लामो समयदेखि चल्दै आएको सिन्डिकेटका खेल अन्तत कार्यान्वयनमा आएको देखिएको छ। यसअघि नै मलेसियाको उक्त पोर्टलमा नेपालका सबै इजाजत प्राप्त म्यान पावर कम्पनीहरूले श्रमिक पठाउन सकिने व्यवस्था गरिएको थियो, तर अहिले आएर 25 वटा संस्थालाई मात्र सूचीकृत गरिएको भन्दै वैदेशिक रोजगारीहरूमा आपत्ति जनाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष ढिक बहादुर खत्रीले समेत सीमित म्यान पावरहरूलाई मात्रै स्वीकृति गरेर बाँकी व्यवसायहरूलाई मलेसिया रोजगारीबाट बाहिरिन सक्ने प्रयास भएको बताएका छन्। यसले प्रतिस्पर्धा सीमित राख्नुका साथै अन्तत नेपाली श्रमिकमाथि नै आर्थिक भार पर्न सकिने जोखिम बढ़ेको छ र मलेसियाले सीमित म्यान पावर कम्पनी मार्फत मात्रै नेपाली श्रमिक लैजाने गरी संरचना बनाउन खोजेको विषय भने नयाँ विषय होइन। विगतदेखि नै मलेसियामा नेपाल सहित श्रमिक पठाउने विभिन्न देशका म्यान पावर कम्पनीका लागि निश्चित मापदण्ड प्रक्रिया बढ़ाउने प्रक्रिया अगाडि बढ़ाएको थियो। लामो समयदेखि बन्द रहेको केही समय अगाडि मात्र परीक्षण उत्पादन गरेको हेटौड़ा कपड़ा उद्योग
पुनः संचालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हिजो उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र संचालन मोडालिटीमा छलफल भइरहेको बताउनु भएको हो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँगमा उद्योग पूर्वाधार वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको छ। साढे दुई दशकदेखि बन्द रहेको यस ऐतिहासिक उद्योगलाई सरकारले नेपाल सरकारले सेनाको जिम्मामा मर्मत सम्भार गरिरहेको छ। गएको साउन 23 गते दुईवटा तान संचालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ र निरीक्षणका क्रममा उद्योगका 488 मध्ये अहिले 12 मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराएको छ र चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग संचालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ। चितवनको खैरहनी नगरपालिका एकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका एक तरकारी चोक स्थित पूर्व पश्चिम महेन्द्र लोकमार्गमा बस र मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो। मृतकको पहिचान भने खुलेको छैन। शनिबार दिउँसो 12:30 बजे नारायण घाटबाट बर्दीवासतर्फ जाँदै गरेको BP003001X2733 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको BP01015P3385 नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक अन्दाजे 30 वर्षीय पुरूष र पछाडि सवार अन्दाजे 25 वर्षीय महिला गम्भीर घाइते भएका थिए र उनीहरूलाई उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा पठाएकोमा दुवैजनाको उपचारकै क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक सर्लाही घर भएका 51 वर्षीय अजय कुमार मास्की र दुवै सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। सरकारले मेडिकल व्यवसायी दुर्गप्रसाई संयोजक रहेको राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाओ महाअभियान नेपालसँग 14 बुधे सहमति गरिएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि सो सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सहमति भएसँगै महाअभियानको आयोजना गर्दै आएका धरना र आन्दोलनका कार्यक्रम आजका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ र सरकारको तर्फबाट वार्ता संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधार सुवेदी र महाअभियानका तर्फबाट वार्ता समितिका संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गरिएको छ। अर्घखाँचीमा कानून बमोजिम वन्य जन्तुको शिकार गर्न चाहने नागरिकहरूका लागि लाइसेन्स लिन आवेदन खुल्ला गरिएको छ। डिभिजन वन कार्यालय अर्घखाँचीले सार्वजनिक सूचना जारी गर्दै शिकार गर्न इच्छुक नागरिकहरूलाई आवश्यक कागजात सहित आवेदन दिन आह्वान गरिएको हो। राति मृग चितल र बदेलको शिकारका लागि तोकिएको कानूनी प्रक्रिया पूरा गरी जिल्ला शिकार अनुज्ञापत्र लिन सकिने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिनुभएको हो। यसका लागि इच्छुक नेपाली नागरिकले यही भदौ 10 गते भित्र डिभिजन वन कार्यालय अर्घखाँचीमा आवेदन दिन सक्नेछ। वन्यजन्तुबाट हुने कृषि बाली र मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्य सहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन 2029 राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली 2030 तथा प्रचलित कानून तोकिएको व्यवस्था अनुसार शिकार अनुज्ञापत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको सूचनामा शिकार गर्न चाहने व्यक्तिले निर्धारित ढाँचामा निवेदन दिनुपर्ने उल्लेख गरिएको छ। निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानूनले तोकिएको अन्य आवश्यक कागजात पेश गर्नुपर्ने भएको छ। डिभिजन वन कार्यालयले भने शिकार अनुज्ञापत्र वितरणको प्रक्रिया पारदर्शी र प्रचलित कानून अनुसार हुने स्पष्ट पारेको छ। कार्यालयमा प्राप्त प्रतिवेदन र कागजातको आवश्यकता जाँचपछि
मात्रै सम्बन्धित व्यक्तिलाई अनुज्ञापत्र प्रदान गरिने डिभिजन वन कार्यालय डिभिजनका प्रमुख नारायण देवास भट्टराईले जानकारी दिनुभएको छ। शिकारका नाममा वन्यजन्तुको अवैध ओसार पसार, चोरी निकासी र गैर कानूनी गतिविधि हुन नदिन वन कार्यालय र सम्बन्धित सुरक्षा निकायले निगरानी समेत बढ़ाउने अपेक्षा गरिएको छ। साझा खबरमा विदेशको खबरमा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा आएर असफल भएको छ। यससँगै 20 अर्ब अमेरिकी डलर बराबरको क्यानाडियन उत्पादनहरूमा अमेरिकाले 50% कर लगाउने भएको छ। अमेरिकाले अन्तिम समयमा सम्झौताका शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको कार्नीले बताएको छ। अमेरिकाले आफ्नो देशको सामग्रीमाथि जति कर लगाउँछ त्यति नै कर अमेरिकी सामानमा पनि लगाइने चेतावनी दिएको छ। अमेरिकाद्वारा अन्तिम समयमा प्रस्ताव गरिएका शर्तहरूमा गरिएको फेरबदल अनुचित र अर्थहीन थियो। प्रधानमन्त्री कुर्नीले पछिल्लो हप्ताहरूमा अमेरिकासँगको सम्बन्धलाई थप सुदृढ बनाउने र विश्वकै उत्कृष्ट व्यापारिक सम्झौता कायम गर्ने प्रयास भएको पनि स्मरण गराएका छन्। तर यसका बावजूद क्यानाडाको अपेक्षा पूरा हुन नसकेको पनि बताएको छ। यस घटनाले दुई छिमेकी राष्ट्रबीच व्यापारिक सम्बन्धलाई थप जटिल पनि बनाइदिएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिसले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै कर्नीलाई जवाब दिएका छन्। यसअघि वार्तामा अमेरिकाले क्यानाडासँगको स्टील, एल्युमिनियम, गाड़ी र काठमा ठूलो कर छूटको प्रस्ताव गरेको पनि ग्रिनले जानकारी गराएका छन्। साझा खबरमा अब खेल खबरमा अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी20 सिरिज अन्तर्गत आफ्नो खेलमा नेपाल बंगलादेशसँग हाई पर्फर्मेन्स एचपी 11 9 विकेटले पराजित भएको छ। शनिबार डर्मेन स्थित मर्रा उभल मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको 100 रनको सामान्य लक्ष्य बंगलादेशले एचपीले मात्र 10.2 ओभरमा 1 विकेट लिएर सहजै खेल पूरा गरेको छ र बंगलादेशका 58 खेल बाँकी छँदै जीत हात पारेको हो। बंगलादेशको जीतमा ओपनर जिसन आलमले विस्फोटक अर्धशतकीय इनिङ्स खेलेको छ र उनले मात्र 29 बलमा 3 चौका र 4 छक्काको मदतले अभिजित 52 रन बनाएको छ भने आरफुल इस्लामले 27 बलमा 3 चौका र 1 छक्का प्रहार गर्दै अभिजित 34 रनको योगदान दिएका छन्। हरिबाबु हरमन मोहन सोहन 7 रन बनाएर अल आउट भएको छ भने उनलाई नेपाली बलर शहाब आलमले कप्तान तथा विकेट किपर अनिल शाहको हातबाट क्याच आउट गराएका थिए। यस अघिका टस हारेर पहिलो ब्याटिङको निम्ति पाएको नेपालको इनिङ्स पूर्ण रूपमा धारासयी बनाएको छ र नेपालले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर मात्र 79 रन मात्र बनाउन सकिएको थियो। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। गरिमा चौधरीका अभिभावक र सरकार बीच 3 बुधे सहमति। साथै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि नेपाल सरकारले आवासीय विद्यालय स्थापना गरिने। नेपालमा मलेसियाको सिन्डिकेट 25 म्यान पावरले मात्र श्रमिक पठाउन पाउने। हेटौडा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले पुनः लगानी गर्ने। सरकार र दुर्गप्रसाई बीच 14 बुधी सहमति। आन्दोलनका सबै कार्यक्रमहरू अन्त्य। अर्घखाँचीमा वन्यजन्तुको शिकारका लागि लाइसेन्स खुल्ला गरियो। र टप एण्ड टी20 सिरिज अन्तर्गत ब्याटिङ चल्न नसक्दा नेपाल बंगलादेशसँग 9 विकेटले पराजित। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् नमस्कार।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 7 गते आइतबार, अगस्त 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बन्देल मृगको शिकार गर्न पहिलो पटक अर्घाखाँचीमा लाइसेन्स बाँडिँदै, मृतक गरिमा चौधरीको परिवार र सरकार बीच तीन बुधे सहमति, 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
1: तीन प्रहरीको पनि शालिक बन्ने, राष्ट्रसंघका विशिष्ट प्रतिवेदनको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल।
0: खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी, कानून मन्त्रालयमा पुगे क्यान विभाजन विधेयक, वर्गीकरण नहुँदा रोकियो किता काट।
1: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई, सैनिक नेतृत्व भने नझुक्ने अडानमा अमेरिकाले क्यानाडालाई लगायो 50% कर।
0: र एथलेटिक्स कन्टिनेन्टल टूरमा सन्तोषीलाई काश्य, टफ एण्ड टी20 सिरिजमा नेपालको लगातार दोस्रो हार, इंग्लिश प्रिमियर लीगको पहिलो खेलमै युनाइटेडको हार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा मृत गरिमा चौधरीको परिवार र सरकारका बीचमा भएको तीन बुधे सहमतिको प्रसंग।
1: बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको अपराधको घटनालाई लिएर नेपाल सरकार र पीड़ित परिवार बीच तीन बुधे सहमति भएको छ। गृह मन्त्रालयमा गैराती भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका गरिमा चौधरीका अभिभावक तथा घर सरकारका प्रतिनिधि बीचमा सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय समेत भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ भने, त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ। सहमति पत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। सरकार र पीड़ित परिवार बीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
0: जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम, विद्यमान कानूनमा भएको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने, बालिका गरिमा चौधरीको अभिभावकको अपेक्षा बमोजिम शालिग निर्माण गरी पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने र बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रीति एवं संस्कार बमोजिम अन्त्येष्टि गर्ने सहमति बनेको हो। यसैबीच जेएनजी आन्दोलनमा मृत्यु भएका 42 शहीदसँगै नेपाल प्रहरीका 3 जनाको शालिग पनि निर्माण गर्न थालिएको छ। सरकारले जेएनजी आन्दोलनमा मारिएका 3 प्रहरी सहित 45 जनालाई शहीद घोषणा गरेको थियो। सादो बाटो स्थित राखेपको स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 शहीदको मात्रै शालिग सहितको पार्क बन्न लागेको थियो। प्रहरी प्रधान कार्यालयको अनुरोधपछि शहीद प्रहरीको पनि सँगै शालिग राख्ने भएको छ। घोषणा गरेकामा राष्ट्रिय खेलकुद परिषद राखेपा स्थित स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 सहितको मात्रै शालिग सहितको पार्क बन्ने लागेको थियो, तर प्रहरीसँग पर्याप्त समन्वय र सहकार्य नहुँदा यस्तो भएको भन्दै अब प्रहरीको शालिग पनि सँगै बनाउन लागि हो। प्रहरी बाहेक 42 सहितको शालिग सहित पार्क धमाधम बनिरहेको समाचार सार्वजनिक भएको थियो। प्रहरी प्रधान कार्यालयले खेलकुद मन्त्रालय र शालिग निर्माणमा खटिएका सहजकर्तासँग शहीद प्रहरीको पनि शालिग बनाउन अनुरोध गरेको थियो।
1: अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमति दिन आवेदन खुला गरेको छ। नेपालमै पहिलो पटक अर्घखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराईले भन्नुभयो,
3: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि शुरूमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ शुरूआत गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7-8, 9-10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानूनमा भएको व्यवस्था बमोजिम नै यो सूचना जारी गरिएको हो।
1: सूचना निकालेर बदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गतेभित्र रितपूर्वक निवेदन दिन पनि भनिएको छ।
0: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ। जग्गाको कित्ताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकहरूलाई जग्गाको कित्ताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यावसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको हो। देशका 753 स्थानीय तहमध्ये 390 स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीले व्यवस्था गरेको छ। यसैबीच सरकारले खानी तथा खनिजन्य उद्योगमा लगानी बढ़ाउन भन्दै खानी तथा भूगर्भ विभागलाई शक्तिशाली निकायका रूपमा अघि बढ़ाउने भएको छ। अहिले विभिन्न मन्त्रालय, विभाग र सरकारी निकायले प्रयोग गर्दै आएका अधिकार समेत विभागमा केन्द्रित गर्ने सरकारी योजना छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति 2083 खानी अन्वेषणदेखि वन क्षेत्रको भोगाधिकार, वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति तथा जग्गा रोका र प्राप्तिसम्मका काम खानी तथा भूगर्भ विभागबाट हुने व्यवस्था मिलाउने प्रस्ताव गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई दुई छुट्टा निकायमा विभाजन गर्न बनेका दुई विधेयक कानून मन्त्रालयमा पुगेका छन्। नियमनकारी र सेवा प्रदायकको दोहोरो भूमिका निर्वाह गर्दै आएको क्यानलाई छुट्याउ गरी सरकारले विधेयक तयार पारेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक गरी दुई छुट्टा विधेयक तयार गरिएको हो। यी विधेयक अहिले आवश्यक प्रक्रियाका लागि कानून मन्त्रालय पुगेका हुन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले विधेयक निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउनु भएको छ।

0: बालिका समृद्ध परिवार समुन्नत नेपाल
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाई, 31 नेपाली दूतावास मध्ये अहिले 21 राजदूत विहीन शीर्षकको खबर छ। 11 दूतावास गत वर्ष असोज अन्तिमदेखि, 4 दूतावास गत वर्ष 13 चैत्रदेखि रिक्त छन्। कार्यकाल सकिएर फर्किनु पर्ने 6 करियर राजदूत सरकारको सूचना पर्खेर बस्दैछन् भने रिक्त नियोगहरू कार्यवाहकको भरमा सञ्चालनमा रहेका छन्। त्यस्तै सरकारले 2700 खुला आवेदनमा के गर्दैछ शीर्षकको पनि खबर छ। नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक प्रयोग गर्दै सरकारले 14 जेठमा 13 देशका लागि राजदूत पदमा खुला आवेदन माग गरेको थियो। 2700 जनाले आवेदन दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रेलिया, बहराइन, बंगलादेश, मलेसिया, ओमन र साउदी अरबिया लगायतका लाखका लागि राजदूत पदमा आवेदन माग गरिएको थियो। तीबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची पनि बनाइसकेको थियो, तर त्यो अहिलेसम्म फाइनल हुन सकिरहेको छैन। त्यस्तै 26 वर्षदेखि थला परेको हेटौडा कपड़ा उद्योग तंगिँदै पुराना 10 मेसिनले कपड़ा उत्पादन थालिसके, थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा बजेट पारित नभई सरकार बदलिएपछि नयाँ बजेटको तयारीमा सुदूरपश्चिम शीर्षकको खबर प्रकाशित छ भने भित्रपृष्ठमै झापा 5 वर्ष सत्ता 8 अरबौंका योजना, बजेट मात्रै खर्च, योजना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ।
5: परीक्षण बिनै सोझै थालमा पुग्छ विषादयुक्त तरकारी शीर्षकमा भवनाथ प्याकुरेलले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको खबर छ। बिहानको उज्यालोसँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्कीला गोलभेडा, ताजा काउली, आलु बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्, तर खेतबाट बजार हुँदै हाम्रो भान्सासम्म आइपुग्ने यी तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। रातभर हजारौं टन नेपाली तथा भारतीय तरकारी बजारमा भित्रिने र बिहान 3-4 बजे नै खुद्रा व्यापारीले लैजाने भएकाले बिहान 5 बजे हुने सीमित परीक्षणले अधिकांश विषादीयुक्त तरकारीलाई समेट्न सक्दैन। किसानले 25-30 प्रकारका विषादी प्रयोग गरे पनि प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट मात्र जाँच गर्ने गरेका छन्। घुम्ते परीक्षण भ्यान समेत प्रयोगविहीन भन्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम बढ़ेको उल्लेख गरिएको छ। लखेटिएकै ठाउँमा फर्किए विस्थापित शीर्षकमा जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छ। कोहलपुर नगर विकास समितिको जग्गाबाट हटाइएका विस्थापितहरू पुनः सोही जग्गा नियन्त्रणमा लिएर बसोबास गर्न थालेका छन्। स्थानीय सरकारले वैशाख 26 र 27 गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बलमा नगर विकास समितिको जग्गामा बनेका 751 घर पहरा भत्काइएको थियो, तर 3 महिना बित्दा पनि आफूहरूको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू शनिबार हिजो पुरानै स्थानमा फर्किएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा त्रिपालमुनि बाँस छैन खाने गाँस शीर्षकमा शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छ। बाजुराका 200 भन्दा बढ़ी बाढ़ी पहिरो पीड़ित अहिले त्रिपालमुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाको जमीनमा रहेकाले ती बस्तीका बासिन्दा बाढ़ी पहिरोको उच्च जोखिममा परेको उल्लेख गरिएको छ। वासस्थान अभावले जोखिममा भगेरा शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विशेष गरी बच्चा हुर्काउने समयमा भंगेराले दैनिक सयौंको संख्यामा हानिकारक किरा समातेर बच्चालाई खुवाउने गर्छ। त्यसबाट घर परिवारका तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग गर्नुपर्ने आवश्यकता पनि कम हुने उल्लेख गरिएको छ। भित्री पन्नामा वैदेशिक रोजगारीका अधिकांश उजुरी फर्स्यो शीर्षकमा खबर छ भने रोगले सुक्न थाल्यो धान शीर्षकमा सल्यानबाट लेखिएको खबर पनि छ। स्याउको नयाँ मूल्य निर्धारण गरिएको बारेमा हुम्लाको खबर पनि छ। यस वर्षका लागि हिमाली जिल्ला हुम्लामा स्याउको नयाँ मूल्य निर्धारण गरिएको हो। स्याउ पाक्ने सिजन शुरू भएसँगै बजारमा पठाउनु पर्ने बेला भएपछि स्याउको मूल्य निर्धारण गरिएको हो। यस अनुसार प्रति किलो 50 देखि 70 रूपियाँसम्म मूल्य निर्धारण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाढ़ी नियन्त्रण नदी व्यवस्थापन र सिंचाई विकास सँगसँगै लैजानुपर्ने बारेमा खबर छापिएको छ भने नेप्सेमा करिब 1% गिरावट भएको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल लागेको बारेमा खबर छापिएको छ। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न आलटाल गर्दा डुहाइमको भ्रमण 1 वर्षदेखि अनिश्चित बनेको उल्लेख गरिएको छ। विनोद घिमिरे र दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। डायस्पोरा बढ़्यो बढ़ेन दूतावासका क्षमता शीर्षकमा अर्को खबर राजेश मिश्रले लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ मधेसका पर्यटकीय गन्तव्यमा पूर्वाधारको प्रतीक्षा शीर्षकमा जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको बारेमा पनि अजित तिवारीले जनकपुरबाट लेख्नु भएको छ। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत भएको बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा सूचीकृत भएको म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ र यस अन्तर्गत FWCMSमा फिलिपिन्सका 99, श्रीलंका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यान पावर कम्पनीलाई सूचीकृत गरिएको उल्लेख गरिएको छ।
6: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिले धारणा व्यक्त गर्नुभएको छ। इरानका राष्ट्रपति मसूद पेजिस्कियनले अमेरिकासँगको महिनौ लामो युद्ध अन्त्य गर्नुपर्ने समय आएको बताउनु भएको हो। चिकित्सकहरूसँगको भेटमा उहाँले यस्तो धारणा राख्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा आएर असफल भएको छ। वार्ता असफल भएसँगै 20 अर्ब अमेरिकी डलर बराबरका क्यारोइन उत्पादनमा अमेरिकाले 50% कर लगाउने घोषणा गरेको छ। अमेरिकाले अन्तिम समयमा सम्झौताका शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियो कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गर्नुभएको हो। अमेरिकी संघीय आप्रवासन कानूनले कन्सुलर अधिकारीहरूले आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नभएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको हो।
5: साझा खबरमा अब खेल खबर। भारतको भुवनेश्वरमा शनिबार हिजो भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 नेपालका सन्तोषी श्रेष्ठले महिला 5,000 मिटर दौड़मा काँस्य पदक जित्नु भएको छ। सन्तोषीले निर्धारित दूरी 17:31.75 सेकेण्डमा पूरा गर्दै काँस्य जित्नुभयो। यस विधामा केन्याकी डिएना वाञ्जाले स्वर्ण र भारतकी भारतीले रजत जित्नु भएको छ। त्यसै गरी टप एण्ड टी20 सिरिजमा नेपाल एले लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाल क्रिकेट टोली बंगलादेश हाई पम्प पर्फमेन्ससँग 9 विकेटले पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एण्टी स्ट्राइकसँग 8 विकेटले पराजय भोगेको थियो। मारारा ओभल डार्बिनमा बंगलादेश हाई पर्फमेन्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 9 विकेट गुमाएर 99 रन मात्र बनाउन सकेको थियो। र इंग्लिश प्रिमियर लीगमा हल सिटीले शनिबार म्यान्चेस्टर युनाइटेडलाई 2-0 स्तब्ध पारेको छ। युनाइटेड इंग्लिश माथिल्लो डिभिजनमा हलसँग हारेको पहिलो पटक हो। हल 3 बहुमूल्य अंक बटुल्न सफल रह्यो। सेमी अजयीले 17 मिनटमा पहिलो गोल गर्नुभयो। यो इंग्लिश माथिल्लो डिभिजनमा हलका लागि सन् 2017 यता पहिलो गोल रह्यो।
7: सर्वको टोकाईपछि ध्यान दिनुपर्ने पाटो र औषधि नेपालमै बनाउन सम्भावना चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5223-53।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कॉमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज 5G स्ट्रेन लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: साझा खबरमा अब सर्पको टोकाईपछि भइरहेका गलत अभ्यास र यसको असर। सर्पको टोकाईबाट बच्नका लागि सावधानी अप्नाउनु महत्वपूर्ण हुन्छ, तर सर्पको टोकाईपछि गलत अभ्यास गर्दा उपचार नपाई मृत्यु पनि हुन सक्छ। हामीले सर्पविज्ञ कमल देवकोटासँग यसै बारेमा कुराकानी गरेका छौं।
5: वसन्त बोहराजीले लेख्नु भएको छ, सर्पले पैतलामा टोक्यो भने घाउभन्दा माथि पट्टी अथवा डोरीले कसिलो गरी बाँधेर घाउमा चक्कुले काटेर रगत बगाउने तरिका कस्तो हो? शरीरमा विष फैलिँदैन भनिन्छ, यो विषयमा स्पष्ट पारिदिनु होला।
11: शरीरको पाइतला होइन कि कुनै पनि भागमा टोक्यो भने यो हामीले जुन ब्लेडले चिर्ने होइन काट्ने गर्छौं यो एकदमै गलत हो, किनभने सर्पले टोक्न साथ त्यो विष त्यही बसेर एकै ठाउँमा रहिरहँदैन। अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन्, त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ, घाउ भइदिन सक्छ, अथवा हाम्रो मुखमा घाउ रहेछ भने त्यहाँ टोक्दाखेरिको बाहिर रहेको विष रहेछ भने त्यो घाउको माध्यमबाट पनि हामीलाई असर गर्ने हुँदा यो चुस्ने कार्य पनि गलत भयो। र यो चिर्ने ब्लेडले चिर्ने काट्ने चक्कुले चिर्ने भनेको यो गर्नै नहुने काममा पर्छ। ब्यान्डेजिङ चाहिँ गर्नु राम्रो, फेरि पातलो कपडाले धेरै नकसिकन उहाँले भन्नुभयो एकदमै कसेर बाँध्ने त्यो गर्नु भएन। एटलिस्ट हाम्रो 5 औंला मध्ये कुनै औंला चिर्ने गरी मात्र बाँध्नु पर्यो, त्यसको काम भनेको अलिकति त्यसलाई सपोर्ट गर्ने मात्रै हो।
5: हरिदेव महतोले लेख्नु भएको छ, नमस्कार, म बर्दीवासबाट संसारकै मेडिसिन कम्पनीले अरू औषधि चाहिएको भन्दा बढ़ी उत्पादन गरेको हुन्छ। सर्प टोकाईमा प्रयोग हुने एन्टीभेनम चाहिँ किन उत्पादन गर्न सकिँदैन होला? यो कुनै जीवबाट नै उत्पादन भएर हो कि भनेर सोध्नुभयो।
11: सर्पको विषबाट हामी जुन एन्टीभेनम भनेर दवाई दिन्छौं, प्रतिविष भनिन्छ नेपालीमा, त्यो बन्ने भनेको पनि सर्पको विषबाटै हो। सर्पको विषलाई अब मिल्किङ प्रोसेस भनिन्छ, एउटा जारमा चाहिँ सर्पको दुईटा विषदन्तलाई पोकाएर त्यहाँ केही ड्रपहरू आइसकेपछि त्यो संकलन गर्दै अब त्यसलाई धेरै बनाएर कुन कुन सर्पको दवाई बनाउने त्यही अनुसारले गरिन्छ। अब हाम्रो देशको केसमा अघि मैले यो सर्पहरूको फोटो देखाए पनि अहिलेसम्ममा इण्डियाबाट आउने हो र इण्डियामा द बिग फोर स्नेक भनेर चारवटा प्रजातिका सर्पको लागि बनेको छ, एउटा कमन कोब्रा, एउटा कमन करेट जुन तराईमा पाइने करेट भने, एउटा रसस भाइपर र एउटा स स्केल भाइपर भन्छ जुन नेपालमै पाइँदैन। भनेपछि हाम्रो नेपालमा पाइने विशेष गरेर तीनवटा सर्पको लागि चाहिँ दवाई बनेर आएको छ। कोब्रा अथवा करेत पनि उस्तै विषको प्रकार उस्तै हुने हुँदा यही सर्पको दवाई चाहिँ प्रयोग गरेर उपचार गरिरहेको छ र धेरै जसो अवस्थामा यसले काम पनि गरिरहेको छ। प्रतिविष एन्टिभेनम बनाउनमा चाहिँ नेपालमा अहिलेसम्म बनिसकेको चाहिँ छैन, रिसर्चहरू शुरू भएको छ नेपालमा पनि। अब यो अहिले मैले जति नाम लिएँ यसलाई एकै ठाउँमा मिसिएर आएको दवाईलाई पोलिभ्यालेन्ट भनिन्छ, बाहिरतिर के छ भन्दा मोनोभ्यालेन्ट भनिन्छ। जस्तो एउटा थरीको गोमनले टोक्यो भने ठ्याक्कै त्यसैको दवाई एन्टिभेनम बनाएको हुन्छ, अर्को करतले टोक्यो भने त्यसैको छुट्टा छुट्टै हुन्छ। त्यसले के हुन्छ भन्दा उपचार गर्दा चाँडो काम गर्छ र बिरामी चाँडो निको हुने भयो। अब यसको मतलब फेरि हाम्रोले निकै नहुने भन्ने होइन, अलिकति समय लाग्छ, त्यो यो धेरै लामो प्रक्रिया छ। अब धेरै जसो देशमा त्यो विष निकालेकोलाई
12: नेपालमा पनि उत्पादनको लागि अगाडि बढ्यो भनेर बेला बेलामा केही खबरहरू सार्वजनिक हुन्छन्, त्यो
11: हजुर
12: कस्तो खालको हो?
11: यस्तो छ, केही समय अगाडिसम्म नेपालमा सर्पको विष झार्नु नै कानूनले वर्जित गरेको थियो, अलिकति गैर कानूनी जस्तो मानिन्थ्यो भने पछिल्लो केही समय यता त्यो त्यसको कानून बनेको हुनाले चाहिँ अब सर्प पालनको लागि विशेष गरेर विष झार्नलाई त धेरै सर्पहरू पाल्नु पर्यो। नेपाल सरकारले बनाएको केही नीति नियम छ, नेपाल सरकारको पर्मिसन लिएर सर्प पालनको लागि गाइडलाइनहरू छ, त्यो गाइडलाइन फलो गरेर सर्प पाल्ने र पालिसकेपछि ती सर्पबाट आएका सेकेन्ड जेनेरेसन भनौँ न, माउ लिएर त्योबाट आएका सेकेन्ड जेनेरेसनहरूबाट चाहिँ अनि बल्ल यो एन्टिभेनमहरूको लागि अगाडि बढाउने हो।
12: सर्प विज्ञ कमल देवकोटासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: बदेल मृगको शिकार गर्न पहिलो पटक अर्क खाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकार बीच तीन बुधे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
12: तीन प्रहरीको पनि शालिग बन्ने, राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानवाधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल, वर्गीकरण नहुँदा रोकियो जग्गाको किताकाट।
13: मलेसिया तर नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत, खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी, कानून मन्त्रालयमा पुग्ने क्यान विभाजन विधेयक।
12: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई, सैनिक नेतृत्व भने नझुक्ने अडानमा अमेरिकाले क्यानाडालाई लगायो 50% कर।
13: र एथलेटिक कन्टिनेन्टल टूरमा सन्तोषीलाई काश्य, टप एण्ड T20 सिरिजमा नेपालको लगातार दोस्रो हार, इंग्लिश प्रिमियर लीगको पहिलो खेलमै युनाइटेडको हार।
12: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अब तीज नजिकै गर्दा विभिन्न प्रकारका गीत संगीतहरू सार्वजनिक हुने क्रम पनि बढ़िरहेको छ। कतिपयले लोकप्रियता र आफ्नो लगानी उठाउने नाउँमा त्यो ल्याउन नहुने खालका गीतहरू पनि ल्याएको भन्दै विभिन्न टीका टिप्पणी र आलोचनाहरू पनि भइराखेको छ। एउटा खुल्ला सड़क जहाँ एकजना व्यक्तिले आफ्नो त्यहाँ बालकलाई साथमै लिएर अगाडि बढ़िराखेका छन्, माथिपट्टि बोकेका छन् र ती बालकसँग ती व्यक्तिले केही कुराकानी गर्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, जीवनमा तीन कुरा कहिले पनि नभुल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न।
13: हवस् प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

जानेछ यो समय रहने छैन सधैँभरि, बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी, हाते मालो गर्दै गरौं सुनौलो बन्छ परिवेश, कहिले कहीँ हार नमान्ने नेपाल मेरो देश, कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि, पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि, त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, तपाईँहरू जहाँ कहीँबाट पनि हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुन्दै हुनुहुन्छ भने त्यही नै परमेश्वरको शान्ति, कृपा र प्रेम तपाईँहरूले महसुस गर्नुहुनेछ। र फेरि पनि एकपटक हामी परमेश्वरको वचनसँगको यात्रामा सँगै सहभागी हुन पाउँदा ठूलो आनन्द र हौसला मिलेको छ।
1: साथै नै आज हामी फेरि पनि यसरी यो अध्ययनमा भेट्न पाउँदाखेरि म पनि एकदमै धेरै उत्साहित छु दाई। अनि सम्पूर्ण श्रोताहरूलाई मेरो तर्फबाट पनि प्रेमपूर्ण अभिवादन। अघिल्लो अध्ययनमा चाहिँ हामीले परमेश्वरको असीम प्रेम, उहाँको उद्धार, उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ भन्ने सत्य र धन्यवादी हृदय लिएर चाहिँ उहाँको आज्ञामा हिँड्नु नै साँचो आराधना हो भन्ने कुरा चाहिँ हामीले सिकेका थियौं। र परमेश्वरले हामी हरेकलाई अत्यन्तै प्रेम गर्नुहुन्छ र कहिले पनि बिर्सनुहुन्न भन्ने कुरा पनि हामीले अघिल्लो अध्ययनमा हेर्दै थियौं। तर दाई, आज म एउटा कुराले धेरै अन्योलमा छु। म मानिसहरूलाई विश्वास गरेर धेरै पटक निराश भएको छु, जसलाई आफ्नो माने उनीहरूले नै साथ छोडे। अहिले त कहिलेकाहीँ परमेश्वर पनि मेरो पक्षमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न आउँछ। डर, असफलता र भविष्यको चिन्ताले मन भारी भएको हुन्छ। यस्तो अवस्थामा मैले कसरी चाहिँ आफ्नो विश्वासलाई अगाडि बढाउने दाई?
2: भाइ, तपाईँले आफ्नो मनको कुरालाई मात्र होइन तर सम्पूर्ण जसले हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुनिरहनु भएको छ उहाँहरूको हृदयको प्रश्नलाई पनि बोल्नु भएको छ। आज संसारमा धेरै मानिसहरू यही प्रश्नहरूसँग संघर्ष गरिरहेका छन्। मानिसमाथि भरोसा गर्दा निराश आउन सक्छ तर परमेश्वरमाथिको भरोसा कहिले व्यर्थ हुँदैन। आज हामीले अध्ययन गर्ने भजनहरूले अत्यन्त विशेष कुराहरू हामीलाई सिकाउनेछन्। यीमध्ये एउटा सम्पूर्ण भजन संग्रहकै सबैभन्दा छोटो भजन हामीले थाहा गर्नेछौ। त्यो भजन छोटो भए पनि यसको सन्देश अत्यन्त गहिरो छ। यसले सम्पूर्ण संसारलाई परमेश्वरको प्रशंसा गर्न बोलाउँदछ, किनकि उहाँको प्रेम र विश्वास योग्यता अनन्त अनन्तताको लागि रहेको छ भन्ने सत्यलाई हामीले थाहा गर्नेछौ।
1: हजुर आदरणीय श्रोताहरू, यदि तपाईँ पनि आज निराश हुनुहुन्छ, जीवनको कुनै मोडमा हुनुहुन्छ र गाह्रो महसुस गर्नुभएको छ वा भविष्यलाई लिएर चाहिँ डराइरहनु भएको छ भने आज परमेश्वरको वचनले तपाईँलाई नयाँ आशा दिनेछ भन्ने हाम्रो विश्वास छ। अब आउनुहोस्, खुला हृदय लिएर र प्रार्थना साथ आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई चाहिँ शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 117 र 118 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन 117 अध्यायबाट देख्नेछौ। यसको मुख्य विषय हो परमेश्वरको विश्वव्यापी स्तुति प्रशंसाको लागि हालेलुया। यो अर्को हालेल भजन हो र यो मालामा सिरिजमा सबभन्दा छोटो भजन हो। म तपाईंलाई यो कुराको याद दिलाउन चाहन्छु कि भजनहरू 113 118 इसरायल राष्ट्रको तीन महान चाडहरू पर्वहरूमा गाइन्दथे, निस्तार, पेन्टिकोस्ट र झुप्रेबासको चाडमा। निस्तार चाडमा कचौरा सात पल्ट त्यहाँ भेला हुनेहरूको बीचमा पास गरिन्थे एकपछि अर्को कहाँ, र जब वरिपरि पास गरिन्थे यी भजनहरूमा एक भजन गाइन्दथे। र कोही टिप्पणीकारहरूले भन्दछन् कि भजन 113 र 114 भजन गर्नभन्दा पहिले गाइन्थे, त्यसपछि भजन 117 र 118 चाहिँ भजनपछि गाइन्थे। अमित्र, यी भजनहरूलाई तपाईँ कसरी व्यवस्थित गर्नुहुन्छ, सेट गर्नुहुन्छ, त्यो महत्वपूर्ण कुरा होइन। तर महत्वपूर्ण कुरा चाहिँ यो हो कि तिनीहरूको गाइन्दथे, ती भजनहरू गाइन्दथे। भजन 118 चाहिँ तिनीहरूले गाएका अन्तिम भजन हो। मती 26 अध्याय 30 पदले हामीलाई भन्दछ, तब एउटा भजन गाएपछि उहाँहरू जैतुन डाँडातिर निस्केर जानुभयो। भजन 117 सबभन्दा छोटो भजन हो। यो पूरा बाइबलमा सबभन्दा छोटो अध्याय हो, त्यसकारण यसलाई व्यवस्था गरी छोड्ने काममा खतरा छ। भजन 117 एक पदमा भनिएको छ, हे सबै जातिका मानिस हो, परम प्रभुको प्रशंसा गर, हे सबै जन हो, उहाँको तारीफ गर। परम प्रभुको स्तुति गर, हालेलुया हो। अनि दुई पदमा भनिएको छ, किनभने हामी प्रति उहाँको करुणा अपार छ र परम प्रभुको सत्यता सधैँको निम्ति रहन्छ, परम प्रभुको प्रशंसा गर। यी अति नै उल्लेखनीय पदहरू हुन् मित्र, जुन हामी हतार हतार गरेर त्यसै छोड्नु हुँदैन। हे सारा जन हो, उहाँको तारीफ गर, प्रशंसा गर, यो निश्चय नै अगमबाडीको हो। यसले भविष्यतिर हेर्दछ, जब सम्पूर्ण महादेशका सबै जातिहरू, सबै कुलहरू, भाषा भाषीहरू र राष्ट्रहरू यहोवाको स्तुति प्रशंसा गर्ने काममा एकैसाथमा संलग्न हुनेछन् र उहाँलाई परमप्रभुको रूपमा आराधना गर्छन्। आज के संसारमा यस्तो कहीँ छ कि तपाईँ यो आफ्नो समाजमा यसको कुनै प्रमाणको देख्नुहुन्छ? के तपाईँ देख्नु सक्नुहुन्छ कि विश्व परमेश्वर कहाँ फर्किरहेको छ? मित्र, मसँग आगे सोध्ने प्रश्नहरू छन्। आज कहाँ सबै जातिहरू यहोवाको प्रशंसा र तारीफ गरिरहेका छन्? उहाँलाई आराधना र विश्वास गर्ने जाति र राष्ट्रहरू कहाँ चाहिँ उहाँका समर्पणमा छन्? मित्र, उत्तर अति नै सजिलो छ। आज त्यहाँ कुनै जाति राष्ट्रहरू छैन जुन यस पदहरूमा उल्लेखित कथनको फिट गर्न सक्छन्। अगम वक्ताहरूको सन्देश यो थियो कि एक दिन राष्ट्रहरू, जाति जातिहरू परमप्रभुलाई आराधना र स्तुति प्रशंसा गर्नेछन्। जकरिया 2 अध्याय 11 पदमा यसले भन्छ, धेरै जातिहरू त्यस दिनमा परमप्रभुमा मिल्न आउनेछन् र मेरा प्रजा हुनेछन्। त्यसपछि जकरिया 14 अध्याय 16 पदमा हामी पढ्छौं, यरूशलेमको विरूद्धमा आइलाग्ने जातिहरूमा जति बाँचेका हुन्छन् तिनीहरू वर्ष वर्ष सेनाहरूका परमप्रभु महाराजा धीराजलाई दण्डवत गर्न र झुप्रोवासको चाड मान्नलाई यरूशलेममा जानेछन्। यो स्पष्ट छ कि सम्पूर्ण जाति र राष्ट्रहरूको आराधना गर्ने काम परमेश्वर कहाँ इसरायलको फर्काईसँग जोडिएको छ। दोस्रो प्रश्न हो, कहिले यो सबै पूरा हुनेछ? म सोच्दछु कि यसको उत्तर हाम्रो सामनेको यो सानो भजनमा छ। कहिले सबै राष्ट्रहरू, सबै जातिहरूले यहोवालाई दण्डवत गर्नेछन्, आराधना गर्नेछन्? पद दुईमा भनिएको कुरालाई सुन्नुहोस्, किनभने हामी प्रति उहाँको करुणा अपार छ। यस पदमा उल्लेखित सर्वनाम हामी को हो? यो इसरायल हो। मित्र, त्यो दिन आइरहेको छ जब परमेश्वर इसरायल प्रति अनुग्रही, कृपालु हुन गइरहनु भएको छ। त्यो दिन भविष्यमा छ, यानि महाक्लेश अवधिको अन्त्यमा, जब प्रभु येशु दोस्रो पल्ट पृथ्वीमा आउनुहुनेछ र आफ्नो राज्यको स्थापन गर्नुहुनेछ। त्यसपछि उहाँ इसरायल प्रति र पृथ्वीमा भएका सारा जातिहरू प्रति कृपालु, अनुग्रही, दयालु हुनुहुनेछ। त्यस समयमा मिका भन्छन् परमेश्वरको संकेत गर्दै, मिका 7 अध्याय 20 पदमा, तपाईँले तादीका हाम्रा पिता पुर्खासित गर्नुभएको शपथ अनुसार याकुबमाथि सत्यता र अब्राहममाथि करुणा देखाउनुहुन्छ। त्यसपछि यसैया 14 अध्याय 7 र 8 पदमा हामी पढ्छौं, केही क्षणको निम्ति मैले तँलाई त्यागेको थिएँ, तर अति मायाको साथ म तँलाई फेरि ल्याउनेछु। रिसको झोकमा क्षणभरको निम्ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अब अनन्त प्रेम देखाएर म तँलाई ठिताउनेछु, मेरो उद्धारक परमप्रभु भन्नुहुन्छ। त्यसकारण मेरो मित्र तपाईँ यसमा देख्न सक्नुहुन्छ कि यस भजनसँग भविष्यको दिनको संकेत छ। जब सारा राष्ट्रहरू जाति जातिहरू परमेश्वरलाई आराधना स्तुति प्रशंसा गर्न गइरहेका छन्। नयाँ नियममा यसको कुनै संकेत छ? निश्चय नै प्रेरित 15 अध्यायले यरुसलेममा परिषदको सभाको रेकर्ड गर्दछ, जुन परिषदको सभामा यहुदीहरू थिए र तिनीहरूले बुझ्न सकेनन् किन पुरानो नियमका अगमबाडीहरू पूरा भइरहेका थिएनन्। सभाको अन्त्यमा याकुब उठेर भने, प्रेरित 15 अध्याय 14 पदमा, कसरी परमेश्वरले पहिले उहाँको नाउँको निम्ति अन्य जातिहरूबाट एक जाति लिनलाई कृपा दृष्टि गर्नुभयो भन्ने कुरा सिमोनले बताएका छन्। मित्र, त्यही नै आज हाम्रा दिनमा परमेश्वर काम गरिरहनु भएको छ। अन्य जातिहरू बीचबाट मानिसहरू लिइरहनु भएको छ। उहाँले आफ्नो मण्डली सारा जाति भाषा भाषी र कुलहरूबाट बनाइरहनु भएको छ र तिनीहरूलाई एउटा शरीरमा एक ठाउँमा ल्याइरहनु भएको छ।

यसको पूरा हुने छैन। ओ कस्तो महिमित त्यो समय हुनेछ। परम प्रभुको प्रशंसा गर, हालेलुया। त्यसपछि हामी भजन 118 पनि लागौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ ख्रीष्टको मृत्यु भन्दा अघि उहाँका चेलाहरूसँग ख्रीष्टले गाउनु भएको भजन। मित्र, यो अद्भुत सुन्दर भजन हालेल भजनहरूको अन्तिम हो। यस कारणको लागि हामी जान्दछौ कि यो नै भजन थियो जुन हाम्रा प्रभुले उहाँको मृत्यु भन्दा अघिल्लो रातमा आफ्ना चेलाहरूसँग गाउनु भयो। त्यस रात माथिल्लो तलाको कोठामा हाम्रा प्रभुले आफ्ना चेलाहरूसँग निस्तार चाडको भोजन खानुभयो। त्यसपछि उहाँले प्रभु भोजको स्थापन गर्नुभयो र यसको आफ्ना चेलाहरूलाई खान दिनुभयो। अनि त्यो प्रभु भोजमा प्रयोग गरिएको चिज चाहिँ रोटी र फलको रस थियो, दाग रस थियो। तर त्यसले उहाँको बारेमा बताउँछ। हामी पुरानो नियमबाट जान्दछौ कि निस्तार चाडमा थुमाको खानु पर्दथ्यो, तर सुसमाचार रेकर्डमा हामी थुमाको बारेमा केही पनि सुन्दैनौ। बरु हामी खालि रोटी र दाग रसको मात्र देख्छौ। तपाईँलाई थाहा छ किन? यो यस कारणले कि थुमा त्यहाँ नै तिनीहरूलाई सेवा गरिरहनु भएको थियो। उहाँ परमेश्वरको थुमाको रूपमा मर्न क्रुसको बाटोमा हुनुहुन्थ्यो र रोटी र दाग रसले उहाँको पुनः आगमन नभइन्जेलसम्म उहाँको बताउँथ्यो। मित्र, भजन 118 त्यो भजन हो जुन त्यस संघातिक रातमा गाइएको थियो। सुसमाचारले हामीलाई बताउँछ मती 26:30 तिनीहरूले भजन गाएपछि तिनीहरू जैतुन डाँडातिर गए। अनि त्यो भजन 118 थियो जुनले यो भजनलाई हाम्रो निम्ति अति नै महत्वपूर्ण बनायो। यो भनिएको छ कि निस्तार चाडमा कचौरा 7 वरिपरि जान्थ्यो, एकपछि अर्को हुँदै 7 त्यो उहाँका आयो र आफ्ना हाम्रा प्रभुले भन्नुभयो, म यो कचौराबाट तिमीहरूसँग पिउने छैन, र उहाँले यसको आगे पास गर्नुभयो, बढाउनुभयो। म त्यस दिनसम्म पिउने छैन जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ पिउँदिन। उहाँले पहिले भनिसक्नु भएको छ उहाँले उद्धारको कचौरा लिनुहुनेछ, अनि उहाँले यो क्रुसमा यसको लिनुभयो। ख्रीष्ट परमेश्वरको थुमा हुनुहुन्छ जसले आफ्ना खुन बहाउनुभयो, र कचौरा उहाँको रगतको नयाँ करार हो। उहाँले तितो कचौराबाट पिउनुभयो ताकि हाम्रो कचौरा मिठो बनोस। मित्र, हामी प्रति परमेश्वर कति असल भला हुनुहुन्छ। भजन 118 1-3 भनिएको छ, परम प्रभुलाई धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अब इसरायलले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। हारूनको परिवारले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अनि यो फुच्चे प्रचारकले पनि अहिले भन्नेछ, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अनि तपाई पनि भन्नुहोस् कि उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। हामी सबैले परम प्रभुलाई धन्यवाद चढाउ किनभने उहाँ भलो हुनुहुन्छ। अनि आगे पद 4-6 भनिएको छ, अब उहाँसँग डराउनेहरूले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। आफ्नो संकष्टमा मैले परमप्रभुलाई पुकार गरे, परमप्रभुले मलाई जवाब दिनुभयो र मलाई फराकिलो ठाउँमा राख्नुभयो। परमप्रभु मतर्फ हुनुहुन्छ, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र? यो नै गीतको हाम्रा प्रभुले गाउनुभयो। उहाँ क्रुसमा बिना डर जानुभयो र उहाँले यसरी पुकार गर्नुभयो, चित्कार छोड्नुभयो। मती 27:46 हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, किन तपाईँले मलाई त्याग्नुभयो? यो सबैको रहस्य हो। दोस्रो कुरन्थी 5:19 अनुसार, परमेश्वर ख्रीष्टमा हुनु भएर

0: संसारलाई उहाँ आफै कहाँ मिलापमा ल्याइरहनु भएको थियो। आगे 7-8 पदमा भनिएको छ, मलाई मदद गर्नेहरूका बीचमा परमप्रभु मतर्फ हुनुहुन्छ, यसकारण मलाई घृणा गर्नेहरूमाथि मेरो इच्छा पुगेको म देख्नेछु। परमप्रभुको शरण पर्न मानिसमाथि निर्भर गर्नभन्दा उत्तम छ। के तपाईँले मानिसमा भन्दा परमप्रभुमा तपाईँको आत्मविश्वास भरोसा राख्न सिक्नु भएको छ? मित्र, यो कुरा सिक्न अद्भुत पाठ हो। भजनकार भन्छन्, मानिसमा भरोसा गर्नभन्दा परमप्रभुमा भरोसा गर्न उत्तम हो। त्यस रातमा हाम्रा प्रभुले यो भजन गाउनुहुँदा उहाँले 11 चेलाहरूमा हेर्नुभयो। एकजना चेला चाहिँ उहाँलाई विश्वासघात गर्न पहिले नै बाहिर गइसकेका थिए, अनि ती 11 चेलाहरूले पनि उहाँलाई त्याग्न गइरहेका थिए। तिनीहरू त्यस रातमा भेडा जस्तै छरपट्ट छरिने थिए। मित्र, मानिसमा आफ्नो विश्वास र भरोसा नराख्नुहोस्। तिनीहरूले तपाईँलाई धोका दिन सक्नेछन्। परमप्रभुमा भरोसा गर्नुहोस्। पद 9-12 भनिएको छ, परमप्रभुको शरण पर्न राजाहरूमाथि निर्भर गर्न भन्दा उत्तम छ। सबै जातिहरूले मलाई घेरे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। तिनीहरूले मलाई घेरे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। तिनीहरूले मलाई भीर मौरीहरूले घेरे झैं घेरे, तिनीहरू काँडाका आगो जस्तै निभे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। सबै जातिहरूले मलाई घेरे। रोम बहुजाति बहुभाषी राष्ट्र थियो र रोमले उहाँलाई क्रुसमा टाँगे थियो। रोमी क्रुसमा मर्नुभएको दिनमा त्यो राष्ट्रलाई दण्ड आज्ञा दिइयो। यसका दिनहरू खत्तम भए। त्यो महान विश्व साम्राज्य जुन हजारौं वर्षसम्म अस्तित्वमा थियो त्यो खत्तम भयो, तर यो ख्रिस्ट विरोधीको माध्यमद्वारा फेरि पुनः आउनेछ। 14 भनिएको छ, परमप्रभु मेरो शक्ति र भजन हुनुहुन्छ र उहाँ मेरो उद्धारको हुनुभएको छ। यस सुन्दर खण्डमा यहाँ हामीसँग छुटकाराको निम्ति स्तुतिको प्रशंसाको छ। यो उद्धारको गीत हो मित्र। अनि 15-17 पदमा भनिएको छ, धर्मात्माका पालमा रमाहट र उद्धारको ध्वनि हुन्छ, परमप्रभुको दाहिने बाहुलीबाट परक्रमको कार्य हुन्छ, परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीबाट पराक्रमको कार्य हुन्छ। म मर्दिन तर बाँच्नेछु र परमप्रभुका कार्यहरूको वर्णन गर्नेछु। यो हाम्रा प्रभुको पुनरुत्थानको संकेत हो। उही समयमा यहाँ केही अर्को कुरा पनि छ। इसरायल राष्ट्रको रूपमा जीवित रहन गइरहेको छ र एजिकेल 37 अध्यायले यसको स्पष्ट बनाउँछ कि परमेश्वरले चिहानहरूको खोल्नुहुनेछ र विश्वको राष्ट्रहरू बाट ल्याउनुहुनेछ तिनीहरूलाई। पद 19-20 भनिएको छ, मेरो निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्, ती भित्र पसेर म परमप्रभुमा धन्यवाद चढाउनेछु। परमप्रभुको ढोका यही हो, धर्मात्माहरू यसभित्र पस्नेछन्। परमप्रभुको ढोका के हो? ख्रिस्टले यो स्पष्ट बनाउनुभयो जब उहाँले भन्नुभयो युहन्ना 10:9 पदमा, ढोका मै हो, मबाट कोही मानिस पस्यो भने त्यो सुरक्षित हुनेछ, औ त्यसले भित्र बाहिर आउने जाने गर्नेछ र खर्क पाउनेछ। त्यो ढोका भेडा गोठको ढोका थियो। प्रभुले यो पनि भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, म बाहेक अरू कोहीद्वारा पिता कहाँ जान सक्दैन। अनि 21 पदमा भनिएको छ, किनकि तपाईँले मलाई जवाब दिनुभएको छ र परमप्रभु मेरो उद्धार हुनुभएको छ भनेर तपाईँमा धन्यवाद चढाउनेछु। अहिले हामीसँग अर्को वाक्य अलंकार छ। 22 पदमा भनिएको छ, जुन ढुङ्गालाई डकर्मीहरूले रद्दी गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा भयो। यस पदमा उल्लेखित ढुङ्गा प्रभु येशु ख्रीष्ट स्वयंको संकेत हो। हाम्रो प्रभुले मती 21:42 पदमा यो स्पष्ट बनाउनुभयो, के तिमीहरूले कहिले धर्मशास्त्रमा पढेनौ, जुन ढुङ्गालाई डकर्मीहरूले रद्दी गरे त्यही चाहिँ कुनाको शिर भयो। यो परमप्रभुबाट भएको हो र यो हाम्रो दृष्टिमा अचम्मको छ। पहिलो पत्रुस दुई अध्याय छदेखि आठ पदले भन्छ, किनभने धर्मशास्त्रमा यो छ, हेर सियोनमा छानिएको एउटा मुख्य बहुमूल्य कुनाको ढुङ्गा म राख्दछु, औ उनीमाथि विश्वास गर्ने शर्ममा पर्ने छैन। यसकारण तिमीहरू जसले विश्वास गर्छ तिमीहरूका निमित बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूको निम्ति चाहिँ जुन ढुङ्गालाई घर बनाउनेहरूले रद्दे तुल्याए त्यही कुनाको शिर ढुङ्गो हुन आयो, औ ठेस लाग्ने ढुङ्गो र बाधाको चट्टान, किनभने आज्ञा पालन नगर्ने भएर तिनीहरू वचनमा ठेस खान्छन्, यसैको निम्ति तिनीहरू नियुक्त पनि भएका छन्। ढुङ्गा चाहिँ प्रभु येशू ख्रिष्ट हुनुहुन्छ। अनि चौविस पदमा भनिएको छ, यो दिन परम प्रभुले नै बनाउनु भएको हो, यसमा हामी हर्षित हुनेछौ, आनन्दित हुनेछौ। कुन दिनको बारेमा यहाँ भजनकार बोलिरहेका छन्? के दिनको चौविस घण्टाको दिनको बारेमा? होइन, दिन शब्दलाई समयको अघिल्लो समयको अवधिको लागि पनि प्रयोग गर्न सकिन्छ। यो चौविस घण्टा दिनको लागि पनि प्रयोग गर्न सकिन्छ र यो विशेष किसिमको चीजको लागि पनि प्रयोग गर्न सकिन्छ। उदाहरणको निम्ति हामी भन्न सक्छौ, यो कम्प्युटरको दिन हो, यो आधुनिक दिन हो भनेर। यहाँ भजनकार कुन दिनको संकेत गरिरहेका छन्? भजनकार त्यो दिनको बारेमा बोलिरहेका छन्। त्यो दिन परम प्रभुले नै बनाउनु भएको हो, चाहिँ उद्धारको दिन हो। त्यो दिन पहिले नै 2000 वर्ष भइसकेको छ र हामी यसमा खुशी र हर्षित हुनेछौ। हामी उद्धारको दिनमा हर्षित हुन्छौ। अहिले यहाँ हामीसँग विश्वास गर्ने पुकार चितकार छ, होसाना। अब उद्धार गर्नुहोस् चाहिँ होसाना शब्द हो। यो नै शब्द हजारौं भीड़हरूले प्रयोग गरे जब हाम्रा प्रभु येशू यरूशलेममा गधामा सवारी गरेर आउनुभयो। 25 र 26 पदमा भनिएको छ, हे परमप्रभु हामी आग्रहपूर्वक विन्ती गर्दछौ, अब उद्धार गर्नुहोस्। हे परमप्रभु हाम्रा आग्रहपूर्वक विन्ती गर्दछौ, अब सुदिन पठाइदिनुहोस्। परमप्रभुको नाउँमा आउने धन्यको हो, हामीले तिमीहरूलाई परमप्रभुको भवनबाटै आशीर्वाद दिएका छौ। परमप्रभुको नाउँमा आउने धन्यको हो कथनको अन्तिम समयमा मन्दिरको उहाँले शुद्ध गरिसक्नु भएपछि हामी प्रभुद्वारा उद्धृत गरिएको देख्छौ। त्यसपछि उहाँ यरूशलेममाथि बिलाउन गर्नुभयो। उहाँको बिलाप थिए मती 23:38 र 39 पदमा, हेर तिमीहरूका घर तिमीहरूको निम्ति उजाड छोडिनेछ, किनभने म तिमीहरूलाई भन्दछु अब उपरान्त तिमीहरूले मलाई फेरि देख्ने छैनौ जबसम्म धन्य हुन तिनी परमप्रभुको नाउँमा आउने भनी तिमीहरू भन्दैनौ। अनि 27 पदमा भनिएको छ, परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँले ज्योति दिनुभएको छ, बलिदानको पशुलाई वेदीको बीचमा डोरीले तन्काएर बाँध। यो चाहिँ क्रूसमा प्रभु येशूको तपाईँ र मेरो निम्ति बलि हुने कुराको तस्विर हो। अनि 28 र 29 भनिएको छ, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँमा धन्यवाद चढाउनेछु, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँको सराहनी गर्नेछु, अहो परमप्रभुलाई धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ र उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। मेरो मित्र, आज हामी कति धेरै परमेश्वरको करुणा कृपा अनुग्रहको निम्ति धन्यवाद दिनुपर्छ, स्तुति गर्नुपर्छ। प्रभु आफ्नो वचनमा आशिष दिउन्।
1: दाइ, आजको अध्ययनले चाहिँ मेरो मनमा रहेको धेरै अन्यलताहरूलाई चाहिँ हटाइदिएको छ। म मानिसहरूको व्यवहार हेरेर निराश भएको थिएँ, तर आज मैले बुझेँ कि मानिस परिवर्तन हुन सक्छ, परिस्थिति परिवर्तन हुन सक्छ, तर परमेश्वरको प्रेम र कृपा कहिले परिवर्तन हुँदैन। र आज मैले एउटा महत्वपूर्ण निर्णय पनि गरेको छु, अबदेखि म मेरो विश्वास मानिसहरूमा होइन परमेश्वरमा राख्नेछु, किनकि उहाँ नै मेरो शक्ति हुनुहुन्छ र हाम्रो बल हुनुहुन्छ।
2: आहा, कस्तो उत्साहको कुरा गर्नुभयो भाइ तपाईँले। यही नै आजको अध्ययनको मुख्य शिक्षा हो। आज हामीले सिक्यौं कि परमप्रभुको प्रशंसा सबै मानिसहरूको निम्ति महत्वपूर्ण छ। उहाँको कृपा हाम्रो जीवनमा सदा सर्वदा रहिरहन्छ। जब संसारले साथ छोड्छन् परमेश्वर हाम्रो पक्षमा उभिनुहुन्छ। त्यसैले मानिस भन्दा परमेश्वरमा भरोसा गर्नु नै सबैभन्दा बुद्धिमानी निर्णय हो भन्ने सत्यलाई हामीले थाहा गरेका छौँ।
1: साँच्चै नै दाइ, अनि हामीले यो पनि जान्न पाएका छौं कि परमेश्वर नै हाम्रो शक्ति, हाम्रो गीत र हाम्रो उद्धारक हुनुहुन्छ। हाम्रो जीवनमा आउने प्रत्येक विजय उहाँकै अनुग्रहले चाहिँ सम्भव हुन्छ। त्यसैले हरेक दिन धन्यवादी हृदयका साथ उहाँको उपस्थितिमा हिँड्नु नै साँचो विश्वासको चाहिँ जीवन हो।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले तपाईँको जीवनलाई पनि स्पर्श गरेको छ भने हामी विश्वास गर्छौं। यदि तपाईँ कुनै कठिन परिस्थितिमा हुनुहुन्छ भने परमेश्वरलाई पुकार्नुहोस्। उहाँ तपाईँको पक्षमा हुनुहुन्छ। उहाँको कृपा आज पनि जीवित छ र भोलि पनि रहिरहनेछ।
1: साँच्चै नै, र यदि तपाईँले आजको अध्ययनबाट कुनै आशिष पाउनु भएको छ वा परमेश्वरले तपाईँको जीवनमा कुनै अद्भुत काम गर्नुभएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र आफ्नो आशिषहरू हामीलाई साझा गर्नुहोस्।
2: हजुर, र तपाईँका साना साना सन्देशहरू पनि हाम्रो लागि ठूलो उत्साह र प्रेरणाको स्रोतहरू बनेका छन्। तपाईँहरूले साझा गर्नुभएको आशिषले हामी पनि उत्साहित हुन्छौं र परमेश्वरको महिमा गर्न पाउँछौं। त्यसैले हामीलाई सम्पर्क गर्न र आफ्नो अनुभव र गवाईहरू बाँड्नको निम्ति नबिर्सनुहोस्।
1: अन्त्यमा हामी यही नै तपाईँहरूसँग आग्रह गर्न चाहन्छौ र हामी आफैमा पनि प्रतिबद्ध गर्न चाहन्छौ कि आजको अध्ययनलाई हाम्रो दैनिकी जीवनमा चाहिँ हामी लागू गरौं। हरेक परिस्थितिमा परमेश्वरलाई धन्यवाद दियौं। मानिसहरूभन्दा परमेश्वरमा भरोसा गरौं। उहाँको कृपामा जियौं र येशू ख्रीष्ट नै एकमात्र बाटो, सत्य र जीवन हुनुहुन्छ भन्ने सुसमाचारलाई आफ्नो जीवनद्वारा संसारमा घोषणा गरौं। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

0: ज्ञापन बोर्ड। किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो?
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
5: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, 0 सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, थुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
4: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: இளம்பு பிரேக் டைம். मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौ,
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
13: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
12: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
13: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
12: ए,
13: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
12: ए, हो र बाबु?
13: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
12: ए,
13: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
12: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड। Elambu FM 89.6 MHz.

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्ब एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्ब खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्ब खबरका मुख्य शीर्षकहरूबाट। गरिमा चौधरीको अभिभावक र सरकार बीच 3 बजे सहमति। साथै प्रदेशमा अटिजम भएका बाल बालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने। चितवनमा दुर्घटनामा ज्यान गुमाउनेको दिदी बहिनीको शनाखत खुल्यो। ढेटोडा उद्योगको संचालनका लागि सरकारले पुनर्लगानी गर्ने। हर्घखाँचीमा वन्यजन्तुको शिकारका लागि लाइसेन्स खुल्ला। वार्ता सफल भएसँगै क्यानाडाको 20 अर्ब डलर बराबरको उत्पादन। अमेरिकाको 50% कर लगाउने। र टप N20 सिरिज अन्तर्गत ब्याटिङमा चल्न नसक्दा नेपाल बंगलादेशसँग 9 विकेटले पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाका पूर्व सांसद माधव सापकोटाले बागमती प्रदेश सरकारको बजेटबाट जुगलमा निर्माण गरिएको शहीद प्रतिष्ठान नेपालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी जुगलको एकता समायोजन विस्तारित बैठक तथा भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सापकोटाले नेपालमा वामपन्थी शक्तिबीच एकता र सुदृढ सहकार्य आवश्यक रहेको बताउनु भएको हो। पछिल्लो निर्वाचनपछि नागरिकमा देखिएको पछुतो अभाव, महँगी र अस्तव्यस्तको अवस्थाले राजनीतिक स्थायित्वको आवश्यकता देखिएको तर्क गर्दै कम्युनिष्ट शक्तिलाई घेराबन्दी गरिएको भन्दै यसलाई असफल बनाउन एकताको बाटो खुला गर्नुपर्ने बताएको छ। आगामी महाधिवेशनसम्म वामपन्थीहरू बीचको सम्बन्ध र सहकार्यबाट स्पष्ट खाका बनाउनुपर्ने समेत बताएका छन्। सापकोटाले फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा जुगलवासीले दिएको उच्च समर्थन जनसमर्थनप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा अझ जनविश्वास हासिल गर्ने पार्टीको पंक्तिको रूपमा अग्रसर गरिएको छ। केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज अमृता नेपालको सदस्यता विस्तार, नवीकरण र डिजिटलाइजेशन कार्यालय प्रभावकारी बनाउन निर्देशन समेत दिएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा काभ्रे पलाञ्चोक एकजना युवक पक्राउ परेका छन्। पक्राउ बनेमा काभ्रे पलाञ्चोकको मण्डन देवपुर नगरपालिका 12 घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने 37 वर्षीय नवीन लामा रहेका छन्। उनले मलेसिया पठाइदिने भन्दै 3 जना पीड़ितबाट 14 लाख रूपियाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। रकम लिएपछि सम्पर्क विहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटेको प्रहरीले काठमाडौँ महानगरपालिका 26 बाट पक्राउ गरिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। 12 जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका 1-3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीड़ित परिवार बीच 3 बजे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिकाका गरिमाका चौधरीका अभिभावक र सरकारका प्रतिनिधिहरूबीच सहमति भएको हो। सहमति अनुसार जघन्य अपराधिक घटना नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको हो। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ। पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने जनाएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज र संस्कार अनुसार अन्त्येष्टि गर्ने र विषयमा पनि सहमति भएको छ। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून तथा न्याय संसदीय मामिला मन्त्री सविता गौतम, महिला बालबालिका लैंगिक अल्पसंख्यक यौनिक संख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन वातावरण मन्त्री गिला चौधरी हस्ताक्षर गरिएको छ। अटिजम भएका बालबालिकाका लागि नेपाल सरकारले साथै प्रदेशमा 1-1 वटा आवासीय विद्यालय स्थापना गर्ने तयारी अगाडि बढ़ाएको छ। शिक्षा र खेलकुद मन्त्री समेत रहनुभएका सुस्मित पोखरेलले विद्यालय स्थापनाका लागि आवश्यक बजेट समेतको विनियोजन भइसकेको जानकारी दिएको छ। शिक्षा र खेलकुद मन्त्रालयको समन्वय र राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजनामा धनगढ़ीमा भएको अटिजम र न्यूरोडाइभर्सिटीमा भएको बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2083 छलफलका विषयमा मन्त्री पोखरेलले विद्यालय सञ्चालनको मोडालिटी तय गर्न सरकारवालासँग छलफल गर्ने जानकारी गराएको छ र उहाँको अनुसार प्रस्तावित आवासीय विद्यालयमा पठन पाठनसँगै थेरापी, स्वास्थ्य सेवा र बालबालिकाहरूको रूचि र क्षमता अनुसारको विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने बताएका छन्। लामो समयदेखि बन्द रहेको केही समय परीक्षणमा उत्पादन गरेको हेटौँडा कपड़ा उद्योग पुनसञ्चालन गर्ने काम सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हिजो उक्त उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालनका मोडालिटीका बारेमा छलफल भइरहेको बताउनु भएको हो। मन्त्री यादवले नेपाली सेना र सरकारवालासँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा सरकार जानकारी लिएको छ। 2.5 दशकदेखि बन्द रहेको यस ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत गराइरहेको छ। गएको साउन 23 गते दुईवटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगका 488 जना मध्ये अहिले 12 वटा मेसिन चल्ने अवस्थामा रहेका छन्। चितवनको खैरहनी नगरपालिका एक तरकारी चोक स्थित महेन्द्र राजमार्गमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउने दुईजना एकै परिवारको दिदी भाई रहेको खुलेको छ। मृतकहरूको बुबा शेष अख्तर हसुनले शवको शनाखत गर्दै उनीहरू आफ्नै छोराछोरी भएको पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। बुबा हुसेनका अनुसार मृतकको सर्लाहीको ब्रह्मानपुरी गाउँपालिका निवासी 23 वर्षीय माहे बाबु राज र महत्तरीको गौशाला नगरपालिका 5 निवासी अजिमा प्रवीण रहेका छन्। प्रहरीको अनुसार दुवैजनाको शव आइतबार आज पोस्टमार्टमका लागि परिवारमा बुझाइनेछ। हिजो 12:30 बजे नारायणघाट बर्दिवासतर्फ जाँदै गरेको बाप र 03001 ख 27 73 नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बप र 01015 प 3385 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो। खबरमा अब विदेशको खबर। अमेरिका र क्यानाडा बीच व्यापार वार्ता अन्तिम समयमा आएर असफल भएको छ। यससँगै 20 अर्ब अमेरिकी डलर बराबरको क्यानेडियन उत्पादनहरूमा अमेरिकाले 50% कर लगाउने भएको छ। अमेरिकाले अन्तिम समयमा सम्झौताको शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको हो र अमेरिकाले आफ्नो देशका सामग्रीमाथि जति कर लगाउँछ त्यति नै कर अमेरिकी सिमानामा पनि लगाइने चेतावनी दिएको छ र अमेरिकाद्वारा अन्तिम समयमा प्रस्ताव गरिएका शर्तहरूमा गरिएको फेरबदल अनुचित र अर्थहीन समेत भएको बताएका छन्। अब खेल खबर। अस्ट्रेलियाको डार्विनमा जारी टप एन्टी ट्वेन्टी सिरिज अन्तर्गत आफ्नो खेलमा नेपाल बंगलादेशसँग हाई पर्फमेन्स एसपी 11 9 विकेटले फराकिलो अन्तरले पराजित भएको छ। शनिबार डार्विन स्थित मर्रा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको 100 रनको सामान्य लक्ष्य बंगलादेशले एसपीले मात्र 10.2 ओभरमा 1 विकेट गुमाएर सहजै पूरा गर्यो र बंगलादेशले 58 बलमा बाँकी छँदै जीत हात पारेको छ। बंगलादेशको जीतमा ओपनर जिसन आलमले 20 पटक अर्धशतकीय इनिङ्स खेलेको छ भने उनले मात्र 29 बलमा 3 चौका र 1 छक्काको मद्दतले अभिजित भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। गरिमा चौधरीको अभिभावक र सरकारबीच 3 बुद्धे सहमति। साथै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने। चितवन दुर्घटनामा ज्यान गुमाउने दिदी बहिनीको शनाखत खुल्यो। हेटौँडा कपडा उद्योगको सञ्चालनका लागि सरकारले पुनः लगानी गर्ने। वार्ता सफल भएसँगै क्यानाडाको 20 अर्ब डलर व्यापार बराबरको उत्पादनमा अमेरिकाले 20% कर लगाउने र थप एन्टी ट्वेन्टी सिरिज अन्तर्गत ब्याटिङ चल्न नसक्दा नेपाल बंगलादेशसँग 9 विकेटले पराजित। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, 0 सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813-78-46-43 र 9800-25-525।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
5: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले। मोबाइल 9843-40-667 र 9818-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: भर्ना खुल्यो।
0: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता, प्रत्यानकृत क्यूएए प्राप्त, स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
6: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
0: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ।

0: केटा हो,
1: किन अत्तिन्छ यो? फेरि गाउँमा को मरेर?
0: मरेको होइन, तेरो बहिनी एउटा केटासँग चुम्बा चाटी थुक्क पुरै सुटिङ देखेर आएको। छि छि छि, गाउँको इज्जत फाल्यो, तेरो त झन् नाकै काट्यो नि।
1: ए, मेरो वर्षौंदेखिको मान्छे कुट्ने सपना आज पूरा हुने भयो। हिँड केटा हो।

I love you.

0: ओहो के त लाखौं जनालाई भिड नगरे हामी झिङ्गार के गरे
1: ओए के मङमय हरङ मत मङमय
2: ब्राउले ब्राउ पहिले लागेछ
0: हिँड्न यार हिँड्न रोका थिए त्यस्तै छाम्यौ नाम साँच्ची मन पर्थ्यो कि
2: तिमी जुवार क्लाङ्गो ब्राउ

0: बजाज यम्मे एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज यम्मे एक्सचेन्ज मेला।
1: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
0: सम्पर्क नम्बर 98138443 र 98085625।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: minute, just a minute. We will return back. Return back.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरिखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुरिखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138446 43 र 98018 25525।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ।

011-6204-42 98-41-43-72 98-512-00-642

0: गाह्रो मित्र, ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, सानो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849913727।
5: एबा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
7: एलम्बु एफएम 89.6 MHz।
8: तामाङ सुपर स्टार डम्फु मिडिया प्राइभेट लिमिटेड प्रस्तुत गर्दछ।

0: El Ambu Break Time.
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: है मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913 27।
6: ओइ सुहाना,

0: तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सेवा बुक स्टोर 4-5 सिन्धुपाल्चोक।
4: हाम्रा सेवाहरू:
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
4: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
4: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
4: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
4: ट्रफी,
3: मायाको चिनो,
4: मेडल,
3: फ्रेम,
4: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
4: जर्सी प्रिन्ट,
3: कस्टमाइज कप प्रिन्ट,
4: मेटल फोटो प्रिन्ट,
3: प्रोप्राइटर
4: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
4: कन्ट्याक्ट नम्बर 9841924274।
5: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6.

0: it. Just a minute. We will return back. Return back.
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: शुभ प्रभात गुरुआमा।
9: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
9: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
9: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: LMB FM 89.6 MHz।

0: भेटिँदैन, झरी पर्दा रुने गर्छु आँसु पनि देखिँदैन।
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: Helumbu FM 89.6 MHz.
1: हेलम्बु FM 89.6 MHz मा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। पाटन बार निर्वाचनमा विवाद, सर्वोच्चद्वारा 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश। रुकुम पश्चिममा गाड़ीको ठक्करबाट आमा छोरीको मृत्यु। सरकारसँग 14 बुधे सहमतिपछि लघु वित्तीय पीड़ितहरूको आन्दोलन स्थगित, घर फर्कन थाल्यो। नेपाली बजारमा सुनको मूल्य 2,800 रूपियाँले बढ़्यो। जापानको पूर्वी क्षेत्रमा 5.9 म्याग्निच्युडको भूकम्पको धक्का, 37 जना घाइते। र कतारमा आयोजित डब्ल्यूएसआईएफको महिला भलिबल प्रतियोगिताको उपाधि जित्दै नेपाली महिला टोली च्याम्पियन। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखा र काभ्रे पलाञ्चोकमा दुई पुरूषको 81 बेहोस भई ढलेर दुईजनाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका 3 तारथली बस्ने 26 वर्ष धमने थामीको 81 बेहोस भई ढलेर मृत्यु भएको छ। शनिबार आफन्तसँग चरीकोट सदरमुकाम चरीकोटमा आएको धामने खोलामा भालु खोलामा उभिरहेको अवस्थामा 81 ढलेका थिए। उनलाई बेहोस अवस्थामा पशुपति चौलागाई स्मृति अस्पताल चरीकोटमा लगिए पनि उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न नसके पनि उक्त रक्तचापका कारण बेहोस भई ढलेको अनुमान गरिएको छ। र काभ्रे पलाञ्चोक जिल्लाको बनेपामा एक स्कूलको बसमा सहचालकको रूपमा पनि बेहोस भई ढलेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका 8 47 वर्षीय पूर्व तामाङ रहेका छन्। काभ्रेको पाँचखल नगरपालिका 6 बस चालक माधव प्रसाद सापकोठाको घरमा डेरा गरी बस्ने सहचालक तामाङ शनिबार राति 81 बेहोस भएको र उपचारका लागि राति नै धुलिखेल अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको परिवारजनले बताएका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको काभ्रे पलाञ्चोक प्रहरीले जनाएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। उच्च अदालत बार एसोसिएशन पाटनको हालै सम्पन्न निर्वाचनमा धाँधली भएको दावी गर्दै दायर गरिएको उत्प्रेषणको रिटमा निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। स्वतन्त्र कानूनी व्यवसायी मंचका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराई समेतले नेपाल बार एसोसिएशनका विपक्ष विरूद्ध दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेलको इजलासले 15 दिनभित्र लिखित जवाब पेश गर्न विपक्षहरूको नाममा आदेश दिएको हो। अदालतले निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भने स्पष्ट र आधार कारण सहित बाटोको म्याद बाहेक 15 दिनभित्र आफै वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाब पेश गर्न आग्रह गरेको छ। म्यादभित्र जवाब नआए वा अवधि व्यतीत भए नियमअनुसार पेश गर्न पनि आदेश उल्लेख गरिएको छ। साथै अन्तरिम आदेशको विषयमा दुवै पक्षलाई राखी छलफल गर्नुपर्ने देखिएकाले इजलासले आगामी भदौ 10 गतेका लागि पेशी तोकिएको छ। सोही मितिसम्म विपक्षहरूलाई सूचना दिए निर्वाचनलाई समितिलाई निर्णय सम्बन्धित कागजात सहित उपस्थित हुन आदेश दिएको छ। रुकुम पश्चिममा गाड़ीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ। आज बिहान सानीभेरी गाउँपालिका 8 एकान्त कुना नजिकै सिमली बजारतर्फ आएको VE 1482 नम्बरको विद्युतीय गाड़ीले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीको रूरू क्षेत्र गाउँपालिका 4 बालिक टस्करकी 26 वर्षीय स्वस्तिका पौडेल र उनका 2 वर्षीय छोरी सन्धिका ग्यावली रहेको जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक झपेन्द्र परियालले जानकारी दिनुभएको हो। आमा छोरी रुकुम पश्चिमको सदरमुकाम मुसीकोटबाट सुर्खेत हुँदै गुल्मी जाँदै गर्दा सोही क्रममा छोरीलाई शौचालय जान गाड़ीबाट ओर्लिएका बेला अर्को गाड़ीले ठक्कर दिएको हो। गाड़ीले ठक्कर दिएर गम्भीर अवस्थामा रहेका आमा छोरीलाई जिल्ला अस्पताल सल्ले पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको छ। सानीभेरी गाउँपालिका 1 एकान्त स्थित मध्य पहाड़ी सड़क खण्डमा K/02001/70 नम्बरको यात्रुवाहक गाड़ीमा आमा छोरी सवार थिए। प्रहरीले दुवैजनाको शव जिल्ला अस्पतालमा राखिएको छ। ठक्कर दिने गाड़ी घटनास्थलमै रहेको छ भने चालक सानीभेरी गाउँपालिका 3 चौखे निवासी अमर विकालाई प्रहरीले पक्राउ गरेको छ। थप घटनाको बारेमा अनुसन्धान भइरहेको छ। सरकारसँग सहमति भएसँगै 9 दिनको आन्दोलन गर्दै आएका लघु वित्तीय पीड़ितहरूले धरना सहितको कार्यक्रम स्थगित गरिएको छ। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रिय संघको कार्यालय राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहेका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र राष्ट्रियता धर्म संस्कृति र नागरिकको बचाउ महाभियानका बीचमा हिजो 14 बुधे सहमति भएको थियो। सहमति अनुसार महाभियानका तर्फबाट वार्ता टोलीका संयोजक विजय थापा सहित 21 जनाले हस्ताक्षर गरिएको छ। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधि उपचार खर्च रकम, निवृत्ति भरण रकम र तलब खाता संचालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउनु नपाउने व्यवस्था गर्ने, लघु वित्तीय संस्थाको कालो सूची र धितो लीलाम सम्बन्धी विद्यमान व्यवस्थापनमा नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्ने र कर्जा मिनाहा सम्बन्धी मागका विषयमा तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। नेपाली बजारमा सुनको भाव आज पनि तोलामा 2,800 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघले यस दिनका लागि सुनको मूल्य प्रति तोला 3,19,500 रूपियाँ तोकेको छ। अघिल्लो दिन 3,16,200 रूपियाँ थियो। एक सातामै सुनको भाव 14,300 रूपियाँले बढ़ेको छ। गत आइतबार सुनको भाव 3,05,200 रूपियाँ थियो। चाँदीको तोलामा 10 रूपियाँ बढ़ेको छ। महासंघले अघिल्लो दिन प्रति तोला 4,985 रूपियाँ कायम गरिएको चाँदीको भाव आज 4,975 रूपियाँ झरेको छ। गत आइतबार चाँदी 4,710 रूपियाँ मात्र रहेको थियो। अब खेल विदेशको खबर। विदेशको खबरमा जापानको पूर्वी क्षेत्रमा आज बिहान 5.9 म्याग्नेच्यूडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीको अनुसार स्थानीय समयअनुसार करिब 2 बजेको समयमा दक्षिणी इबारकी फ्रिक्वेन्सरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको गहिराई करिब 68 देखि 70 किलोमिटर रहेको बताएको छ। भूकम्पको धक्का ठोकियो सहित आसपासको क्षेत्रमा समेत महसुस भएको थियो। 5 दिन अधिकांश घाइते सामान्य अवस्थाका कारण रहेको अधिकारीहरूले बताएका छन् र भूकम्पका कारण कतिपय मानिस सुतिरहेको अवस्थाबाट उठेर हात हतारमा बाहिर निस्किने क्रममा लडेर वा सामानमा ठोकिएर घाइते भएको समेत बताएका छन्। खेल खबरमा नेपाली राष्ट्रिय भलिबल टोलीले कतारमा आयोजित डब्ल्यूएसआईएफ महिला भलिबल प्रतियोगिता 2026 खेल जितै नेपाली खेलकुद क्षेत्रमा नै गौरवतापूर्वक सफलता हासिल गरेको छ। कामदार सहयोग र बीमा कोषको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाली महिला भलिबल टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो पक्षमा जीत पार्न सफल भएको छ। उपाधि जितेको छ र प्रतियोगिताको फाइनलमा नेपाली टोलीले फिलिपिन्सको बी टोलीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो र उपाधि यात्रामा नेपाली टोलीले सेमी फाइनलमा फिलिपिन्सको ए टोलीले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। यसअघि फाइनलमा पनि बलियो प्रतिस्पर्धा बीच फिलिपिन्सको बी टोलीलाई पराजित गर्दै नेपाली खेलाड़ीहरूले उपाधि हात पारेको हो। प्रतियोगितामा प्रथम हासिल गर्ने टोलीलाई 5,000 कतारी रियल पुरस्कार प्रदान गरिएको थियो भने नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट पोशाकका लागि थप 2,000 कतारी रियल पुरस्कार समेत पाएको छ। कामदार सहयोग र बीमा कोषको कतारमा कार्यरत कामदारहरूको हित अधिकार र सुरक्षित कार्य वातावरण र सामाजिक कल्याणसँग सम्बन्धित गतिविधिमा काम गर्दै आएको छ र कोष कतार सरकारसँग निकाय हो र सन् 2018 कानून नम्बर 78 अन्तर्गत स्थापना भएको छ। नेपाली टोलीको यो सफलता केवल एउटा भलिबल प्रतियोगिताको उपाधि मात्र नभई प्रवासमा रहेका नेपाली महिलाहरूको क्षमता, आत्मविश्वास र सामूहिक एकताको प्रतीकको रूपमा समेत हेरिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनपटक। वाचन बार निर्वाचन विवाद, सर्वोच्चद्वारा 15 दिनको लिखित जवाब पेश गर्न आदेश। रूकुम पश्चिममा गाड़ीको ठक्करबाट आमा छोरीको मृत्यु। सरकारसँग 14 बुधे सहमति अनुसार लघुवित्त पीड़ितको आन्दोलन स्थगित। सुनको मूल्य 2,800 रूपियाँले बढ़्यो। जापानको पूर्वी क्षेत्रमा 5.9 म्याग्निच्युडको भूकम्पको धक्का, 37 जना घाइते। र कतारमा आयोजित डब्ल्यूएसआईएफ महिला भलिबल प्रतियोगिताको उपाधि जित्दै नेपाली महिला टोली च्याम्पियन। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारको साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरिकेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
0: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083/1 प्रवेश परीक्षा 2083/1 बिहान 7 बजे। कक्षा सञ्चालन 2083/1। सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: This is Elambo FM 89.6 MHz. 89.

0: Elimbu FM 89.6 MHz.
1: Let the battle begin!

0: இளம்பு பிரேக் டைம். Gmail.com. Contact 011-620-326-9860-98-2293. New Aroniko Hotel and Restaurant Private Limited, Sautara Shankar Subhani Nagar Palika 5, Sindhu 500.
1: ओइले के पार ओइ मित्र, ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849-29-13-27।
6: बा
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843-40-667 र 9818-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
9: This is your radio. This is LMFM 89.6 MHz. 89.

0: Minute, just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
6: लम्बु एफएम 89.6 मेगाहर्ज।

ती हातहरू थिए अनि तिम्रै लागि ती सबै खास खास थिए. तर आज विडम्बना अथवा समय ती सबै कथै कथा भइदिए, कथै कथा भइदिए मेरो प्रिय मान्छे.

Socorro, Pamuda.

0: watch more, log on to www.erosnow.com.
1: Elambu Break Time.
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन।
4: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। नमस्कार सेनसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: wait just a minute. We will return back.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुरीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813-78-46-43 र 9800-25-525।
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाएपछि क्या हो
4: भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
8: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
7: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
9: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
7: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
10: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
7: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ्याम 89.6 मेगाहर्ज।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु शर्मा। हेलम्बु खबरका मुख्य शीर्षकहरू: रवि लामिछानेको चीन भ्रमण स्थगित, संसदको टोली मात्रै जाने। बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको हिप। नेपालका पुरातात्विक र सांस्कृतिक सामग्री अमेरिका लैजान प्रतिबन्ध। रूकुम पश्चिममा गाड़ीको ठक्करबाट आमा छोरीको मृत्यु। सरकारसँग 14 बुँदे सहमतिपछि लघु वित्त पीड़ितको आन्दोलन स्थगित। सुनको मूल्य 2,800 रूपियाँले बढ़्यो। भारतको ओडिशा तट नजिक मालवाहक जहाज डुब्दा 24 जना बेपत्ता। नेपाल सहित 75 मुलुकका लागि ट्रम्प प्रशासनको कड़ा आप्रवासी भिसा नीति अदालतबाट खारेज। र लगातार 3 आईपीएल जितेका भारतीय क्रिकेटर कर्ण शर्माले गरे सन्यास घोषणा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर: दोलखा र काभ्रे प्लान चोकमा 2 पुरूषको 81 बेहोस भई ढलेर 2 पुरूषको ज्यान गएको छ। दोलखाको भीमेश्वर नगरपालिका 3 तारथली बस्ने 26 वर्षीय धमने थामीको 81 बेहोस भई ढलेर मृत्यु भएको छ। आफन्तसँग सदरमुकाम चरिकोटमा आएका धमने भालु खोलामा उभिरहेको अवस्थामा 81 ढलेका थिए। उनलाई बेहोस अवस्थामा पशुपति चौलागा स्मृति अस्पताल चरिकोट लगिए पनि उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न नसकेपछि उच्च रक्तचापका कारण बेहोस भई ढलेको अनुमान गरिएको छ। काभ्रे प्लाञ्चोकको बनेपाको एक स्कूलको बसमा सहचालकको पनि बेहोस भई ढलेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 8 का 47 वर्षीय फुर्बा तामाङ रहेका छन्। पाँचखाल नगरपालिका 6 का बस चालक माधव प्रसाद सापोटाको घरमा डेरा गरी बस्ने सहचालक तामाङ शनिबार राति 81 बेहोस भएको र उपचारका लागि राति नै धुलिखेल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको परिवारजनले बताएका छन्। घटनाका बारेमा अनुसन्धान भइरहेको काभ्रे प्लाञ्चोक प्रहरीले जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको चीन भ्रमणको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। यही भदौ पहिलो साता चीन भ्रमणमा जान लागेका लामिछानेको कार्यक्रम तत्कालका लागि रोकिएको हो। यसअघि लामिछानेले यही भदौ 7 गतेदेखि 14 गते अगस्त 23 देखि 30 सम्म चीन भ्रमणमा जाने तयारी भइरहेको थियो। स्रोतका अनुसार अब सांसदको टोली मात्र चीन जाने भएको छ। भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तय भएको थियो। लामिछानेले अब अर्को संयुक्त समयमा चीन भ्रमण गर्ने बताएको छन्। नयाँ मिति तय भइसके पनि न अब लामिछाने असोजतिर चीन भ्रमणमा जाने सम्भावना रहेको स्रोतले जनाएको छ। नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न हित जारी गरेको छ। मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने नेपाली कांग्रेसले आफ्ना सांसदलाई हिप जारी गरेको हो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले पत्र जारी गर्दै कांग्रेसका सबै सदस्यलाई अनिवार्य उपस्थिति हुन र प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनसहित हिप जारी गरेको हो। मुख्यमन्त्री थापाले सोमबार दिउँसो 1 बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। गत बिहिबार एमाले नेकपा र राप्रपाको समर्थनमा सरकारमा दावी गरेका र शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए उनले पद तथा गोपनीयताको शपथ ग्रहणसँगै 7 सदस्यीय मन्त्री परिषद समेत गठन गरिसकेका छन्। अमेरिकाले नेपालका पुरातात्विक सम्पदा आयातमा प्रतिबन्ध लगाएको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालका पुरातात्विक तथा सांस्कृतिक सामग्रीको आयातमा कड़ा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी गरेको हो। सन् 2026 अगस्त 12 देखि 2031 जनवरी 8 सम्म लागू हुने यो व्यवस्था म्याद थप नभएसम्म कायम रहनेछ। यो सँगै अब नेपालबाट कानून सम्मत रूपमा निकासी भएको र यहाँको निर्यात सम्बन्धी कानून उल्लंघन नभएको आधिकारिक प्रमाणपत्र बिना त्यस्ता सामग्री अमेरिका लैजान नपाइने जनाएको छ। यो प्रतिबन्ध अन्तर्गत ईसा पूर्व 32,000 देखि सन् 1770 ढुङ्गा, माटो, धातु, प्लास्टर, चित्रकला, हात्तीको दाँत तथा हड्डी, काँच, छाला, भोजपत्र, काठ, सिपी, मानव अवशेष लगायत पुरातात्विक सामग्री समेटिएको छ। 13 शताब्दीदेखि सन् 1950 सम्मका धार्मिक वस्तुकलाका सामान, धार्मिक तथा सांस्कृतिक सामग्री र हस्तलिखित ग्रन्थलाई समेत प्रतिबन्धको दायरामा राखिएको छ। रुकुम पश्चिममा गाड़ीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ। आज बिहान सानोभेरी गाउँपालिका 8 एकान्त कुना नजिक सिमली बजारतर्फ आएको भे 1J1482 नम्बरको विद्युतीय गाड़ीले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीको रूरी क्षेत्र गाउँपालिका 4 ब्ल्याकटास्की 26 वर्षीय स्वस्तिका पौडेल र उनकी 2 वर्षीय छोरी शान्तिका ग्यारी रहेको जिल्ला प्रवक्ता परिनिरीक्षक झवेन्द्र परियाले जानकारी दिनुभएको छ। आमा छोरी रुकुम पश्चिमको सदरमुकाम मुसीकोटबाट सुर्खेत हुँदै गुल्मी जाँदै गर्दा सोही क्रममा छोरीलाई शौचालय लैजान गाड़ीबाट ओर्लिरहेको बेला अर्को गाड़ीले ठक्कर दिएको हो। गाड़ीले ठक्कर दिएर गम्भीर अवस्थामा रहेका आमा छोरीलाई जिल्ला अस्पताल शल्य पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर 3 एक बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरान फान्की 3 वर्षीय छोरी सानिया खातुन घर पछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार आज बिहान करिब 9 बजेसम्म बालिका घरैमा देखिएकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब 60 मिटर पछाडि झाड़ीमा उनको शव फेला परेको हो। घटनाको जानकारी पाए लगतै प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो। आज सुनको भाव तोलामा 2200 रूपियाँ बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रति तोला 3,19,500 रूपियाँ तोकेको छ। यसअघिको 3,16,700 रूपियाँ थियो। एक सातामै सुनको भाव 14,300 रूपियाँ बढ़ेको छ। गत आइतबार सुनको भाव 3,05,200 रूपियाँ थियो। चाँदी तोलामा 10 रूपियाँ घटेको छ। महासंघले अघिल्लो दिन प्रति तोला 4,985 रूपियाँ तोकेको, चाँदीको भाव आज 4,975 रूपियाँमा झरेको छ। गत आइतबार चाँदी 4,710 रूपियाँमा थियो। अब विदेशको खबर। भारतको ओडिसा तटबाट करिब 240 समुद्री माइल टाढा पानामा झण्डा बोकेको मालवाहक जहाज डुबेको छ। जहाजमा चालक दलका 24 सदस्यीय सवार थिए। एभी ओसन बिनर नाउँको उक्त जहाज ओडिसाको पारादीप बन्दरगाहबाट अगस्त 20 राति करिब 10:30 सिंगापुरका लागि प्रस्थान गरेको थियो। जहाजमा ओडिसाबाट लोड गरिएको 1,700 टन फलाम आइसेक रहेको थियो। जहाजमा चीनका 20 जना, म्यानमारका 3 जना र बंगलादेशका 1 जना गरी 24 जना चालक दलका सदस्य रहेका थिए। नेपाल सहित 75 मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कड़ा आप्रवासी भिसा नीति अदालतले खारेज गरिदिएको छ। म्यानहट्टन स्थित अदालतकी न्यायाधीश जेनेट बार्गसले ट्रम्प प्रशासनको कड़ा आप्रवासी भिसा नीति खारेज गरिदिएको समाचार संस्था रोइटर्सले जनाएको छ। अब खेलकुदको खबर। भारतका लेग स्पिनर कर्ण शर्माले अन्तर्राष्ट्रिय तथा भारतीय घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। 38 वर्षीय शर्माले उत्तर प्रदेश टी20 लीगको खेलपछि आफ्नो खेल जीवन समाप्त गर्ने निर्णय सार्वजनिक गरेका हुन्। कर्णले भारतका लागि एक टेस्ट, 2 एकदिवसीय र 1 टी20 अन्तर्राष्ट्रिय खेलेका थिए। सन् 2014 इंग्ल्याण्ड भ्रमणमा टी20 डेब्यू गर्दै उनले जो रूटको विवेक विकेट लिएका थिए भने त्यही वर्ष एडिलेड टेस्टमा अस्ट्रेलिया विरूद्ध दुवै इनिङ्समा 2-2 विकेट लिएका थिए। घरेलु क्रिकेटमा उनले भने 97 प्रथम श्रेणी खेलमा 270 विकेट र 2,866 रन बनाएका छन्। लिस्ट एमा 153 तथा टी20 क्रिकेटमा 168 विकेट लिएका कर्णले आईपीएलमा 90 खेल खेल्दै 87 विकेटमा आफ्नो नाम लेखाएका थिए। हामी हेलम्बु खबरका अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। रवि लामी छानेको चीन भ्रमण स्थगित, सांसदको टोली मात्रै जाने, बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन काँग्रेसको हिप, नेपालका पुरातात्विक र सांस्कृतिक सामग्री अमेरिका लैजान प्रतिबन्ध, रूकुम पश्चिममा गाड़ीको ठक्करबाट आमा छोरीको मृत्यु, सरकारसँग 14 बुधे सहमति पछि लघु वित्त पीड़ितको आन्दोलन स्थगित, सुनको मूल्य 2,800 रूपियाँले बढ़्यो, भारतको ओडिसा तट नजिक मालवाहक जहाज डुब्दा 24 जना बेपत्ता, नेपाल सहित 75 मुलुकका लागि ट्रम्प प्रशासनको कड़ा आप्रवासी भिसा नीति अदालतबाट खारेज, र लगातार 3 आईपीएल जितेका भारतीय क्रिकेट कर्ण शर्माले गरे सन्यास घोषणा। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ, अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथी दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्, बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, 0 सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ, त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुरीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98085625।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642।
2: This is Elam FM 89.6 MHz.

0: ए मेरो सानो ओल्लो गाउँ पल्लो गाउँ खड्के डोरीलाई चिन्न पाऊ आँखा जुर्यो ए मेरो सानो
1: ए बुढी खाना पाएको
2: पाएको लायो होइन कता हेरेको लहर लहर
1: के को लहर लहर नि गाई गोरु आएको देखिनस् यहाँ सुन्न
2: सुन्दिनु म
1: ए सुन्न
2: सुन्दिनु म
1: ए सुन्न
2: सुन्दिनँ भने
1: कस्तो जिद्दी के त भन्दाखेरि हाम्रो छोरा बुहारीको के हो त पार नाति नातिलाई खेलाउनु पाउँदैनौँ कि अब हामीले
2: अनि के भन्छ पुरस्कार मैले पाइदिन्छ
1: अन्त किन छोसी त बिहे भएको यतिका वर्ष भइसक्यो अहिलेसम्म छोराछोरी पाउने ठुसारै छैन
2: मलाई नसुहा त यस्ता कुरा
1: कसलाई सोध्नु
2: मेरो पालामा त 15 वर्षको मेरो बिहा भएको थियो अनि 16 वर्षमा दुईटा छोरा जुम्ले जन्माएको थिए अब अहिलेका त खोइ क्या हो
1: त डरि नि त होइन कि यहाँको बच्चा हुँदैन
2: डर चाहिँ गरौ न
1: है कहाँ छ त्यो बच्चा
2: बाहिरतिर
1: छोरी

0: कथा जोड्यो हे मेरो सानो पल्लो गाउँ पल्लो गाउँ एउटा ठुलीलाई किन पाउँ ए बुढी अनि छोरा बुहारी त्यो हस्पिटल गयो भने होइन
1: धनी
0: बाबु के भयो
2: अब तपाईँहरूले जहिले पनि बुहारीले मात्र सधैँ कर्कर कर्कर गरिरहनुहुन्थ्यो नि दोष आगे छोराको रहेछ नि डक्टरलाई राम्रोसँग सबै रिपोर्टहरू हेराउन लाग्यो अब छोराको कमजोरी देख्यो आमाले पनि अब बुहारीलाई कर्कर कर्कर नगर्नु होला
1: बुहारी तिमीलाई हामीले साह्रै सतायौँ एकदम दुःख दियौँ हामीबाट गल्ती भयो आखिर छोराको दोषले छ हामीलाई माफ गर है
2: अब हजुरहरूको नाति पनि छिट्टै हुन्छ यहाँहरूको परिवार सुखमय होस् खुसी साथ बस्नु होला है त मन लाग्यो
3: हाम्रो नेपाली समाजमा कतै न कतै यस्ता घटनाहरू अझै विद्यमान छन्। सन्तान नभएकै कारण या छोरा नजन्माएकै कारण धेरै त्यस्ता छोरी र बुहारीहरूले आफ्ना सासू ससुरा र लोग्नेको अपहेलना सहनु परेको तितो यथार्थलाई यहाँ चित्रण मात्र गर्न खोजिएको हो। छोरा या छोरी एकै पाटाका दुई सिक्का हुन् भन्ने भनाइलाई सार्थकता दिँदै कसैले कसैलाई पनि सही सत्य तथ्य कुरा नबुझी कुनै प्रकारको दोषारोपण नगरौं र नगरौं, किनकि कमजोरी आफ्नो पनि हुन सक्छ, त्यसैले समस्याको समाधान खोजौं। छोरा छोरी बराबरी।

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
5: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98-493-40-67 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। जनै पूर्णिमा मेलालाई रक्षित गर्दै सुचारू गरियो रसुवाको पार्वती कुण्ड जाने सड़क खण्ड। काठमाडौँको छात्रावासलाई मापदण्ड कार्यान्वयन गर्न प्रशासनको चेतावनी। नेपाली कांग्रेसका पूर्व सभापति देउवाले पार्टी एकताका लागि सभापति गगन थापासँग भेटवार्ता गर्ने। मलेसियाको रोजगारीमा सिन्डिकेट विरोधमा सरकार र म्यान पावर व्यवसायहरू एकै ठाउँमा उभियो। थाइल्याण्डबाट गाजा लिएर आउने दुई म्यानमारका नागरिक पक्राउ। युक्रेनका युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी। चौधो दक्षिण एसियाली खेलकुद चैत 2024-28 पाकिस्तानमा हुने 28 खेल समावेश रहने। हेलो, मो खबरको शुरूमा स्थानीय खबर। रसुवामा जनै पूर्णिमाका दिन आमा छोदिङमो गाउँपालिका तीनको पार्वती कुण्डमा लाग्ने मेलालाई लक्षित गर्दै सड़क सुचारू गरिएको छ। रंग खोलादेखि गतलाङ गाउँ र पार्वती कुण्डसम्म विभिन्न ठाउँमा पहिरो अवरूद्ध भएको सड़क सञ्चालनमा ल्याएको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष चण्डिका तामाङले जानकारी दिनुभएको छ। पार्वती कुण्ड पुग्ने एउटा बाटो खुल्ला छ र अर्को पनि दिनभर खुलाउने प्रयास एक्सकाभेटर लगाएको छ। उपाध्यक्ष तामाङका अनुसार पहिरोले रुङ्गा कुवारी रुङ्गा थाम्बुचे र तातोपानी सड़क अवरूद्ध परेको थियो र अवरूद्ध सड़क सुचारू भएपछि पार्वती कुण्ड मेलामा आउने यात्रीलाई सहज हुने समेत अपेक्षा गरिएको छ र थाम्बुचेद गतलाङ र थाम्बुचेद गुल्जुङ 74 हुँदै दुवै सड़क मार्ग पार्वती कुण्ड पुग्न सकिन्छ र पार्वती कुण्डमा जनै पूर्णिमाको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्दछ। यस वर्ष पनि स्थानीयहरूले सरसफाई गरेर कुण्डलाई सिंगारेका छन्। राष्ट्रिय खबर। जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी क्षेत्रमा सञ्चालनमा रहेको छात्रावास होस्टेलहरूलाई एक महिनाभित्र सरकारले तोकिएको मापदण्ड पूरा गर्न कार्यान्वयन गर्न निर्देशन दिएको छ। कार्यालयले जारी गरेको सूचनामा काठमाडौँ जिल्लाभित्र सञ्चालित छात्रावासका बारेमा विभिन्न प्रकारका गुनासो प्राप्त भएकाले नियमित र आकस्मिक अनुगमनलाई तीव्र बनाएको जनाएको छ। अनुगमनका क्रममा मापदण्ड उल्लंघन गर्ने जो कोहीलाई छात्रावासलाई 3 लाख रूपियाँसम्म जरिवाना गरिनुको साथै सिलासिल समेत गरिएको प्रशासनले उल्लेख गरिएको छ। सूचना अनुसार केही छात्रावासमा विद्यार्थीहरूले विद्यार्थीमाथि अमानवीय व्यवहार हुने, तोकिएको भन्दा बढ़ी शुल्क असुल्ने, कमजोर भौतिक पूर्वाधार सञ्चालन हुने, सरसफाईमा ध्यान नदिएको, खाद्यान्न र खानेपानीको गुणस्तर कमजोर रहेको तथा सुरक्षा व्यवस्था अपरिहार्य रहेको समेत बताएको छ र छात्रावासको भित्र लुगा लागौषध र मदिराजन्य पदार्थको दुरूपयोग हुने गरेको, पर्याप्त अध्ययन कक्ष, पुस्तकालय र मनोरञ्जन कक्षाको व्यवस्था नभएको लगायतका जनगुनासो समेत आएको प्रशासनले जनाएको छ। केही घटनामा छात्रावासभित्र झुण्डिएर विद्यार्थीको मृत्यु भएको घटना समेत सूचनामा उल्लेख गरेको छ। जिल्ला प्रशासन कार्यालयले सबै निजी छात्रावास सञ्चालकहरूलाई एक महिनाभित्र आवश्यक सुधार गर्न निर्देशन दिँदै तोकिएको मापदण्ड अनिवार्य रूपमा पालन गर्न चेतावनी दिएको छ। साथै स्वच्छ खानेपानी, विद्युत, इन्टरनेट र वैकल्पिक सेवाको भरपर्दो व्यवस्था गर्न समेत प्रशासनले छात्रावास सञ्चालकहरूलाई आग्रह गरिएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि भेटघाट अगाडि बढ़ाएका छन्। करिब 5 महिना लामो विदेशमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाले सभापति गगन थापासँग भेटवार्ता गर्ने भएको छ। डडेलधुराका नेपाली कांग्रेस पूर्व सभापति कर्ण मल्लसँगको भेटमा देउवाले सबैलाई मिलाएर पार्टी एकता गरिने समेत बताएको छ। देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका मल्ल आइतबार देउवालाई भेट्न काठमाडौँमा आएका थिए। भेटघाटका क्रममा पूर्व सभापति देउवाले सबै मिलेर पार्टी एकताबद्ध गर्न छलफल शुरू गरिएको बताएका मल्लले जानकारी दिनुभएको छ। अभिभावकीय जिम्मेवारी रहेर पार्टीलाई 15 महाधिवेशनतिर लान उपयुक्त हुने विषय आफूले उठाएको पनि बताउनु भएको हो। सबैले मिलाएर पार्टीको 15 महाधिवेशन गर्ने कुरामा देउवा सकारात्मक रहेको छ। मलेसियाको सरकारले नेपालका 25 व्यवसायहरूले मात्र कामदार पठाउन पाउने गरी कम्पनीहरू सूचीकृत गरेपछि त्यसको विरोधमा नेपाल सरकार र म्यान पावर व्यवसायहरू एकै ठाउँमा आएका छन्। लामो समयदेखि सीमित व्यवसायले मात्र मलेसियामा कामदार पठाउन गरी सिन्डिकेट लागू गर्ने प्रयास हुँदै आएको थियो। मलेसियाको मानव संसाधन मन्त्रालयले शनिबार श्रमिक भर्नाका लागि नेपालबाट 25 वैदेशिक रोजगार व्यवसाय संस्था फरेन वर्कर सेन्ट्रलाइजेन्ट म्यानेजमेन्ट सिस्टममा सूचीकृत गरेसँगै सिन्डिकेटका कार्यक्रमहरू गरिएको छ। मलेसियाको मानव संसाधन कार्य मन्त्रालयले 22 अगस्त 2026 अर्थात शनिबारदेखि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको उठा जनाएको छ, जसको अनुसार प्रणालीमा सूचीकृत म्यान पावर कम्पनी मार्फत मात्रै मलेसियामा विदेशी श्रमिक भर्न पाउनेछ। नेपालबाट 25 म्यान पावर कम्पनी सूचीकृत गरिँदा विदेशबाट पनि 25, कम्बोडियाबाट 23, भारतबाट 10, म्यानमारबाट 10, पाकिस्तानबाट 10, फिलिपिन्सबाट 435, श्रीलंकाबाट 258 र थाइल्याण्डबाट 1 र भियतनामबाट 91 कम्पनीहरू सूचीकृत गरिएको छ। सरकारसँग 3 बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी 12 जितपुर सीमा र 1 10 धुरेकी 3 वर्षीय बालिकाको आज दिउँसो अन्तिम दह संस्कार गरिएको छ। बालिकाका बुबा मनोजले कलैया उपमहानगरपालिका 11 भगवान स्थित पासुवा खोलामा धार्मिक परम्परा अनुसार दागबत्ती दिएका छन्। काठमाडौँमा सहमति जुडेपछि बुबा मनोज आज कलैया अस्पतालबाट शव बुझेका थिए। गत मंगलबार रातिदेखि अस्पतालमा राखिएको बालिकाको शव यात्रा र अन्तिम संस्कारमा बुबा बारक प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुमार, नेपाली सेनाका प्रमुख सेनानी गिरिराज गौतम, सशस्त्र प्रहरीका उपरीक्षक विशाल सिलोवाल, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक सरोज निरौला र इलाका प्रहरी कार्यालय सिमाराका डीएसपी दयाकृष्ण निरौला र इलाका प्रहरी कार्यालय सिमाराका डीएसपी दयाकृष्ण लगायतले उच्च सुरक्षा अधिकारी र परिवारका सदस्य उपस्थिति रहेको थियो। शनिबार राति गृह मन्त्रालयमा भएको वार्तामा 3 बुँदे सहमति भएपछि परिवार सब बुझ्न तयार भएको हो। सहमति अनुसार जघन्य अपराधिक घटना सम्बन्धी विद्यमान कानूनमा भएको कसुर र सजाय पुनरावलोकन गरी सुझाव दिन कानून मन्त्रालयले 7 दिनभित्र प्रतिवेदन पेश गर्ने गरी 7 सदस्यीय गरिमामय न्याय संकल्प समिति गठन गरेको छ र यसै गरी पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी बालिकाको शालिका निर्माण गर्ने र तत्काल अन्तिम संस्कार गर्ने सहमति भएको थियो। सहमतिपछि गत बुधबार बिहानै 11 बजेदेखि आन्दोलनकारीहरूले अवरूद्ध पारेको पथलिया बिरगंज सड़क खण्ड शनिबार राति 1 बजेदेखि खुलाएका छन्। थाइल्याण्डबाट नेपालमा ल्याएको गाँझ ल्याउने 2 म्यानमारका नागरिक पक्राउ परेका छन्। लागू औषध ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाले 8.238 केजी सहित म्यानमारकी 27 वर्षीय र 29 वर्षीय पक्राउ परेको छ। थाइल्याण्डबाट नेपालमा लागू औषध तस्कर गर्न सकिने संकेत यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा प्रहरी टोलीले शुक्रबार नेपाल एयरलाइन्सको उडान नम्बर 42402 मार्फत थाइल्याण्डको सर्वभूमिबाट नेपाल आएका उनीहरूले सुरकेस भित्र लुकाई ल्याएको थाइल्याण्डको 8.238 केजी गाँझा बरामद गरेको छ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणमा जारी रहेका बेला देशमा चुनाव गराउनु निकै महत्वपूर्ण जोखिम हुने बताएका छन्। पूर्व रक्षा मन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उहाँले सो प्रतिक्रिया दिएको छ। रूसी सेनाद्वारा युद्धमा केन्द्रित युक्रेनले मार्शल लागू भएपछि चुनाव स्थगित गरेको छ। जनताले पनि अहिले चुनाव नगराउने निर्णयले व्यापक समर्थन गरेको पनि बताएको छ। जेलेन्स्कीले व्यापक पूर्व रक्षा मन्त्री मिखाइलो फुडेरेलेभलाई पदबाट हटाएपछि युक्रेनमा राजनीतिक विवाद चर्किएको थियो र फेडेरोभले यसै साथ चुनाव गराउने उपाय खोज्नुपर्ने माग गरेका थिए। यद्यपि उनले त्यसका लागि कुनै पनि ठोस कार्य योजना प्रस्तुत गरेको थिएनन्। विशेषज्ञहरूले युद्धको बेला चुनाव गराउँदा सैनिक विदेशमा रहेका लाखौं युक्रेनी नागरिक र रूसी नियन्त्रणमा रहेका क्षेत्रका वासिन्दाले कसरी मतदान गर्ने भन्ने विषयमा पनि प्रश्न उठेको छ र रूसबाट हुन सक्ने गलत सूचना प्रवाहको जोखिम पनि रहेको बताएका छन्। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफालाइटिस जे रोगको संक्रमण र मृत्यु हुनेको संख्या बढ़िरहेको यसको जोखिमप्रति सतर्कता र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 60 जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएको छ। आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि गरेको बिरामी मध्ये 86% जापानिज इन्सेफलाइटिस रोग विरूद्धको जेई खोप नलगाएको बताएका छन्। खेल खबरमा 14 दक्षिण एसियाली खेलकुद चैत 20 गतेदेखि 28 गतेसम्म पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आइतबार इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरिएको छ। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद कार्य योजना आयोजना गर्ने निर्णय गरिएको भए पनि अहिलेसम्म भने हुन सकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिको अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछ। समावेश खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, विल्य लगायतका विभिन्न खेलहरू समावेश गरिएको छ। प्रतियोगितामा 13 संस्करणमा नेपाल सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसैका समापनको समारोह अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको थियो। दक्षिण एसियाली राजनीतिक तनावका कारण प्रतियोगितामा समयमै हुने अझै पनि शंका भने रहेको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षक रोपनै पटक। जनै पूर्णिमा मेलालाई लक्षित गर्दै सुचारू गरियो रसुवाका पार्वती कुण्ड जाने सड़क खण्ड। काठमाडौँको छात्रावासहरूलाई मापदण्ड कार्यान्वयन गर्न प्रशासनको चेतावनी। नेपाली कांग्रेसका पूर्व सभापति देउवाले पार्टी एकताका लागि सभापति गगन थापासँग भेटवार्ता गर्ने। मलेसियाको रोजगारीमा सिन्डिकेट विरोधमा सरकार र म्यान पावर व्यवसायी एकै ठाउँमा उभियो। थाइल्याण्डबाट गाजा लिएर आउने दुई म्यानमारका नागरिक पक्राउ। युक्रेनका बेला चुनाव गराउँदा जुनसुकै बेला विभाजित हुने जेलेन्स्कीको चेतावनी। र 14 दक्षिण एसियाली खेलकुद चैत 20 देखि 28 पाकिस्तानमा हुने 28 खेल समावेश रहने। साँझ 6 बजेको समाचार सकियो। हर्ग समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा ठुली खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर तिनीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813-78-46-43 र 9800-25-525।
3: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @ @gmail.com. Contact 011-620-326-9860-982293. New Aroniko Hotel and Restaurant Private Limited, Chowtara Shankar Subhani Nagarpalika 5, Singapore. Elumbu
4: FM 89.6 MHz.

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लेखित पत्र युहन्नाको पत्र पहिलो युहन्ना 4:1-6 पदलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाटको हो। यीशुलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ। मेरा साना बालकहरू, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन् र संसारले तिनीहरूको कुरा सुन्छ। हामी त परमेश्वरका हौ, जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ र जो परमेश्वरका होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौ। र आदरणीय श्रोता, यो खण्डमा जुन सुकै आत्माको विश्वास गर्नु हुँदैन भन्ने कुराले हामी यो कुरा स्पष्ट पार्छौ कि यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नेहरू परमेश्वरबाटको हो र यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार नगर्नेहरू चाहिँ ख्रीष्ट विरोधी हो भन्ने कुरालाई हामी विशेष गरेर मध्यनजर गर्नेछौ र यसको बारेमा मुख्य विचार हामी यसमा गर्नेछौ। र यो खण्डको मुख्य विचार चाहिँ यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नेहरू नै परमेश्वरबाटको हो भन्ने कुरालाई यहाँ जोड़ दिएको छ। यहाँ भनिएको छ जुनसुकै आत्माको विश्वास गर्नु हुँदैन भनेर यहाँ लेखिएको छ, किनभने यहाँ के हुन्छ भन्दाखेरि आत्माहरू परमेश्वरबाट आएका हुन्छन् र अर्को चाहिँ झुटाबाट आएका हुन्छन्, दियाबलासबाट आएका हुन्छन्। किनभने परमेश्वरको विरुद्धमा खडा भएको व्यक्ति चाहिँ दियाबलस हो र दियाबलसले परमेश्वरको विरुद्धमा जहिले पनि लडाई गरिरहेको हुन्छ, परमेश्वरको विरुद्धमा काम गरिरहेको हुन्छ। त्यसकारणले भ्रमको आत्मा जो दियाबलसबाट आउँछ र सत्यको आत्मा चाहिँ परमेश्वरबाट आउँछ र भ्रमको आत्मा र सत्यको आत्मालाई छुट्याउनु पर्छ। आत्मा त्यस प्रकारको आत्मा भएकोले गर्दा दुई किसिमको आत्मा यहाँ देखिन्छ। एउटा व्यक्तिले पत्ता लाउनु पर्ने कुरा के हो भने यो दुई आत्माहरू जसले चाहिँ मानिसलाई चलाइराखेको हुन्छ, एउटा दियाबलसले र अर्को परमेश्वरले, र मानिसको आत्माले चाहिँ निर्णय गर्नुपर्छ। मानिसको आत्माले कुन चाहिँ आत्मामा विश्वास गर्ने, कुनलाई चाहिँ तिरस्कार गर्ने, यो कुरा मानिसले नै निर्णय गर्नुपर्ने हुन्छ। त्यसै कारण परमेश्वरले यहाँ यो कुराहरू राख्नुभएको छ भने प्रिय हो जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। जुनसुकै आत्मालाई विश्वास गर्नु हुँदैन किनभने झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्। जुन झुटा आत्मा जो चाहिँ भ्रमको आत्मा छ, जुन कुरा दियाबलसबाट सञ्चालित हुन्छ र मानिसलाई भ्रममा पारेका हुन्छ, झुटा अगमवक्ताहरूद्वारा यो संसारमा प्रवेश गरेका छन्। किनभने यहाँ लेखेको छ, यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट हो। र आत्मा परमेश्वरको आत्मा अथवा सत्यको आत्मालाई कसरी चिन्ने, परमेश्वरको आत्मालाई कसरी चिन्ने भन्ने कुरा यहाँ लेखकले स्पष्ट पारेका छन् कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्छ सो परमेश्वरबाट हो। किनभने परमेश्वरबाट आउने आत्मा, परमेश्वरले दिने, मानिसलाई दिनेको त्यो आत्मा चाहिँ के हो भन्दाखेरि यीशु ख्रीष्ट चाहिँ मानिस भएर आउनुभएको हो यो संसारमा, पूर्ण मानिस भएर उहाँ यो संसारमा आउनुभएको हो भनेर स्वीकार गर्छ भने त्यो व्यक्तिहरू चाहिँ परमेश्वरबाटको हो, त्यो आत्मा चाहिँ परमेश्वरबाटको हो, किनभने परमेश्वरसँग उनीहरू जोडिएका हुन्छन्। यीशुलाई विश्वास गर्ने मानिसहरू सबैको आत्मा चाहिँ परमेश्वरसँग जोडिएको हुन्छ। त्यसकारणले परमेश्वरको आत्मा त्यो व्यक्तिले प्राप्त गर्छ जसले यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्छ अथवा विश्वास गर्छ। त्यसकारण यीशुलाई स्वीकार नगर्ने हरेक आत्मा चाहिँ परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ र यीशु ख्रीष्ट अथवा ख्रीष्ट विरोधीको आत्माले मण्डलीमा अथवा परमेश्वरको जनहरूको बीचमा काम गरिराखेको छ, मानिस संसारमा काम गरिरहेको छ। यसले चाहिँ यीशु यो संसारमा मानव चोलामा आउनु भएको होइन भनेर यसलाई घोषणा गर्ने मानिसहरू छन्, आत्माहरू छन्, जुन आत्मा चाहिँ भ्रमको आत्मा भनेर छुटाउन सकिन्छ र यो परमेश्वरबाट होइन, यो ख्रीष्ट विरोधीको आत्मा हो भन्ने स्पष्ट रूपमा चिन्न सकिन्छ भनेर यहाँ लेखेको छ। र लेखकले मेरा साना बालकहरू भनेर परमेश्वर अथवा यीशु ख्रीष्टलाई यीशु ख्रिस्ट यो संसारमा मानव चोलामा आउनु भएको हो र उहाँ चाहिँ मानव चोलामा आएर मानिस जातिको लागि कलवरी क्रुसमा बलिदान हुनुभएको हो, क्रुसमा टाँगिएको हो, उहाँलाई मारिएको हो र उहाँ चाहिँ मारिएर गाडिएको थियो र पुनरुत्थान भएको तेस्रो दिनमा उहाँ बौरी उठेर पुनरुत्थान भएको कुरालाई विश्वास गर्ने व्यक्तिहरू चाहिँ साना बालकहरू हुन्। यहाँ यसरी भन्दछ, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ। यीशुलाई विश्वास गरेर, उहाँ चाहिँ मानव चोलामा आउनुभएको हो भनेर विश्वास गरेर, आफ्नो पापको प्रायश्चित भनौँ पापको पश्चाताप गरेर, यीशुलाई विश्वास गरेर पापको क्षमा पाएका मानिसहरू चाहिँ विजयी मानिसहरू हुन् भनेर यहाँ घोषणा गरिएको पनि छ। किनभने जो तिमीहरूमा रहनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। जसले यीशुलाई विश्वास गर्छ, यीशुलाई विश्वास गर्ने मानिसहरूले यीशु ख्रिस्ट मानव चोलामा आउनुभएको हो, उहाँ हाम्रो लागि बलिदान हुनुभएको हो, उहाँलाई आफ्नो पापहरूको क्षमा माग्यो भने उहाँले पापको क्षमा दिनुहुन्छ र उहाँले मानिसलाई उद्धार र मुक्ति दिनुहुन्छ, उहाँले मानिसलाई मृत्युबाट जीवनमा सार्न सक्नुहुन्छ, उहाँले मानव जातिको सबै पापहरू क्षमा दिन सक्नुहुन्छ भनेर जसले यीशुलाई विश्वास गरेका छन् र उनीहरू विजयी भइसकेका छन् र उनीहरू यो संसारमा उहाँ परमेश्वर आफै उनीहरूको जीवनमा बास गर्नुहुन्छ, यीशुलाई विश्वास गर्ने मानिसहरूको जीवनमा परमेश्वरले बास गर्नुहुन्छ, उहाँको आत्माले बास गर्नुहुन्छ, अनि उहाँ जब जुन व्यक्तिको जीवनमा यीशु ख्रिस्टलाई विश्वास गरेर परमेश्वर त्यो व्यक्तिको जीवनमा अथवा परमेश्वरको आत्मा त्यो व्यक्तिको जीवनमा बास गर्दछ, त्यसपछि त्यो व्यक्ति चाहिँ शक्तिशाली हुन्छ, त्यो व्यक्ति चाहिँ विजयी हुन्छ र त्यो व्यक्तिबाट परमेश्वरले धेरै असाध्य कर्महरू गर्नुहुन्छ र ऊ विजय भएको हुन्छ। किनभने परमेश्वरको आत्मा जुन व्यक्तिमा बास गर्दछ त्यो व्यक्ति चाहिँ शक्तिशाली हुन्छ, त्यो व्यक्तिले विजय प्राप्त गर्छ, त्यो व्यक्ति सफल हुन्छ, त्यो व्यक्ति आशिषित हुन्छ र त्यो व्यक्ति चाहिँ परमेश्वरको नजरमा अथवा यो संसारमा ऊ शक्तिशाली काम गर्ने व्यक्ति हुन्छ, असल काम गर्ने व्यक्ति हुन्छन्। आदरणीय श्रोता, संसारमा आज जुन संघर्षहरू मानिसहरूले गरिरहेका छन् र संसारको काम गर्छन्, संसारमा नचाहिँदो कामहरू गरेर, उनीहरू नचाहेर पनि गर्दिन भन्ने कामहरू गर्न परिरहेको छ, उनीहरूलाई डियाबलसले भ्रमको आत्माले उनीहरूलाई सञ्चालन गरिरहेको छ, त्यसकारण उनीहरूले नचाहेर पनि उनीहरू असल काम गर्न सकिरहेको छैन, किनभने उनीहरू भित्र परमेश्वरको आत्मा हुनुपर्ने ठाउँमा उनीहरूको बीचमा त्यो सम्भव रहेन। जसको जीवनमा परमेश्वर रहनुहुन्छ, जसरी हामी त परमेश्वरका हौ, जसले हामीलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन, यसैबाट हामी

0: को जीवनबाट धेरै जनाले आशिष पाउँछन् र जो व्यक्तिले परमेश्वरलाई चिनेको छैन त्यो व्यक्तिले धेरै कोशिश गरेर पनि उनीहरू असफलता भएका छन्। उनीहरूको जीवनमा असफलताले भरिपूर्ण भएका छन्। तर येशु ख्रीष्टलाई अथवा सत्यको आत्मालाई जसले विश्वास गरेर आफ्नो जीवनमा सत्यको आत्मा बास गर्न दिन्छ त्यो व्यक्ति विजय हुन्छन् र त्यो व्यक्ति शक्तिशाली हुन्छ र त्यो व्यक्तिले आशीर्वाद पाउनेछ। त्यसकारण येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू परमेश्वरबाटको र परमेश्वरबाट काहरूले यो संसारमा विजय प्राप्त गर्नेछ र उनीहरू भित्र परमेश्वर बास गर्नुहुन्छ। परमेश्वरको आत्मा त्यो व्यक्तिको जीवनमा बास गर्नुहुन्छ। जब त्यो व्यक्तिको जीवनमा परमेश्वरको आत्माले बास गर्नुहुन्छ तब त्यो ठाउँमा उनीहरूले येशु चाहिँ परमेश्वर अथवा येशु ख्रीष्ट चाहिँ शरीरमा आउनुभएको हो भनेर उनीहरूले विश्वास गर्छ र उनीहरूको भित्र परमेश्वर बास गर्नुहुन्छ र परमेश्वर बास गर्ने व्यक्तिको जीवन शक्तिशाली हुन्छ, आशिषित हुन्छ र विजयी हुन्छ, किनभने उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। जो व्यक्ति येशु ख्रीष्टलाई विश्वास गर्छ जसले त्यो व्यक्तिको जीवनमा परमेश्वर बास गर्नुहुन्छ। जब परमेश्वर उसको जीवनमा बास गर्नुहुन्छ तब उसले शक्ति पाउँछ र उसले सफलता पाउँछ र उसले आशीर्वादको जीवन पाउँछ र उसले आनन्द जीवन पाउँछ र यसरी परमेश्वरको अगाडि एउटा साँचो सत्य आत्मा र भ्रमको आत्मा छुटाउन पनि सकिन्छ। जोहरूले येशु ख्रीष्टमा येशु शरीरमा आउनुभएको हो भने विश्वास गर्छ त्यो व्यक्ति सत्यको आत्मामा जिएको हुन्छ भने जो व्यक्तिले स्वीकार गरेका हुँदैनन् उनीहरू भ्रमको आत्मामा जिइराखेको हुन्छ। आदरणीय श्रोता, हामीलाई लेखकले यहाँ आत्मा छुट्याउनका लागि जुनसुकै आत्मामा विश्वास नगर्नका लागि आदेश दिएको छ र आज हामी त्यही अनुसार हामीले कुन आत्मालाई हामीले स्वीकार गर्यौं, कुन चाहिँ आत्मा चाहिँ सही हो र कुन चाहिँ आत्मा चाहिँ ख्रीष्ट विरोधी हो, यो कुरा छुट्याउन आवश्यक छ। यदि यहाँहरूको बीचमा आत्मा छुट्याउनलाई गाह्रो भएको छ भने परमेश्वरबाट को कुन हो अथवा परमेश्वरबाट कुन कुरा हो र दियाबलसबाट कुन कुरा हो भन्ने कुरा अन्यलमा हुनुहुन्छ भने यो खण्डले स्पष्ट पारेको छ। येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू चाहिँ परमेश्वरबाट हो भनेर एकदम स्पष्ट पारिएको छ र जो व्यक्ति ख्रीष्ट शरीरमा येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्दैनन् उनीहरू भ्रम र ख्रीष्ट विरोधी हो भनेर पनि स्पष्ट पारेका छन्। त्यसमा आउनुहोस्, येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गरौं र परमेश्वरबाट हुने कुरा सत्यको आत्मा यही नै हो र यसैलाई विश्वास गरौं र यसै अनुसार चलौं र परमेश्वरको आत्मालाई भित्र हृदयमा राखेर जिउँ र शक्तिशाली बनौं, विजयी बनौं र यो संसारमा सफलताको जीवन बिताउँ भनिकन म यहाँहरूको बीचमा यो कुरा राख्न चाहन्छु र उहाँमा येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नुहोस् र त्यही नै परमेश्वरबाटको हो भनेर विश्वास गर्नुहोस् र यसरी आशिषित हुनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वर पवित्र परमेश्वरले सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बालिकामाथि बढ़दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न। यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह। फोहोरको असरले गाउँ छान्नुपर्ने अवस्थामा बन्सरे डाँडाका स्थानीय।
1: सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने।
0: स्वास्थ्यमा बढ़दो जोखिम। डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़्यो। स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह। झापामा 30 वर्षमाथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने तयारी।
2: बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं, त्यसै अनुसार लिएर जान्छौं।
0: सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन रासुपा सभापतिको निर्देशन। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप। काठमाण्डुका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी। होस्टेललाई एक महिनाको अल्टिमेटम।
3: छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए।
0: र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा चैत्र 20-28 सम्म हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बालिकामाथि बढ़दै गएका हिंसा र हत्याका घटनाले समाजको संवेदनशीलता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। बाल बालिकालाई घर, विद्यालय र समाज सबै ठाउँमा सुरक्षित वातावरण दिन राज्य र अभिभावक दुवै जिम्मेवार बन्नुपर्छ। अपराधीलाई कड़ा कानूनी कार्यवाहीसँगै हिंसा रोकथामका लागि प्रभावकारी निगरानी र जनचेतना आवश्यक छ। बालिकाको सुरक्षा केवल परिवारको होइन, सुरक्षित र सभ्य समाज निर्माणको साझा जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: सप्तरीको शम्भुनाथ नगरपालिका 3 दुई वर्षीय बालिका खुशी खातुनको हत्या सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्याको आरोपमा प्रहरीले 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूप खटकाका अनुसार घटनामा मुस्कानको मात्रै संलग्नता देखिएको छ। प्रहरीका अनुसार खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब 2 घण्टापछि खोजी गर्ने क्रममा उनको शव घर पछाडिको झाडीमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ। परीक्षणको रिपोर्ट र अनुसन्धानबाट घटनाबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ। यसैबीच 12 हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको आज अन्त्येष्टि गरिएको छ। सरकार र पीड़ित परिवार बीच गैराती सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्तिम संस्कार गरेको हो। कलैया उपमहानगरपालिका 14 बगवन स्थित पासहा खोलामा हिन्दू परम्परा अनुसार गरिमाको अन्त्येष्टि गरिएको हो। गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शव गृहमा राखिएको थियो। सूचना तथा संचार मन्त्री विक्रम तिमिलचनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। आज अपील जारी गर्दै मन्त्री तिमिलचनाले पीड़ितको तस्विर, भिडियो वा पहिचान खुल्ने अन्य विवरण प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको हो। विशेष गरी बाल बालिका यौन हिंसाका पीड़ित भए उनीहरूको पहिचान सार्वजनिक गर्नु झनै संवेदनशील विषय भएको उहाँले बताउनुभयो। जापानी इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ। बाल बालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्यु दर उच्च भएको झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ। झापामा संक्रमण हुनेको मृत्यु मृत्यु दर 60% छ। शुरूमा झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिले जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम अहिले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं त्यसै अनुसार लिएर जान्छौं। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 उमेर समूहका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौं। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 11-15 नम्बरको 1115 नम्बरको हटलाइन नम्बर छ, त्यो नम्बरमा हामीले फोन गरेर थप
5: पछिल्लो 6 सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो। पछिल्लो समय झाडा पखालाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडा पखालाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएका छन्। ललितपुर जनस्वास्थ्य कार्यालयले हालै संकलन गरेका 45 नमूना मध्ये आधाभन्दा बढ़ीमा फिकल, कोलिफर्म र ई कोली जस्ता जीवाणु भेटिएको जनाएको छ। परीक्षणका क्रममा पानीमा मानिसको स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अधिकारी श्री भद्र शर्माका अनुसार दूषित पानी भेटिएका स्थानलाई जानकारी गराउँदै तत्काल रोकथामका उपाय अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उपत्यकामा सञ्चालन भइरहेका निजी होस्टेललाई तोकिएको मापदण्ड पूरा गर्न 1 महिनाको अल्टिमेटम दिएको छ। समयभित्र मापदण्ड पूरा नगर्ने होस्टेललाई कानून अनुसार कार्यवाही गर्दै सिलबन्दी समेत गरिने प्रशासनले जनाएको छ। विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क, कमजोर पूर्वाधार, असुरक्षा तथा होस्टेलभित्र लागू औषध प्रयोग हुने गरेको गुनासो बढ़ेपछि प्रशासनले 21 विधि निर्देशन जारी गरेको हो। सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी तोकिएको रकम मात्र लिनुपर्नेछ। होस्टेल संचालक र विद्यार्थीबीच लिखित सम्झौता गर्नुपर्ने तथा भाडाको घरमा सञ्चालन बाहे घरधनीसँग समेत सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको काठमाण्डु जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: निजी व्यवसायीको रूपमा कोही कसैले आफ्नै घर संरचनाभित्र वा भाडामा लिएर अरू कोही कसैको घर धनी सँग जग्गा धनीसँग भाडामा लिएर सञ्चालन भएका होस्टलहरूका लागि अहिले पछिल्लो 21 बोधे सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको छ। यसको पछाडिको कारण चाहिँ पछिल्लो समयक्रममा केही होस्टेलहरूमा मध्यरातमा छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए, अनि खाना त्यही खालको अत्यन्त निम्न गुणस्तरको, त्यसै गरी त्यहाँ बसेका केटाहरूको बीचमा नै झैझगडा भएर झडप भइकन एकजनाको मृत्यु भएको दुःखद घटना समेतलाई हामीले मनन गर्यौं।
5: सुरक्षाका लागि कोठा र शौचालय बाहेकका संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नुपर्नेछ। होस्टेलमा 24 घण्टा जिम्मेवार वार्डिन र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। संचालक, वार्डिन तथा विद्यार्थीको अत्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने प्रशासनको निर्देशन छ। यसैबीच काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ़ाएको छ। महानगरपालिकाको शिक्षा विभागले ती विद्यालयलाई आवश्यक कागजात र विवरण सहित 35 दिनभित्र आफ्नो अवस्था अवस्था स्पष्ट पार्न सूचना जारी गरेको हो। कानून अनुसार अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिन सूचना जारी गरिएको शिक्षा विभागका प्रमुख नवराज ठोकालले बताउनुभयो। बञ्चरी डाँडा ल्याण्डफिल साइटमा थुपारिएको फोहोरका कारण स्थानीय नागरिक गाउँ नै छाड्नुपर्ने अवस्थामा पुगेको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ। लिचड खेतबारीमा पस्ने, दुर्गन्ध फैलिने, चौपाया मर्ने र रोगको जोखिम बढ़ेपछि स्थानीयको जनजीवन कष्टकर बनेको उहाँको भनाइ छ। पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आचार्यले पुराना सहमति कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको छ।
1: सम्झौताका फाइल खोलेर मन्त्रालयले यदि गर्न चाहेको हो भने, सरकारले गर्न चाहेको महानगरपालिकाले समाधान खोजेको हो भने, अरू कसैलाई बोलाउनु पर्दैन, सरकारवाला उठिन नि पर्ने छैन, जनप्रतिनिधि उठिन नि पर्ने छैन, हामी कराउनु पर्ने पनि छैन, मिडियाले केही गर्नुपर्ने पनि छैन। यदि साँच्चै सरकारमा बस्ने गम्भीर भएका छन् भने, सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने, उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने र त्यसका समाधान चाहिँ यहाँका विज्ञहरूलाई बोलाएर चाहिँ गर्यो भने यो नाटकबाजी गर्नुपर्ने छैन। यो चाहिँ एउटा नाटक भइरहेको छ, नाटकबाजी गरिएको छ, यो देखाउने मात्रै काम भएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले पार्टीका नेता तथा सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन निर्देशन दिनुभएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा उहाँले विगतका 35 वर्षको आलोचनामा अल्झिनुभन्दा आगामी 35 वर्षको योजना बनाएर अघि बढ़न आग्रह गर्नुभयो। पार्टीका गतिविधि र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ छ।
6: उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौ, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौ, सुशासनको कुरामा न हामी चुकेका थियौं, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौं। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोधे भने हामीसँग जवाफ हुने छैन।
5: नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भोलि हुने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन तटस्थ नबस्न र मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिनुभयो। साझा खबरमा अब खेल खबर। 14 दक्षिण एसियाली खेलकुद चैत 20-देखि 28 पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आज इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म हुन भनिसकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछन्। प्रतियोगिताका 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको थियो। धनकुटामा वर्षमा 8 अर्ब नजिकको तरकारी उत्पादन।
7: ए अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने अब 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
5: कृषिमा सरकारी लगानी बढ़ेपछि धनकुटामा तरकारी खेतीको विस्तार। रिपोर्ट। डेंगी संक्रमणबाट 2 जनाको मृत्यु, संक्रमण पनि बढ़दै, बस्ने उपाय के होला? सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धनकुटा कोशी पहाड़ी जिल्लामै सबैभन्दा बढ़ी तरकारी उत्पादन हुने जिल्लामा पर्छ। गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ। पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी, विभिन्न परियोजना लगायतका कारण तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्।
11: धनकुटाको छतर झुरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टनल खेती गर्दै आउनु भएको छ। हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50,00,000 रूपियाँ आमदानी गर्दै आउनु भएको छ।
7: त्यो अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने। अब यो हाम्रो देशको मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको हुँदा भनेको जस्तो मूल्य पाइँदैन। मूल्य पाएको खण्डमा चाहिँ 70-50,00,000 ट्रान्जेक्सनको कारोबार गरिन्छ।
11: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो। 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन्। यहाँ वार्षिक 5,00,000 देखि 30,00,000 किसानको आमदामी छ। महालक्ष्मीका अगुवा किसान ढल बहादुर गुरुङ:
12: हामी 270-275 घरबाट अहिले बितिजानेको मात्रा गर्दाखेरि मोटामोटी 15-20 भन्दा छैन सर। सबै युवाहरू जति यही लागेको छ कृषिमा, र बजार भाव चाहिँ तपाईँको प्रति केजी यहाँ 15 रुपियाँ भन्दा माथि गयो, 15, 18, 20, 22, 25 त्यस्तै हुन्छ। त्यति भयो भने तल्लो बेच्नेले पनि 5,00,000-6,00,000, र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30,00,000 बेच्छौँ सर। त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ। बजार अब राम्रो आउँदा, राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ।
11: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन्। यसैका कारण किसानको आकर्षण तरकारी खेतीमा बढ़ेको बताउनुहुन्छ छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा।
13: छतर जोरपाटी गाउँपालिकाले किसानको लागि सबैभन्दा महत्वपूर्ण हिसाबले हामीले काम गरेका छौँ। व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरणतर्फ छतर जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 समूहहरूले यो यान्त्रीकरणको सामानहरू प्राप्त गरेको छ भने अझै त्यसमा थप आधुनिक र अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूले प्रदान गरेको छ।
11: धनकुटाको छतर जोरपाटी गाउँपालिका, पाख्रेवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेडा, मुला, साग लगाउँदै आएका छन्।

0: विराटनगर, दमक र बिर्तामोड हुँदै भारत, बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ। सिद्ध बहुद्देश्य सहकारी संकलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ,
1: इन्डिया जाने भनेको चाहिँ अब मैले सिद्ध कृषि भण्डारकै नामबाट जाने हो। सिद्ध कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश होइन बंगलादेश पनि जान्छ।
0: अघिल्लो आर्थिक वर्ष 2081-82 1,64,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर, तेह्रथुम र शंखुसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
2: सबभन्दा अगाडि चाहिँ बाटोकै कुरो आउँछ होइन। हाम्रो धनकुटा जिल्लामा जुन धरान धनकुटे रोड आयो, त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि ती अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क र त्यहाँको आमदानी चाहिँ किसानहरूले लिन थाल्यो, त्यहीदेखि बढ्न थाल्यो र अहिले आएर चाहिँ त्यसले गर्दाखेरि यहाँका किसानहरूले चाहिँ अलिकति व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
0: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। बजारको सहज पहुँच, सड़क विस्तार लगायतका कारणले तरकारी खेतीतर्फ आकर्षण बढ्दो रहेकाले कृषितर्फ नै लाग्ने गरेका छन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभर डेंगीको जोखिम बढ़दो, 2,800 भन्दा बढ़ी संक्रमित।
4: टाउको दुख्ने, आँखाहरू पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ एक बच्चामा पनि डेंगू हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
3: डेंगीको डरलाग्दो फैलावट रोक्न कसरी सकिन्छ? विज्ञ संघको संवाद सहितको विशेष श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
5: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
5: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 316 खण्डमा छौं। पछिल्लो समय डेंगीको संक्रमण बढ़दो छ। यस्तो अवस्थामा बालबालिकामा पनि जोखिम बढ़ने भएकाले अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक छ। हामीले बालरोग विशेषज्ञ डाक्टर आना शर्मासँग कुराकानी गरेका छौं।
4: बालबालिकामा पनि डेंगी संक्रमणको जोखिम हुन्छ, किनभने यो भनेको लामखुट्टीबाट सर्ने हो र बालबालिकाहरू चाहिँ बाहिर खेलिरहेका हुन्छन्, एक्टिभ हुन्छन्। सो बालबालिकामा पनि डेंगीको संक्रमण डेंगीको सिजनमा देखिन्छ।
7: अलि पहिला सामाजिक सञ्जालमै आएको विषय र केही डाक्टरहरूले भन्नुभएको पनि बालबालिकाको चाहिँ रोग प्रतिरोधात्मक क्षमता अलिक बढी हुन्छ र उनीहरूलाई चाहिँ डेंगी संक्रमणको जोखिम अलिक कम हुन्छ भन्ने कुरा पनि थियो कि त्यो चाहिँ कतिको सत्य
4: हो? त्यो चाहिँ तपाईँको हुँदै नहुने भन्ने होइन, तर लामखुट्टेले टोक्यो भने हुन चाहिँ सक्छ। खालि अब कस्तो हो भने बालबालिकामा पनि तपाईँको जोखिमपूर्ण डेंगी पनि हुन्छ, तर सबैमा जोखिमपूर्णै हुन्छ भन्ने छैन।
7: कसरी जोगाउने त बालबालिकालाई?
4: अब बालबालिकालाई अनि खेल्न गइहाल्छ त्यही हो, हामीले भन्छौ नि साँझको बेलामा खुट्टा

0: हातखुट्टाहरू फुल स्लिभ लुगाहरू लगाउने, आफ्नो वरपरको वातावरण सफा राख्ने, र यदि त्यो सिजनमा ज्वरो आएको खण्डमा अथवा लामखुट्टेको टोकाई त भइ नै रहेको हुन्छ, त्यस्तो भयो अब बच्चाले चाहिँ ज्वरो, अघि हामीले डेङ्गुको लक्षणहरू कुरा गर्यौँ, त्यसमा ज्वरो आउने, होइन, हाई फिभर आउने, जिउमा थकान महसुस हुने, टाउको दुख्ने, आँखाहरू पोल्ने, होइन, त्यो समस्याहरू भयो भने चाहिँ ए बच्चामा पनि डेङ्गु हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
1: कतिपयले चाहिँ अब डेङ्गु संक्रमण भइसक्दा अथवा ज्वरो आउँदै गर्दाखेरि चाहिँ सामान्य रूपमा घरमै राख्ने अनि आफैले पनि मेडिसिनहरू प्रयोग गरेर अनि विचार गर्ने पनि गर्नुहुन्छ यी अभिभावकले, त्यो चाहिँ कतिको उपयुक्त?
0: अब यस्तो हो, सुरुमा तपाईँको हरेक चोटि ज्वरो आउँदैमा एकै दिनमा अस्पताल लानुपर्छ भन्ने होइन, र कुनै पनि कुरा एक दिनको ज्वरोमा, यो के कारणले, ज्वरो भनेको तपाईँको जे इन्फेक्सनमा पनि आउन सक्छ र एक दिनको ज्वरोमा यो कारणले ज्वरो आयो भनेर थाहा हुँदैन, त्यही भएर यो दिनभन्दा पनि तपाईँले चाहिँ अरू के लक्षण छ र बच्चाको अवस्था कस्तो छ त्यो हेरेर चाहिँ हामीले अस्पताल लानुपर्ने हुन्छ। अब चार पाँच दिनदेखि ज्वरो आइरहेको छ, ज्वरोको कारण पत्ता लागेको छैन भने त हामीले जाँचहरू गराउनु पर्यो, पहिला बच्चालाई जचाउनु पर्यो, अनि जाँचहरू गरेपछि त्यो अनुसारले के भएको रहेछ त, पहिला त बच्चालाई जाँचेर थाहा हुन्छ, त्यसपछि जाँचेर कति कुरा थाहा पाएन, अब यो कानको इन्फेक्सन हो कि घाँटीको इन्फेक्सन हो कि चेस्ट इन्फेक्सन हो कि अथवा साधारण भाइरल इन्फेक्सन मात्रै हो कि भन्ने कुरा कति कुरा जाँचेर थाहा हुन्छ। कहिले काहीँ हामीलाई शंका लाग्यो भने त्यसपछि हामीले जस्तो डेङ्गी थाहा पाउन हामीले ब्लड टेस्ट नगरिकन थाहा हुँदैन, होइन, तर अब डेङ्गी नै रहेछ भने पनि डेङ्गी को खासै आफ्नै उपचार चाहिँ छैन, किनभने यो एक किसिमको भाइरल इन्फेक्सन भएको भएर यसकै उपचार चाहिँ छैन, तर यसबाट हुन सक्ने समस्याहरू जस्तो यसमा चाहिँ शरीरमा तपाईँको प्लेटलेट कम हुने, होइन, अथवा हिमोग्लोबिन बढ्ने, होइन, सिभियर हुने, त्यो समस्याहरू त तपाईँको फेरि जाँच नगरिकन थाहा हुँदैन। सो त्यस्तो बेलामा चाहिँ अब दुई तीन दिन हेरेर पनि रोग कारण पत्ता लागेन भने चाहिँ जचाउनु चाहिँ पर्यो जुनै ज्वरोमा पनि।
1: कस्तो खालको चाहिँ लक्षण देखा परे चाहिँ तुरुन्तै लानु पर्यो अस्पताल?
0: जस्तो तपाईँको बच्चा ज्वरोले गरेर चिकित्सा भयो, बच्चालाई ज्वरो आएको बेलामा बच्चा बेहोस भयो, होइन, काँप जस्तो हाम्रो त्यो सिजर भन्छौ नि त्यस्तो आयो, अथवा बच्चाले तारन्तार वमिट गर्यो, बच्चाले डायरिया गर्यो जुन चाहिँ एकदम पानीको मात्रा धेरै भएर, जस्तो अघि हामीले झाडा पखालामा हैजाको कुरा गरेनौँ, तर सिजनमा हैजा पनि हुन सक्छ, त्यसमा चाहिँ तपाईँको एकदम धेरै डायरिया एकदम धेरै हुन्छ र त्यसले गर्दा चाहिँ बच्चा तुरन्त डिहाइड्रेसन हुन सक्छ, होइन, अथवा बच्चा चाहिँ तपाईँको रेस्पोन्स गर्न छोड्यो, होइन, त्यस्तो अवस्थामा चाहिँ जे बिरामी भए पनि तुरन्तै अस्पताल लैजानुपर्छ।
1: खानेकुरा त्यस्तो केही विशेष त बार्न पर्ने अथवा खान दिनुपर्ने?
0: त्यस्तो बार्नै पर्ने त छैन धेरै जस्तो, तर हामीले खाना दिन पर्नेमा अघि हामीले कुरा गरिहाल्यौँ, यो सिजनमा झोलिलो कुराहरू बढी खाने, पोषणयुक्त खानेकुराहरू बढी खाने, होइन, पानीको मात्रा शरीरमा पुर्याउनु पर्यो। कुनै बेला बच्चाहरूलाई ज्वरो सँगसँगै कुनै शरीरमा डाबरहरू पनि देखिन सक्छ, सो कुनै पनि भाइरल इन्फेक्सनबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ।
1: त्यो चाहिँ खास के कारणले हुने गर्छ?
0: भाइरसको कारणले
1: मौसम त्यसमा जोडिन्छ कि जोडिँदैन?
0: अब मौसम त जुनै पनि मौसममा भाइरसहरू सक्रिय हुन सक्छन्।
1: भाइरल ज्वरो हुँदाखेरि चाहिँ के गर्नुपर्छ अभिभावकले चाहिँ खास?
0: यस्तो हो, भाइरल ज्वरो भन्नाले यो भिन्दै कुनै रोग होइन, है, यो
1: प्राय मौसम परिवर्तन हुँदै गर्दाखेरि प्राय सुनिन्छ कि भाइरल ज्वरोले चाहिँ
0: भाइरल ज्वरो भनेको ज्वरो हो जुन चाहिँ तपाईँको टाइफोइड होइन, मलेरिया होइन, डेङ्गु भनौँ न, कारण चाहिँ यो हो भनेर थाहा नभएको, तर भाइरल भनेको चाहिँ जस्तो साधारण रुगाखोकी भएको अथवा कहिलेकाहीँ डायरिया भएको बच्चाहरूमा चाहिँ कहिलेकाहीँ भाइरलले गरेर जस्तो बच्चाको शरीरमा डाबरहरू आउने हुन्छ। सो कुनै पनि भाइरसबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ, जुनमा चाहिँ हामीले टेस्टहरू गरिहाल्दैनौँ अथवा जुनमा चाहिँ हामीले बच्चा ठिकै देखिछौँ, होइन, बच्चाको घाँटी ठिक हुन्छ, बच्चाको छाती ठिक हुन्छ, कहीँ इन्फेक्सन देखिएको हुँदैन र त्यस्तो अवस्थामा बच्चा ठिकै छ भने चाहिँ हामीले एक दुई दिन यो भाइरल ज्वरो होला, यो भाइरसको माध्यमबाट हुने हो भनेर कुर्ने भन्ने हो। त्यो भाइरल ज्वरो भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग चाहिँ होइन,
1: त्यो निको हुनको लागि कम्ती आफ्नो एक हप्ता
0: तिनदेखि पाँच दिन मिनिमम लाग्छ, एक हप्तासम्म लाग्न सक्छ।
1: आचिल पर्ने अवस्था चाहिँ कुन बेला?
0: अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको बेहोस भयो, बच्चाले रेस्पोन्स गर्न छोड्यो, बच्चा तपाईँको खान छोड्यो, बच्चाले केही पनि खान सकेन, बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ आत्तिनु पर्यो।
1: यो पनि केही हामीले कमजोरीका कारणले लाग्ने गर्छ अथवा
0: यो त बच्चाहरूमा धेरै कमन नै हुन्छ, यो भनेको साधारण समस्या हो।
1: कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भाइरल ज्वरो?
0: यो पनि त्यही धेरै जस्तो 4-5 वर्ष।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
3: सप्तरीमा बालिका हत्या, सौतेनियामा पक्राउ, बारामा गरिमाको अन्तिम विदाई। बालिकामाथि बढ़दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह छ। फोहोरको असरले गाउँ छाड्नुपर्ने अवस्था रहेको बंचरे डाँडाका स्थानीयले बताएका छन्। स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़दै स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह छ। झापामा 30 वर्ष माथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने सरकारको तयारी छ। सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन राष्ट्रपा सभापतिको निर्देशन छ। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप छ। काठमाण्डुका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी गरिएको छ। होस्टेललाई 1 महिनाको अल्टिमेटम दिइएको छ। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ। चैत्र 20 गतेदेखि 28 गतेसम्म हुने भएको छ। हौस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Elumbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन व्यक्त गर्न चाहन्छु र सुन्दै हुनुहुन्छ फिल्मबा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट अनि मोबाइल सेट लगायतका विभिन्न विद्युतीय माध्यमसम्म पुर्याउनका लागि प्राविधिक कक्षबाट साथीदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर प्रोग्राम सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम तपाईँहरूले सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट हेलम्बा एफएमको फ्रिक्वेन्सी लाइक काठमाडौँ, नुवाकोट, दाहदिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने तपाईँहरूले देश विदेशका विभिन्न जुनसुकै स्थानहरूबाट सुन्न चाहनुहुन्छ भने हेलम्बा एफएमको फेसबुक पेज अनि मोबाइलको गुगल क्रोम वेबसाइटहरूबाट पनि एकैसाथ देशका विभिन्न देशभरका कुना कुनाबाट पनि हेलम्बा एफएम सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले हाम्रो यस प्रोग्रामलाई रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि तपाईँहरूले सुन्न पाउनुहुनेछ। शनिबारको दिनमा चाहिँ हाम्रो प्रोग्राम आउँदैन र अरू बेला तपाईँहरूले यसै समयमा रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न पाउनुहुनेछ र 9 बजेदेखि 10 बजेसम्म हाम्रो यो प्रोग्राम आउने गर्दछ। उक्त प्रोग्राममा तपाईँहरूले कल गर्न सक्नुहुनेछ, रात्रिकालीन सन्देशहरू व्यक्त गर्न सक्नुहुनेछ। यो प्रोग्राम तपाईँहरूले यति बेला चौताराबाट सुन्दै हुनुहुन्छ, रातिको समय हो। धेरैजना श्रोता साथीहरूले खाना खानुभयो होला, कतिपय साथीहरू बनाउँदै हुनुहुन्छ होला, अब कतिपय साथीहरू खाना खाएर मजाले सुतिसक्नुभयो होला, कतिपय साथीहरू सुत्ने तर्खर हुनुहुन्छ होला, अब कतिपय साथीहरू गृह कार्य गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू अझै पनि नाइट ड्युटीहरू गर्दै हुनुहुन्छ होला, अनि अब कतिपय साथीहरू चाहिँ प्रोग्राम कुन बेला आउँछ भनेर प्रोग्रामको पर्खाइमा अनि प्रतीक्षामा बस्नु भएको थियो होला। सो जे जस्तो अवस्थामा रहनु भए पनि तपाईँहरूको पर्खाइको घड़ी भने सकिएको छ। पके पनि अबको एक घण्टा हामी सँगै यहाँहरू सहयात्रा गर्नुहुनेछ, हामी सँगसँगै प्रोग्राम सुन्दै एकदमै यो रात कटाउनुहुनेछ भनेर हामीले एकदमै आशा र अपेक्षा गरिएको छ। र यस कार्यक्रममा चाहिँ हामी तपाईँहरूको फोन कल लिने गर्दछौँ, श्रोता फोन कल लिने अनि तपाईँहरूसँग मिठो कुराकानी गर्दै तपाईँहरूको रात्रिकालीन सन्देशलाई हामी लिने गर्दछौँ। यदि तपाईँहरू आफ्ना घर परिवारजन आफन्त इष्टमित्र साथी सँगै सबैजनामा मिठो निजरीको कामना व्यक्त गर्न चाहनुहुन्छ भने यस बसाईमा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। त्यसको लागि भने नम्बर रहेको छ 98 60 52 55 25 तपाईँहरूले कार्यक्रममा कल गरेर सहभागिता जनाउन सक्नुहुनेछ। यदि तपाईँहरूले हेलम्बा एफएमलाई तपाईँको घर गाउँठाउँहरूमा राम्रोसँग सुनिराख्नु भएको छैन अनि फ्रिक्वेन्सी मोड्युलेसनलाई तपाईँहरूले राम्रोसँग सुन्नु चाहिँ अलिकति गाह्रो भइरहेको छ भने तपाईँहरूले सर्च गर्नुहोला, आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा तपाईँहरूले हेलम्बा एफएम सर्च गर्नुहोला। हेलम्बा एफएम सर्च गर्नुभयो भने एउटा रातो अनि रातो निलो भएको एउटा लोगो भेटाउन सक्नुहुनेछ। हेलम्बा एफएम 89.6 MHZमा तपाईँहरूले यति कुरा सर्च गर्नुभयो भने त्यहाँबाट हाम्रो पेजलाई फलो गर्नुहोला अनि प्रोग्राम आफ्नो साथी सङ्गीमा पुर्याउन चाहनुहुन्छ भने हाम्रो यस प्रोग्रामलाई लाइभ सेयर गर्न पनि नभुल्नुहोला। तपाईँको लाइभ सेयरले पनि धेरैजना साथीहरूको माझमा हाम्रो यस प्रोग्राम पुग्नेछ र यो प्रोग्राम सुन्नका लागि धेरै मदद गर्नेछ। पक्कै पनि धेरैजना श्रोता साथीहरूले प्रोग्राम खोजी गरिराख्नु भएको हुन्छ, सो कारणले गर्दाखेरि साथीहरूको माझमा पनि यो प्रोग्राम पुर्याउनु भयो भने अझ एकदमै बेटर हुनेछ। पक्कै पनि यो रातिको समयमा होइन रात्रिकालीन सन्देशहरू आफ्नो घर परिवारजनमा सम्झन चाहने साथीहरूले सम्झिन सक्नुहुनेछ र यो रातिको समयमा हामीलाई देश विदेशका धेरै ठाउँहरूबाट पनि हेलम्बा एफएम सुनिराख्नु भएको छ। पक्कै पनि यो देश विदेशमा जहाँ रहनु भए तापनि आफ्नो घर देशमा रहनुहुने आफ्नो परिवारजनमा सम्झनाहरू राख्न चाहने साथीहरूले यस कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ। कल गर्ने सम्भव नभएमा तपाईँहरूले हेलम्बा एफएमको फेसबुक पेजबाट अडियो लाइभ भइरहेको छ, उक्त लाइभ मार्फत कमेन्ट गर्नुहोला। तपाईँहरूको कमेन्टहरू हामी अवश्य लिनेछौ, श्रोता कमेन्टहरू चाहिँ हामी लिने गर्दछौ। तपाईँहरूले कमेन्ट गर्नुहोला है, तपाईँहरूको कमेन्टहरू पनि हामी लिनेछौ अनि अन्य गर्नेछौ। र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि तपाईँहरूको फोन कल लिनका लागि हामी आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ एलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि। सुन्दै हुनुहुन्छ यति बेला हेलम्बा एफएमलाई, सुन्दै हुनुहुन्छ काठमाडौँ, नुवाकोट, धादिङ र सोवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायत विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ। यो रातिको समयमा अब हामी तपाईँहरूसँग मिठो कुराकानी गर्दै अबको यो समय हामी तपाईँहरूसँग रहनेछौ। रात्रिकालीन सन्देशहरू लिनेछौं, फोन कलहरू लिनेछौं। यदि तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने नम्बर रहेको छ 98 60 52 55 25 कल गर्नुहोला। अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला, कमेन्टहरू पनि हामी लिनेछौ, तपाईँहरूको कमेन्टहरू पनि अनि हेर गर्नेछौ। कार्यक्रममा कल गर्नका लागि नम्बर छ 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्ते। हेलो नमस्कार। हजुर साथी हुनुहुन्थ्यो, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि कल लगाउँदै आउन सक्नुहुनेछ। पक्कै पनि हामी तपाईँको फोन कल लिने जमर्कमा नै छौं। कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि 98 60 52 55 25 मा कल गरेर रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। हेलम्बा एफएम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ लगायत अन्य स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ। र यो सँगसँगै तपाईँहरूले हामीलाई फेसबुक पेज अनि अन्य विभिन्न सामाजिक सञ्जालहरूबाट पनि एकैसाथ सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। यो पसाईमा तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै सहभागिता जनाउनुहोला। तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ सोही ठाउँबाट पनि कार्यक्रममा सहभागिता जनाउनका लागि माध्यमहरू एकदमै खुल्ला छ। र यति बेला भने कोही साथी लाइनमा हुनु म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर आयुष राई भन्नुभयो। हजुर आयुष जी, अनि खाना खानु भयो त तपाईँले? हजुर हजुर, अब हाम्रो पनि खाना भइसक्यो, हामीले त खाना खाएर नै कार्यक्रममा जोडेका छौँ है। ए हजुर, त्यही त, अब होइन चित्त दुखाउनु पर्दैन, जो तपाईँको भाग छँदैछ नि, के चिन्ता लिनु परेन त्यसको लागि। ए मायै नलागे त अब यसरी खाना कसरी राख्न सक्नु र मैले है। हजुर हजुर, एकदम हेट तपाईँहरूलाई नै, अब यसरी हामीले बिचल्ली पार्यो भने त झन् अनि हामी आपतमा पर्दैन र अनि ओके। हजुर ल, ओके, अनि के छ खबर सुनाइदिनुहोस्। धेरै समय पछाडि कुराकानी गर्न पाएको छ। हजुर हजुर, यता पनि सबै ठिकै छ, राम्रो छ, रमाइलो छ। अब पानी पर्ने क्रम एकदमै छ, आजभोलि चाहिँ हाम्रो नेपालतिर अब बेसरी पानी परिरहेको छ। अब कोही ठाउँमा पर्ने, कोही ठाउँमा नपर्ने, यो पनि अलिकति ठाउँ ठाउँ अनुसारले नै मौसमले पनि अलिकति गडबडी गरिरहेको छ। अरू त सबै ठिकै छ, राम्रो नै छ भनौ न है। हजुर ल, पक्कै पनि पक्कै पनि। अनि सुनाइदिनुहोस् कामहरू के कस्तो हुँदैछ तपाईँको? हजुर जोस, ड्युटी राम्रोसँग नै चलिरहेको नै छ है। ओके ल, हुन्छ, एकदमै केयर गर्दै काम गर्नुहोला, समय सन्दर्भ मिलेसम्म प्रोग्रामहरू पनि सुन्ने गर्नुहोला, यही कामना छ है त।
1: हजुर त्यहाँ क्यान्सल त हो म तत्त्वहरूले दिएको जो माया आशीर्वाद लाजस भन्नुपर्छ त्यहाँ के भन्छ दार्जिलिङको तर्फबाट पनि म के भन्दा के जानुहोस् है।
0: ओके ल हस् हुन्छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
1: आजकै दिनमा विशेष बात गर्नु

हजुर साथी हुनुहुन्थ्यो, उहाँको नेटको समस्याले गर्दाखेरि उहाँसँगको संवाद हामी माझबाट टुटिएको छ। सो धन्यवाद छ आयुषजी है, कार्यक्रममा कल त गर्नुभयो तर तपाईँको नेटमा केही समस्याको कारणले गर्दा कल चाहिँ डिस्कनेक्ट भइसकेको छ। सो कलको लागि धेरै धेरै धन्यवाद छ। र तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860525525 व्हाट्सएप अनि कलमा तपाईँहरू जोडिन पाउनुहुनेछ है श्रोताहरू। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग पनि कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते विजयजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर खाना खानुभयो त विजयजी? हजुर अनि के गर्दै हुनुहुन्छ यो समयमा? खाना खाएर बस्नु भएको? हजुर। अनि कस्तो भयो आजको दिन तपाईँको? हजुर रमाइलो नै भयो नि है। ओके ल हुन्छ, कार्यक्रममा कल गर्नु भएको छ अनि रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। ओके बाई बाई। साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, सो उहाँले पनि धन्यवाद छ। र यसै क्रममा कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर उदयपुरबाट, शुभ नाम एकचोटि। निमा चामलिङ भन्नुभयो? हजुर निमाजी, अनि खाना खानुभयो तपाईँले? ओके मीना है। ओके ल ठिकै छ, अनि सन्चै हुनुहुन्छ तपाईँ? हजुर हामी एकदमै सन्चै आरामै छ भन्नुपर्छ। अनि उदयपुरतिरको नयाँ नौलो खबरहरू के छ सुनाइदिनुहोस् न।

गर्दै थिए, तर उहाँको एकदमै प्राविधिक समस्या अनि नेटवर्कको समस्याले गर्दा उहाँसँग हामी कुराकानी गर्न सकेनौं। र कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्कार, रात्रिकालीन अभिवादन, पाँच तर हिलेहाङ सात घर भए हाल फिदिम डब्लु चोकबाट शुक्र राज रसाइली निर्दोष भन्नुभएको छ। यस कार्यक्रम मार्फत साथीहरूलाई विस गर्नुपर्दाखेरि साथीहरूको नाम हुनुहुन्छ जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र सम्भाम्फे, मनिषा शेर्पा, गोपाल भाइ, सन्चमाया केरुङ, तारा शंकर, अरूणा सम्भाम्फे, अनि सुमी लिम्बु गगन्ती र थुमे, अनि स्वर्णिम राई मुणा खड्का, रामकृष्ण कलयात्री पाँचर रे, अनि सिम्पल सनिना गुरूङ, राम धनु, अनि ढकाल धर्मराजको लागि माया राई, डम्बर तामाङ, योगेन इमेहाङ लिम्बु, अभागी सृजना, धनकुमार खाती, दिलो यम्फू, भूपाल दाहाल दुलालको लागि, अनि भीम घतानी, हरिमाया चाम लगाई लगायत सम्पूर्ण फ्रेन्डहरूमा शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दै छुटिन चाहन्छु। ओके बाई बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ उहाँले पनि शुभरात्री व्यक्त गर्न चाहन्छु। शुक्र राज रसाइलीजी हुनुहुन्थ्यो है। र लेख्नु भएको छ, गुड इभिनिङ ब्रदर विथ मी अमिना सुनवार फ्रम दोलखा, गुड नाइट टु अल भन्नुभएको छ। सो अमिनाजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्न चाहन्छु दोलखाबाट। यो रातिको समयमा प्रोग्राम सुन्दै यो मिठो कमेन्ट गरिदिनु भएकोमा तपाईँले पनि शुभरात्री गर्दछु। र अर्को साथीको कमेन्ट छ, उहाँले लेख्नु भएको छ, हेलो नमस्ते दाई, गुड नाइट अल भन्नुभएको छ। निशा थोकर हुनुहुन्छ, निशाजी तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ, हेलो गुड इभिनिङ मी झापली हिरो राज कालीकोटे भन्नुभएको छ, वीरतमोड झापा यूएईबाट भन्नुभएको छ है। उहाँको घर चाहिँ झापा, हाल भने उहाँ परदेशमा हुनुहुन्छ। र पनि सम्पूर्ण साथीहरूलाई यति मिठो कमेन्ट राख्नुभयो राज कालीकोटेजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि जीवन कार्की हुनुहुन्छ, नमस्ते सबैजनालाई शुभरात्रि भन्नुभएको छ। सो मनको साथी जीवन कार्की हुनुहुन्छ, जीवन कार्कीजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि भन्न चाहन्छु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, गुड नाइट चन्द्र लिम्बु, इट्स मी प्याकोली गीता फ्रम इलाम भन्नुभएको छ। धन्यवाद छ इलामबाट सो मिठो कमेन्ट गरिदिनु भएकोमा, तपाईँले पनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र सुन्दै हुनुहुन्छ हिलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री, सिन्धुपाल्चोक जिल्लाको चौताराबाट यो प्रोग्राम सुन्दै हुनुहुन्छ भने तपाईँहरूले हामीलाई देश विदेशका विभिन्न ठाउँ ठाउँबाट सामाजिक सञ्जाल अनलाइनका वेबसाइटहरू, फेसबुकको पेज अनि मोबाइल गुगल क्रोम लगायतका अन्य विभिन्न संचार माध्यमका कुना कुनाबाट पनि एकैसाथ हाम्रो यस प्रोग्राम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। कार्यक्रम प्रस्तोतामा छु आइसिंह तामाङ, छु भने प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र राघव तामाङ, अनि सुनेर अनि हेरेर साथमा मिठा मिठा कमेन्ट गर्दै भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले है। र लेख्नु भएको छ, गुड इभिनिङ हजुर, इट्स मी, गुड नाइट अल भन्नुभएको छ मीनाजी हुनुहुन्छ है, मीनाजीलाई पनि धन्यवाद है। अनि अर्को साथीले यति बेला हामी माझमा कुराकानी गर्नका लागि लाइनमा साथी जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ हजुर? नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर क्रिजल सापकोटा भन्नुभयो हजुर। अनि क्रिजलजी यति बेलाको समयमा तपाईँ के गर्दै हुनुहुन्छ? हजुर प्रोग्राम सुन्दै सुतिराख्नु भएको छ। अनि खानपिन लिनुभयो कि छैन तपाईँले? हजुर हजुर हाम्रो पनि एकदमै भइसक्यो। अनि आजको दिन कस्तो भयो सुनाइदिनुहोस्। हजुर बसी बसाइमा नै आजको दिन बिताउनु भयो है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले। ओके साथी हुनुहुन्थ्यो, सो धेरै धेरै धन्यवाद छ। क्रिजल सापकोटा हुनुहुन्थ्यो है, उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ। अनि धन्यवाद व्यक्त गर्न चाहन्छु, पालो तपाईँहरूको नै हो। यसै गरी नै कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 98

0: साठी 52 55 25 कल गर्दै रात्रिकालीन सन्देशहरू राख्न पाउनुहुनेछ। आफ्ना घर परिवारजन आफन्त इष्टमित्र साथी सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्नका लागि हामीले नम्बरहरू खुल्ला गरिएको छ। 98 60 52 55 25 कल गर्दै सहभागी जनाउनुहोला अनि कमेन्ट पनि गर्नुहोला। तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य लिनेछौ, कमेन्टहरूलाई पनि हामी स्थान दिनेछौ, तपाईँहरूको कमेन्टहरू पनि लिनेछौ है। यति बेला कोही साथी हुनुहुन्छ? हजुर नमस्ते। हजुर साथीको कल हामी माझमा जोडिरहेको छ र हामी सम्पूर्ण साथीहरूको फोन कललाई लिने जमर्क चाहिँ गरिरहेको नै छौ है। र यति बेला कोही साथी लाइनमा हामी माझमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो, रात्रिकालीन अभिवादन झोरले।
0: हजुर नमस्ते। हजुर नमस्ते। रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर उदयपुर घर भाइ, हाल भारतबाट राजघले मगर।
0: हजुर भारतबाट राजघले मगरजी बोल्दै हुनुहुन्छ?
1: हजुर पक्कै पनि।
0: हजुर राजजी, अनि खाना लिनु भयो त तपाईँले?
1: हजुर मैले भर्खर भर्खरै लिइसकेँ भन्नुपर्छ, हजुरले पनि लिइसक्नु भयो होला।
0: हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौ, अनि सन्चै हुनुहुन्छ नि?
1: हजुर म सन्चै छु, एकदम ठिकठाक छु। बरु हजुरलाई कस्तो छ?
0: हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि के छ नयाँ नौलो खबरहरू सुनाइदिनुहोस् न तपाईँको।
1: हजुर अब नयाँ नौलो त खासै केही पनि छैन होइन, अब सधैँ एकै ठाउँ रहेर ड्युटी गर्नुपर्ने हुन्छ।
0: हजुर
1: अब यताउति होइन, अब यताउति फेरबदल भए पो अब नयाँ नौलो पनि हुने होइन र हिजो जस्तो थियो आज पनि त्यस्तै छ भन्नुपर्छ।
0: हजुर समग्रमा आफ्नै ड्युटी चलिरहेको छ, ड्युटी जाने काम गर्ने कार्यहरू चाहिँ चलिरहेको नै छ है। ओके ल हुन्छ, यो रातिको समयमा कार्यक्रममा पनि जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है तपाईँले।
1: ल हुन्छ, मलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। सर्वप्रथम हजुर लगायत रेडियो हेलम्बो एफएम हल युनिटलाई नै शुभरात्रि अनि मिठो नि तरिका कामना गर्न चाहे।
0: हजुर धन्यवाद।
1: लास हुन्छ स्वागतम, अनि आज विशेष जन्मदिन मनाउनु भयो नाना भूमिका र उहाँलाई जन्मदिनको अनुमोल शुभकामना। अनि केही साथीहरूलाई शुभरात्रि सन्देश राख्नु पर्दाखेरि प्यारी प्यारी साथी हुनुहुन्छ सरिना गुरुङ, प्यारी गुरुङ अमिना सुनार, राजेश कुलुङ, दिवस कुलुङ पृथक, राई पिके राई, अनि त्यस्तै गरी हुनुहुन्छ रञ्जना बाहिङ, सुनिता कुलुङ, आशिष नयन बस्ने, ढकाल धर्मराज, अनि इतराम चौधरी हुनुहुन्छ, भाइ सहयात्री उमेश रञ्जन, अनि त्यस्तै गरी हुन्छ साथीहरू त धेरै धेरै हुनुहुन्छ यतिखेर। मिताराज गिराई काइला, अनि सबै सबैलाई शुभरात्रि भन्दै हजुरलाई अनि चट्ट बाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो राज घले मगर हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नु भएको थियो भारतबाट। सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि शुभरात्रि गर्दछु। र एउटा कमेन्ट प्राप्त भएको छ, कमेन्ट धेरैजना साथीहरूको बाँकी छ अनि हामी गीत राख्छौ अनि त्यसपछि बाँकी कल अनि कमेन्ट लिनको लागि आउनेछौँ। नमस्कार हजुर, के छ कार्यक्रम सुन्दैछु तेह्रथुमबाट सोनकन्दङवा भन्नुभएको छ। नाइट विशेषमा अप्सरा खड्का, सविना सुनिता, सुस्थानी अप्सरा थापा, अप्सरा बस्नेत, अञ्जिता मल्ल, सम्झना सृजला, कल्पना विनिता, सरिता टेकराम, श्री राज, क्रिस, सोभिता, के छ भरत देवमान, मनिषा छेत्री, सरस्वती, राधिका, एलिसा, तुलसा, मीना घिसिङ, विनिता थामी, लेखक बान्तवा, रतन शमशेर थापा, युक्त प्रसाद श्रेष्ठ लगायत सम्पूर्ण साथीहरूको लागि शुभरात्रि भन्दै छुट्टिन्छ। ओके बाई बाई भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। र अहिलेको लागि भने हामी एकदम मिठो अनि रमाइलो गीत राख्छौं, गीतपछि आउनेछौं। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको बीचमा राख्यौं र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु पालो तपाईँहरूको नै श्रोता है कार्यक्रममा कल गर्नु हुँदै रात्रिकालीन सन्देश राख्नको लागि नम्बरहरू एकदमै खुल्ला छ। सो नम्बर हुँदै कार्यक्रममा जोडिनुहोला। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्ते। हजुर नमस्ते नमस्ते नमस्कार शिवबारू, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कुवेतबाट जुनिताजी बोल्दै हुनुहुन्छ है? हजुर जुनिताजी, अनि खाना खानुभयो कि छैन तपाईँले?
1: मेरो खाना चाहिँ हुन बाँकी नै छ, बिहानको चाहिँ भइसक्यो, बेलुका खुसी बाँकी छ भन्नुपर्छ। अनि हजुर ठिकै छ खबर? अनि हजुरको खानपिन भइसकेको दादा हजुरको?
0: हजुर खबर एकदमै ठिकै छ, सन्चै आरामै छौँ हामी र समग्र सबै ठिकै छ। र खानपिन भर्खरै भएको, खाना भएर नै कार्यक्रममा जोडिएको भन्नु पर्यो नि है? हजुर हजुर। अनि आरामै हुनुहुन्छ नि तपाईँ?
1: हजुर म चाहिँ एकदम आरामै छु भन्नुपर्छ, जतिमा त्यति केही बसिरहेको अवस्था भन्नुपर्छ है।
0: ओके ल ठिकै छ, स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, सदैव आराम नै रहनुपर्छ र आराम हुनु पनि पर्छ है। हजुर अनि आज भोलि विशेष गरी के कामहरू चल्दैछ तपाईँ भनेपछि? अब कामहरू त चलिरहेको नै छ, केयर गर्दै काम गर्नुहोला, समय सन्दर्भ अनुसार प्रोग्रामहरू पनि सुन्ने गर्नुहोला है त? हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
1: मेरो रातिकालीन सन्देश राख्नु पर्दाखेरि भन्न चाहन्छु।
0: हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि।
1: सुन्छ मेरो त्यसै गरी साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ गरी भन्दै सराइ भन्दा मैले धेरै नानीले सम्झना भन्न चाहन्छु। अनि म सुकुटी हुने पर्सि जीवन भावेन विष्टको कुशल सम्झाइ त्रिङ्गानी सुने मबी नृत्य सिंह जीवन सुन्दा शङ्कुमार लिम्बू बसन्त श्रेष्ठ गगन तीर्थमे अञ्जन थुलुङ दाई लिम्बू विजय राजुभाइ काइला जन्तरे कृष्ण तामाङ राई बेकेलाई पनि शिवरात्रि नानीको सम्झना भन्न चाहन्छु। अन्य बल्दी लिने प्यारी रञ्जना बाहिङ राई कल्पना सम्पङ राई सुमिता हाकिम रिम्बू लगायत धेरैजना साथीहरू हुनुहुन्छ, सबैजनालाई मिस्टरमा भेट्न शुभरात्रि धेरै माया मिठो सम्झना भन्दै म चाहिँ बिदा हुन चाहन्छु।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु है। साथी हुनुहुन्थ्यो, उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्नुभएको छ। हामीलाई फोन गर्नुभएको थियो कुवेतबाट जुनिता चामलिङ राई हुनुहुन्थ्यो है, सम्पूर्ण साथीहरूलाई शुभरात्रि गर्नुभएको छ, धन्यवाद छ उहाँले पनि। र यति बेला अर्को साथी पनि लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते।
2: हजुर
0: नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धनकोटाबाट मोनाजी बोल्दै हुनुहुन्छ है? हजुर मोनाजी, अनि सन्चै हुनुहुन्छ तपाईँ? हजुर मेरो पनि एकदमै ठिकै छ, सन्चै आरामै छौ। अनि खानपिन त लिनुभयो होला नि है? हजुर हजुर एकदमै, मेरो पनि खाना भर्खर भर्खरै भएको भन्नुपर्छ। अनि सुनाउनुहोस् धनकुटातिर आज भोलि के कामतिर व्यस्तता हुनुहुन्छ? हजुर हजुर, अब खासै धेरै छैन, घराइसी कामहरू चाहिँ निरन्तर रूपमा चलिरहने समय हुँदैछ है?
2: हजुर एकदमै, अब घराइसी काम त अब निरन्तर चलिरहन्छ।
0: ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो, र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
2: हजुर हुन्छ, सन्देश राख्नु त सर्वप्रथम हजुरलाई नै गुड नाइट शुभ सप्तमी भन्न चाहन्छु, अनि प्रविधि मित्रलाई, अनि आज चाहिँ हाम्रो काठमाडौँतिर हुनुहुन्छ भूमिका राई तामाङ. उहाँ बहिनीको चाहिँ जन्मदिन परेको रहेछ. बहिनीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु. अनि साथीहरू भन्नुपर्दा सबिना मगर, गोगन्ती रुखिने, अमनी सपोदा, चन्द्र बस्नेत, मनको साथी जीवन कार्की, राजेश श्रेष, मन कुमार भुजेल, तुलसराई, बिनिता थामी, गलकृष्ण जलन मगर, वीरेन्द्र लामा लगायत धेरै साथीहरू हुनुहुन्छ. सम्पूर्ण साथीहरू धेरै सम्झना माया, गुड नाइट, शुभ सपना भन्दै हजुरबाट छुटिन्छु. नमस्कार, बाई बाई.
0: ओके, बाई बाई. साथी हुनुहुन्थ्यो मुनाजी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएकोमा सो धेरै धेरै धन्यवाद छ. उहाँले पनि शुभरात्रि गर्न चाहन्छु. र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ 9862555525 यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग पनि कुराकानी गर्न चाहन्छु. हजुर नमस्ते. नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर, म मोरङ केराबारी घर भई हाल प्रवास मलेसियाबाट राई पी के राई भन्नुपर्छ.
0: हजुर, मलेसियाबाट पी के राई भन्नुभयो.
3: हजुर
0: हजुर. पी के जी, अनि खाना लिनुभएको छैन तपाईँले?
3: हजुर, मैले खाना लिइसके. खाना खाएर हजुरहरूको प्रोग्राम सुन्दै बसिरहेको हुनुपर्छ. हजुरहरूको खाना भयो कि नै?
0: हजुर एकदमै, हाम्रो पनि भइसक्यो भन्नुपर्छ. अनि सन्चै हुनुहुन्छ?
3: हजुर, म एकदम आराम कुशल छु भन्नुपर्छ, सन्चै छु भन्नुपर्छ. अनि हजुरहरू कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ. अनि तपाईँको काम के कस्तो हुँदैछ?
3: मेरो काम चलिरहेको छ, अब ड्युटी ठिकै छ, राम्रै भन्नुपर्छ. ड्युटी गयो आयो,
0: हजुर
3: बनाउने खाने गर्नुपर्छ. हुन्छ, तपाईँहरू पनि सधैँभरि आराम कुसैले रहनुहोला. हजुरहरूको मुखबाट त्यस्तै खबरहरू सुन्न पाए त.
0: हजुर ल, हस् धन्यवाद. एकदमै स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला. समय सन्दर्भ अनुसार कार्यक्रममा समय मिलिएको खण्डमा सहभागी पनि जनाउने गर्नुहोला है. हुन्छ, कार्यक्रममा जोडिनु भएको छ. अनि रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले.
3: हुन्छ, रात्रिकालीन सन्देश राख्नु पर्दा यति मिठो प्रोग्राम चलाउनुहुन्छ हजुरहरूको लागि.
0: हजुर धन्यवाद.
3: शिवरात्रि गुड नाइट भन्न चाहन्छु. त्यस्तै गरेर टेलिभिजन नरहनु हुँदैन सबै कामना गर्न चाहन्छु. साथै शिवरात्रिको गुड नाइट भन्न चाहन्छु. अनि त्यस्तै गरेर केही साथीहरू सम्झिनु पर्दाखेरि हुनुहुन्छ बसमती हुनुहुन्छ, विद्या प्रेम राई हुन्छ पुनः, अनि दुर्गा कटल, हरपल रोशनी, सिम्पल सरिना गुरुङ, अनि अघि भर्खर कल गर्नुहुने राजले मगर साथीलाई पनि शुभरात्रि बधाई भन्न चाहन्छु. अनि त्यस्तै गरेर शङ्कर सपतिर हुनुहुन्छ रञ्जन बाङ राई, अनि त्यस्तै गरेर कुबेतिर हुनुहुन्छ साथी दुर्गा चौधरी तामाङ राई पनि गुड नाइट शुभरात्रि भन्न चाहन्छु. अनि त्यस्तै गरेर सिक्किमतिर हुनुहुन्छ बहिनी स्मरिका, नवीन भाइ, अनि मोरङ यहाँतिर हुन्छ दुर्गा सानो याङ्कु, टिटु याङ्कु राई, अनि मोरङ किराबारतिर हुन्छ मेरो बहिनी सोनी, मेरो घर परिवारलाई शुभ सपना भन्ने कामना गर्न चाहन्छु. भन्दै अहिले जति पनि यस गुड नाइट शुभरात प्रोग्राम सुरु गर्नुहुने सम्पूर्ण साथीहरूलाई
0: ओके बाई बाई. साथी हुनुहुन्थ्यो पीके जी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो मलेसियाबाट. सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि. शुभरात्रि अनि मिठो निन्द्रको कामना गर्न चाहन्छु. र हामी माझमा धेरैजना साथीहरूको कमेन्टहरू बाँकी नै छ है, धेरैजना श्रोता साथीहरूले हामीलाई कमेन्ट गर्नु भएको छ. साथीहरूको कमेन्ट तर्फ नै लाग्नुपर्ने समय भइसकेको छ है. श्रोताहरू तपाईँहरूको कमेन्टहरूलाई पनि हामी स्थान दिनुपर्ने हुन्छ. धेरैजना श्रोता साथीहरूले आज कमेन्ट गर्नुभएको छ, पक्कै पनि तपाईँको यो कमेन्टलाई हामी लिनेछौँ, अनि गर्नेछौँ. कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्ते, सेवा म हरपल रोशनी धनकुटाबाट, प्रगति राई अनि भूमिका राईलाई जन्मदिनको लाखौं लाखौं शुभकामना भन्नुभएको छ. सो यति मिठो कमेन्ट गरिदिनु भएकोमा तपाईँले धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु. हाम्रो रोशनीजीलाई अनि सदीक्षा आचार्य हुनुहुन्छ, अनि गुड नाइट भन्नु. गर्नु भएको छ, धन्यवाद छ तपाईँले पनि। अनि लेख्नु भएको छ, हेलो दादा नमस्ते, नमस्कार, म पनि प्रोग्राम सुन्दैछु है हाल काठमाडौँबाट, राजकुमार घिसिङ, सम्पूर्ण साथीहरूको लागि शुभरात्री भन्दै छुटिन चाहन्छु दादा, बबाई भन्नुभएको छ राजकुमारजी, तपाईँले पनि धन्यवाद छ। अनि नमस्ते, गुड इभिनिङ, हाउ आर यू, म पनि प्रोग्राम सुन्दैछु है भन्नुभएको छ नगरकोटको मित्र है, सम्पूर्ण साथीहरूलाई शुभरात्री सन्देश राख्नु भएको छ। दिया लामा प्रियाजी हुनुहुन्छ, सो प्रियाजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि नमस्कार हजुर, शुभ छ पनि सुन्दैछु है प्रोग्राम भन्नुभएको छ रामजी घिमिरे हुनुहुन्छ, सो धन्यवाद छ तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना गर्दछु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो हजुर, सेवारो रात्रिकालीन नमस्ते, म सुरोज तुम्छा भन्नुभएको छ, मलेसियाबाट हामीलाई कमेन्ट गर्नुभएको छ। नाइस विशेषमा तीर्थ राई, योगेन इमेहाङ लिम्बु, रोमण मुक्तान भतिज तुम्छ राई, अनि त्यसै गरी अनु अस्मी राईनी राजकला, अनि सानुमाया शेर्पा, शब्द लिम्बु, सन्ध्या प्रतिमा, सरस्वता कमला मेना, ईश्वरी, अनि त्यसै गरी विजय, अनि आकाश राई, सुनिम शेर्पा, सुनिना आली, सुशीला विश्वकर्मा, लिल दुखी रिया, मेडिया प्रेमी निमु शेर्पा, आशिका तामाङ, रंजित राई, साइली सोनिया कुलुङ, सुस्मिता नासिरिङ, अनि सलिना कुलुङ लगायत सम्पूर्णको लागि गुड नाइट भन्नुभएको छ, धन्यवाद छ है तपाईँले पनि शुभरात्री गर्न चाहन्छु सुरजजी। अनि अर्को साथीको कमेन्ट छ, हेलो हजुर नमस्ते, म पनि प्रोग्राम सुन्दैछु बैतडी घर भई हाल इण्डियाको हिमाचल प्रदेशबाट प्रोग्राम सुन्दैछु है मैले पनि भन्नुभएको छ, सो धन्यवाद छ तपाईँले पनि शुभरात्री व्यक्त गर्न चाहन्छु है सारिकाजी है शुभरात्री। अनि लेख्नु भएको छ, हेलो दाई नमस्ते, सन्चै हुनुहुन्छ हजुरको खानपिन भयो त भन्नुभएको छ, मेरो खाना एकदमै भइसक्यो, तपाईँको पनि पक्कै पनि खानपिन भयो होला भनेर मैले एकदमै आशा र अपेक्षा गरेको छु। अनि त्यस्तै गरी लेख्नु भएको छ, प्रोग्राम सुन्दैछु काठमाडौँ पटाबाट माया भन्नुभएको छ, तर प्रोग्राम चाहिँ कहिले बिर्सेको छैन दादा, धेरै माया अनि धेरै सम्झना सायतिरकालीन भन्नुपर्दा दादा हजुरको लागि, राघव दाईको लागि, वरदान दिदीको लागि, अनि मेरी प्यारी नाना सुनिता चाहिँ धेरै दिनदेखि बिरामी हुनुहुन्छ, छिटै दिएको हुनुहोला भन्न चाहन्छु। अनि प्यारी मम्मीको लागि पनि, अनि मेरो घर परिवारको लागि, अनि मेरो साथी सम्पूर्णको लागि गुड नाइट भन्दै छुटिन्छु, बाबाई भन्नुभएको छ। सो मिठो कमेन्ट गरिदिनु भएकोमा मायाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि सुनिता दिदी चाहिँ एकदमै यस्तै बिरामी हुनुहुन्छ अरे भन्नुभएको छ, पक्कै पनि छिटै नै निको हुनुहोला, सुस्वास्थ्य लाभको कामना, यही कामना व्यक्त गर्दछु। अनि लेख्नु भएको छ, हेलो दादा

सञ्जिता, दीपिका, निशा लगायत सम्पूर्णका लागि भन्नुभएको छ। मीन बहादुर लामा हुनुहुन्छ, मीन बहादुरजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि सफल आयुषजी हुनुहुन्छ, सो उहाँसँग हामी कुराकानी कलमा नि भयो, सो धेरै धेरै धन्यवाद छ। अनि गुड नाइट भन्नुभएको छ, सुमिला शेर्पा हुनुहुन्छ, सुमिलाजीलाई पनि धेरै धेरै धन्यवाद गर्दछु। अनि लेख्नु भएको छ, हेलो गुड इभिनिङ सेवाद, आई ह्याप्पी बर्थडे टु यु प्यारी साथी भूमिका राई एण्ड गुड नाइट माई फ्रेण्ड इट्स मी चामलिङ अम्बिका राई फ्रम उदयपुर राइट नाउ युईबाट भन्नुभएको छ। अम्बिका राई हुनुहुन्छ, हामीलाई अत्यन्तै माया गर्नुहुन्छ, उहाँले पनि प्रोग्राममा हरेक समयमा सहभागी जनाउनुहुन्छ केही न केही माध्यमबाट। सो यति मिठो कमेन्टको लागि धन्यवाद छ। अनि विशेष गरी भूमिकाजीको आज जन्मदिन परेको छ, भूमिकाजीलाई जन्मदिनको लाखौं लाख शुभकामना पनि व्यक्त गर्दछु। सिंगो हेलम्बा एफएम होल युनिट टीम लगायत हामी व्यक्तिगत रूपबाट पनि तपाईँले शुभकामना जन्मदिनको अनागिन्दी शुभकामना छ। अनि लेख्नु भएको छ, सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते तपाईँले पनि शुभरात्रि है। अनि लेख्नु भएको छ, मोना राईजीले पनि नमस्ते है, प्रोग्राम पनि सुन्दैछु भन्नुभएको छ, उहाँसँग हामी प्रत्यक्ष कुराकानी पनि गर्न अवसर जुट्यो, सो धेरै धेरै धन्यवाद छ मुनाजी तपाईँले पनि। अनि हेलो दाई दर्शन, के छ हजुरको खबर, म चाहिँ मोरङको कानी पोखरीबाट सरिना गुरुङ, ह्याप्पी बर्थडे टु यु भूमिका राई भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि शुभरात्रि। अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु, अनि शुभरात्रि पनि भन्न चाहे है। अनि लेख्नु भएको छ हाम्रो सिम्पल सरिनाजीलाई धेरै धेरै धन्यवाद है कमेन्टको लागि। अनि नमस्ते हजुर, खाना खानुभयो, सबैजनालाई शुभरात्रि भन्नुभएको छ। सुजिन महर्जन हुनुहुन्छ है, आरजे सुजिनजीलाई पनि धेरै धेरै धन्यवाद छ, सहकर्मी मित्र सुजिनजीलाई पनि शुभरात्रि व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, नमस्ते दादा, म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट, नेहा लामा। अनि खाना खानुभएको छैन, हेलम्बा एफएम होल युनिट टीमको लागि सम्झना। अनि राधिका लामाको लागि पनि मिसी भन्न चाहन्छु, अनि मेरो ममको लागि पनि मिसी भन्न चाहन्छु, अनि उकी भाइ दादा भन्नुभएको छ, नेहाजीले पनि धन्यवाद छ। अनि लेख्नु भएको छ, नमस्ते नमस्कार, हामी पनि कार्यक्रम सुन्दैछौ अनलाइन मार्फत, धेरै पछि कार्यक्रममा जोडिन पाएको छु भन्नुभएको छ पक्कै पनि। अनि कार्यक्रम शुभरात्रि रात्रिकालीन सन्देश राख्नु पर्दा हेलम्बा एफएम अल इन्टायर टीम लगायत सम्पूर्णका लागि भन्छु, अनि विशेष गरी चाहिँ मलाई प्रेम गर्ने मित्र निशा तामाङको लागि पनि गुड नाइट भन्न चाहन्छु, धेरै सम्झना शुभरात्रि भन्न चाहन्छु। अनि मेरो समयले गर्दाखेरि सबैजनाको लागि भन्दै हुनुभएको छ, धेरै धेरै धन्यवाद छ उहाँलाई पनि, कृष्णजी तपाईँलाई। अनि मनोज तामाङ हुनुहुन्छ, गुड नाइट दादा भन्नुभएको छ, मनोजी तपाईँले पनि धन्यवाद छ। अनि कुमारी योङहाङ हुनुहुन्छ, तपाईँले पनि धन्यवाद छ। अनि नमस्ते सर भन्नुभएको छ, एकदमै म्युजिक चाहिँ बेसङ रमाइलो भन्नुभएको छ। राजकुमार हजुर, कुमार राई हुनुहुन्छ, कुमारजीले पनि धेरै धेरै धन्यवाद, अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि साथमा यो मिठो कमेन्टको लागि विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु तपाईँलाई है, अब हामीलाई अत्यन्तै मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि लेख्नु भएको छ, नमस्ते, म चाहिँ लेख्नु भएको छ, सयपत्री मिडिया ग्रुपको मेम्बर कमला वानिम लिम्बु तापले जुङ्गर भइहाल कुबेरबाट भन्नुभएको छ। आई विशेषमा साथीहरूमा विशेष गरी आमालाई धेरै धेरै सम्झना। अनि साथीहरूमा डियर सन्देश गुरूङ, निर्मला वानेम, खुशी मनविष्ट, अतीत अन्जान राई, नम्रता शेर्पा, अनि छेम निर्दोष, रत्न बहादुर थापा, कुमार प्रज, वसन्त श्रेष्ठ, लक्ष्मी लगायत सबैजनाको लागि भन्नुभएको छ, कमलाजीलाई पनि धन्यवाद गर्दछु। अनि लेख्नु भएको छ, रात्रिकाली नमस्कार हजुर, म टेकाराम सुनवार, तीनझुरी मिडिया ग्रुपको मेम्बर, रामेछाप घर भइहाल भने काठमाडौँबाट प्रोग्राम सुन्दैछु। र नाइट विशेषमा सुनकन्दङ वा मीडिया प्रेमी निर्मला वानेम, अनि त्यस्तै गरी जीवन सुब्बा शर्मिला, लक्ष्मण दे बास्कोटा, अभिमान सुनवार टीकाको लागि, अनि पलपल आकाश स्नेन, अनि रमला लगायत सबैजनाको लागि भन्नुभएको छ, टीकारामजीले पनि धन्यवाद छ। अनि गुड नाइट टु अल फ्रेन्ड, शुभरात्रि भन्नुभएको छ, बान्तुवा जेनु हुनुहुन्छ, जेनुजीलाई पनि शुभरात्रि, अनि मिठो निन्द्रको कामना गर्दछु। अनि नमस्कार हजुर भन्नुभएको छ, काभ्रेली साजन हुनुहुन्छ, साजनजीलाई पनि शुभरात्रि गर्दछु। अनि गुड नाइट टु साथीहरू सबैजनालाई भन्नुभएको छ, मनिषा बान्तोवा हुनुहुन्छ, मनिषाजीलाई पनि शुभरात्रि, अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि सपनाजीले पनि नमस्ते दाई, म पनि प्रोग्राम सुन्दैछु भन्नुभएको छ, सपना तामाङ हुनुहुन्छ, सपनाजीले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, मिठो कमेन्ट गरिदिनु भएकोमा है, तपाईँले पनि शुभरात्रि मिठो निन्द्रको कामना छ, यति मिठो कमेन्ट गरिदिनु भयो।

अनि धन्यवाद छ। अनि सदीक्ष अतरिया हुनुहुन्छ, नमस्ते दादा, गुड नाइट भन्नुभएको छ, धन्यवाद छ। अनि हेलो हजुर, नमस्ते है, प्रोग्राम सुन्दैछु भन्नुभएको छ, भावना मगर हुनुहुन्छ, तपाईँले पनि धन्यवाद छ। अनि सफलता तामाङज्यूले पनि धेरै धेरै धन्यवाद छ, काभ्रे बनिपबाट यो मिठो कमेन्ट गरिदिनु भयो। अनि हेलो दाई, रात्रिकालीन विवाद, नमस्ते फ्यापुल्ला, म भोजपुरी जेनजी भन्नुभएको छ, हाल चाहिँ सात समुद्र पारीबाट प्रोग्राम सुन्दैछु, सबैजना साथीहरूको लागि शुभरात्रि भन्दै छुटिन चाहन्छु है दादा, बो बाई भन्नुभएको छ। रोमनजी, तपाईँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु है। अब भने चाहिँ हामी तपाईँहरूको माझबाट छुटिने बेला भएको छ है श्रोता है, समय सकिएको छ, निर्धारित समयले नेटवर्क काटेको छ। आज जति पनि साथीहरूले हाम्रो यस बसाइमा कार्यक्रममा कल गरेर साथ दिनुभयो, कल गरेर कार्यक्रममा सहभागी जनाउनु हुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो समयमा कल गर्नुभयो, कल लागेन अनि कल उठेन भनेर पनि उदास नहुनुहोला, भोलिको बसाइमा कल अवश्य लाग्नेछ। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो सँगसँगै तपाईँहरूले यो रातिको समयमा हामीलाई फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा रमाइला रमाइला कमेन्ट गर्नुभयो, देश विदेशबाट सम्पूर्ण श्रोता दर्शक महानुभावहरूलाई विशेष धन्यवाद छ। अनि हाम्रो यो प्रोग्रामलाई धेरैभन्दा धेरैजना साथीहरूले शेयर पनि गर्नुभएको छ, आज कार्यक्रमलाई शेयर गर्नुहुने साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु अनि धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि तपाईँहरूको यस्तै मिठा मायाको लागि हामी अपेक्षा छौं र यो समयमा एक घण्टाको अवधिभर, रातिको समयमा एक घण्टासम्म हामी सँगसँगै प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण नेपाली जनहरूमा शुभरात्री, मिठो निन्द्रको कामना, मिठो सपनीको कामना व्यक्त गर्न चाहन्छु। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद दिँदै आजको बसाईबाट पनि म कार्यक्रम प्रस्तुता आइसिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।

र शील समाधि प्रज्ञा यो भयो त्यो एउटा विश्वास. विश्वासले पनि कति हदसम्मको समस्या त समाधान हुनमा मदत पुग्छ. त्यो विश्वासले के गर्छ आत्मा बल अथवा मनको सोच विचारलाई मजबुत बनाउनेमा मदत पुग्छ. विश्वास सकारात्मक सोच हो. विश्वासले आत्मशक्तिलाई मानसिक शक्तिलाई बलियो र परिपक्व बनाउनेमा अवश्य पनि मदत पुग्छ. तर विश्वासै मात्रै सीमित जीवन जिउन त सम्भव छैन. जीवन जिउनको लागि त हामीले कर्म नै गर्नु पर्यो. तपाईँको भविष्य र तपाईँको धन सम्पत्ति कमाउने जुन कर्म, तपाईँको घर परिवारहरूको भविष्य उज्यालो बनाउने जुन उद्देश्यहरू छ, त्यो उद्देश्यहरू चाहिँ स्वयं आफैले जस्तो कर्म गर्दै गयो त्यही कर्मले नै निर्धारण गर्दै जान्छ तपाईँको भविष्य, तपाईँको उद्देश्य. त्यसकारण कर्म नै सबैभन्दा शक्तिशाली तत्व हो. भगवानको पनि केही लाग्दैन कर्मको माथि. कर्म भने यत्रो शक्तिशाली, हामीले कोही कोही बेला भन्ने गर्छ नि मान्छे बितेर जानुभयो, ओहो भगवानलाई पनि राम्रै मान्छे चाहिँदो रहेछ, त्यसकारण भगवानको लीला हो, भगवानले लगेर जानुभयो. त्यो भनाइ त आफैमा ठिक छ, तर वास्तवमा त्यसलाई राम्रो चाहिँ त्यसलाई अनुसन्धान गर्ने हो भने त्यो भगवानले लगेर गएको होइन. र भगवानले चाहँदाखेरि भगवानले लगेर जाने, भगवानले नचाहेको बेलामा संसारमै छोडेर जाने पनि होइन. जुन कुनै धर्म परम्परा धर्म सिद्धान्तहरूमा सृष्टिकर्तालाई विश्वास गरिन्छ, सृष्टिकर्तालाई विश्वास गरिने धर्म

0: सिद्धान्तहरू जति पनि छ ती सबैले भगवानको ध्यान र भगवानको लीला र भगवानकोले चाहेको कारणले उहाँले लगेर जानुभएको स्वर्ग लोकमा भन्ने गर्दछ भने बुद्धको दर्शनले त्यो कुरालाई मान्यता दिएको छैन। बितेर जानुभयो अल्प आयुमै, हामीले भन्दाखेरि भगवानले लगेर जानुभयो त भन्न केही फरक नपर्ला, तर वास्तविक कुरा त भगवानलाई चाहेर भगवानले लगेर गएको होइन, आफ्नो कर्मको परिणामले गर्दा, कुनै न कुनै जन्ममा आफूले गरेको कर्मको परिणामले गर्दा आज मनुष्य जीवन प्राप्त भएर अल्प आयुमै मृत्यु भएर जानु पनि कर्मको परिणाम हो। त्यसले भोलिको हाम्रो फेरि पनि जन्म मृत्यु पश्चात पनि पुनर्जन्म त निरन्तर चलि नै रहन्छ। त बुद्ध दर्शन र भगवान बुद्धले प्राप्त गर्नुभएको ज्ञानले के देखाएको छ भन्दाखेरि, संसार छलोकको भाव चक्रबाट पूर्ण रूपमा मुक्त नभएसम्म जन्म र मृत्युको जड कहिले पनि उखाल्न सक्दैन। जबसम्म जन्म र मृत्युको जडबाट यो चक्रव्यूहबाट मुक्त हुन सक्दैन, तबसम्म फेरि यो जन्म, वृद्ध, बिमार, मृत्यु, यो दुःखको चक्र त यसरी नै घुमि नै रहन्छ। फेरि त्यसकारण यो कारणलाई बुद्धले पत्ता लगाउनुभयो। हामी पनि कयौं पटकको जन्म र जुनीहरू फेर्दै आज मनुष्य भएर जन्मेको छ। अब मनुष्य प्राप्त भएको बेलामा राम्रो कर्म कुशल धर्म पुण्य सञ्चय गर्दै गर्दै अगाडि बढ्ने हो भने यो मनुष्य जीवन प्राप्त भएको अवसरमा मात्र संसार छलोकको चक्रव्यूहबाट पूर्ण रूपमा मुक्त हुन सक्नेको, कर्म सञ्चय गर्न सक्ने अवस्था प्राप्त हुन्छ मनुष्यलाई। त्यो पशु प्राणीले त्यो अवस्था प्राप्त हुँदैन। नर्ग प्रेतलोकको प्राणीहरूलाई पनि चक्रव्यूहबाट मुक्त हुनेको अवसर प्राप्त हुँदैन। त्यो केवल मनुष्यलाई मात्रै प्राप्त हुने भएको हुँदा जति पनि बुद्धहरू भगवानहरू जति पनि संसारमा बोधिसत्व आगमान भएर संसारको प्राणीहरूलाई निर्वाण प्राप्त गर्ने मार्ग देखाउनुभयो, त्यो सबै मनुष्य देहकै मार्फतबाट मात्रै मार्गदर्शन गर्नुभयो। मनुष्य जीवन लिएर संसारमा चाहिँ बोधिसत्वहरू जन्मिनुभयो होइन, त्यसले गर्दा भगवानको लीला होइन रहेछ, आफ्नै कर्मको कारण रहेछ भनेर पत्ता लगाउनु। एक समयमा तिब्बतको राजा ठेसौ देवचन नाम गरेको अत्यन्तै शक्तिशाली राजा आठौं शताब्दीमा गुरू रिम्पोछेलाई तिब्बतमा नियुक्त गर्नुभएको प्रथम राजा हुनुहुन्छ ठेसौं देवचन राजा। ठेसौं देवचन राजा आफै आर्य मञ्जुश्रीको निर्वाणकाय, आफै नै करूणा र ज्ञानले पोक्त भएको राजा, भगवान गुरू पद्मसम्भवको मार्गदर्शन अनुसार धर्म साधना गर्दै जानुभयो। उहाँ चाहिँ उहाँकै कार्यकालमा तिब्बतमा पहिलो पटक गुम्ब निर्माण भयो, बुद्ध धर्मको विकास भयो, शान्तिको स्थापना भयो, देशमा थुप्रै भिक्षुहरूको विकास भयो, भिक्षुनीहरूको संघ बन्यो होइन उहाँको सौर्य पालाबाट। त उहाँ यसरी वज्र गुरू पद्मसम्भवको ज्ञान दीक्षा लिएर धर्मको साधना गर्दै धर्म उपदेश अनुसार नै आफ्नो देशको नियम कानूनहरू परिचालन गर्दै अगाडि बढ्दै जाँदा उहाँको त्यति बेला छोरा छोरी नभएको ठूलो चिन्ता थियो। पछि उहाँले पूजा पाठहरू गर्नुभयो, पछि कालान्तरमा उहाँको छोरी जन्मियो। त त्यति बेला गुरु रिम्पोछेको आशीर्वादले पूजा पाठ गरेको पुण्यको परिणामले मेरो छोरी जन्मियो भन्ने भन्छ खुसियाले त मनायो। त छोरी मात्रै राजाको एक्लो छोरी होइन, एक्ली छोरी कति सुन्दरी थियो, कति माया गरेर पालन पोषण गरियो। 16 वर्षको उमेर नपुग्दा त्यो छोरीलाई विभिन्न देशको राजकुमारहरूले मग्नी गर्न आउनु भएको थियो। त्यति बेला राजकुमारी लाचम पेमासल भन्छ, एकदमै अत्यन्तै सुन्दरी राजकुमारी 16 वर्षको कलिलो उमेरमा अब मंगोल देशको राजा राजकुमारलाई दिने कि, अनि चीन देशको राजकुमारलाई दिने कि, अनि नेपालको राजकुमारलाई दिने, कुन देशको राजकुमारलाई आफ्नो राजकुमारी दिने भन्ने चाहिँ राजाको अगाडि ठूलो चुनौती थियो, ठूलो अवसर पनि थियो। त्यस्तो अवसरमा 16 वर्ष कलिलो उमेर पुगेको छोरी कुनै प्रकारको दुःख बिमार नभइकन आकस्मिक मृत्यु भइगयो। त्यति बेला तिब्बतको जनताहरू सबै शोकमा डुब्यो, राज परिवार सबै शोक चिन्ताले अलप विलप हुन थाल्यो। त्यति बेला कतिजना भक्तहरूको मनमा यति ठूलो गुरु रिम्पोछे भनेको त भगवान साक्षात भगवान बुद्ध, तीन कालकै बुद्धहरूको प्रतिनिधि, उहाँको आशीर्वाद प्राय प्राप्त भएर पनि यो छोरी यस्तो अल्प आयुमै मृत्यु भएर जाने, कि यो धर्मको शक्ति कम भएको हो कि, गुरूको आशीर्वाद कम भएको हो कि, अब त्यस्तो विभिन्न प्रकारको जिज्ञासा शंका उपसंगहरू भक्तहरूको मनमा उब्जिन थालेपछि वज्र गुरू पद्मसम्भवले तिब्बतको राजालाई सम्झाई बुझाई गर्दै चाहिँ भन्नुभयो सबै भक्तहरूलाई, तपाईँहरू सबैजना ध्यान दिएर सुनिदिनुहोस्, आज राजकुमारी हाचम पेमसल उहाँको दुःखद निधन हुनुभयो। यो अत्यन्तै दुःखद विषय छ हामी सबैको लागि, हामी देशवासी, सबै जनता, सबै भक्तहरूको लागि। र उहाँ यसरी अकालमा मृत्यु भएर जानुको पछाडि यो पुण्य सञ्चय कमी भएको कारण पनि होइन, यो धर्ममा शक्ति कमी भएको कारणले पनि होइन, यो गुरूको आशीर्वाद कमी भएको कारणले पनि होइन। आज उहाँ अकालमा मृत्यु भएर जानुको कारण पूर्व जन्ममा उहाँले गरेको कर्मको परिणाम हो भनेर भन्नुभयो। त्यति बेला गुरू रिम्पोछेको शिष्यहरूले यो कस्तो कर्मको कारणले गर्दा यो राजकुमारी अकालमा मृत्यु भएर जानुभयो, गुरूदेव यो हामीलाई प्रष्ट पारेर बताइदिनुहोस् भनेर जिज्ञासा राख्नुहुँदा त्यति बेला बज्रगुरू पद्मसम्भवले भन्नुहुन्छ, नेपाल बौद्धनाथ चैत्य निर्माण गर्ने कथा प्रसंग यहाँ जोडिन आउँछ। त्यति बेला एकजना आमाको चारजना छोराहरू थियो, उसले विभिन्न काम गरेर आफ्नो छोराहरूलाई पालन पोषण गर्ने, कुखुरा पाल्ने र काठमाडौँ बौद्धनाथ चैत्य निर्माण गर्ने काम गर्नुभयो एकजना गरीब आमाले, होइन? अहिले बौद्धनाथ चैत्य तपाईँहरू जानु दर्शन गर्न पुग्नु भएको होला काठमाडौँमा। त्यो बौद्धनाथ चैत्य सबैभन्दा पुरानो चैत्य हो, यो विश्व ब्राह्मण्डमा नै पुरानो चैत्य मानिन्छ। हिजो कश्यप बुद्धकै पालामा निर्माण भएको बौद्ध चैत्य, अहिलेको शाक्यमुनि बुद्ध त निर्माण हुनुभयो, होइन? उहाँ त 2562 वर्ष अगाडि जन्मिनुभयो, उहाँभन्दा कयौं कयौं हजारौं हजार वर्ष कल्प अगाडि बुद्ध महाकश्यपको जन्म भयो नेपाल भूमिमा, र उहाँको पालामा निर्माण भएको चैत्य हो काठमाडौँको बौद्धनाथ चैत्य। एकजना आमाले आफ्नो छोराहरूलाई पालन पोषण गरेर पनि एउटा बौद्ध चैत्य निर्माण गर्ने संकल्प गर्नुभयो। चैत्य निर्माण सम्पन्न भएपछि त्यति बेला त्यो आमाको चारजना छोराहरूले आमाको बौद्धनाथ चैत्य अधि बनाउने काम सम्पन्न नहुँदै, अधि मात्रै हुँदै आमाको अकालमा मृत्यु भएर जानुभयो, अनि छोराहरूले आमाको उद्देश्य पूर्तिको लागि काम पूरा गर्न चाहिँ सफल बनाउने काम। त्यो समयमा एकजना छोरा चाहिँ ढुङ्गा ओसार्ने, माटो ओसार्ने, बालुवा ओसार्ने, काँधमा भारी बोकेर आइरहेको अवस्थामा एउटा भमराले उहाँको पाखुरोमा चिल्यो, पाखुरोमा टोक्यो, भमराले टोकेको वेदना सहन नसकेर उसले हातले ट्याप्प पिटेर भमरालाई चाहिँ आफ्नै पाखुरोमा च्याप्टेर मारिदियो। त्यति बेला यसरी त्यो भमरले अचानक पाखुरोमा आएर टोकेको वेदनालाई सहन नसकेर उसले भमरालाई आफ्नै पाखुरोमा च्याप्टेर मारिदियो। आज त्यति बेला ढुङ्गो माटो ओसारेर चैत्य निर्माण गर्ने काममा पुण्य योगदान पुर्याएको पुण्यको परिणामले त्यति बेलाको ढुङ्गो माटो ओसार्ने छोरा तपाईँको कुकर्मको सत्कर्मको परिणामले आज तपाईँ तिब्बतको राजा ठिसौं देवचन भएर जन्मिनुभयो तपाईँ भनेर बज्रगुरू पद्मसम्भवले भन्नु। र जुन दिन तपाईँले ढुङ्गा माटो ओसार्ने बेलामा तपाईँको पाखुरोमा टोकेको जुन भमरा थियो त्यो भमरा नै आज तपाईँको छोरी भएर जन्मेको थियो। तपाईँको छोरी, तपाईँले धेरै पुण्य र कर्म सञ्चय गरेको परिणामले तपाईँको छोरी भएर जन्मेको होइन, तपाईँ भ्रम पर्नुभएको छ। तपाईँले पूर्व जन्ममा अकालमा ज्यान लिएको त्यो भमरले आज आफ्नो कर्मको ऋण उठाउनको लागि तपाईँको छोरी भएर जन्मेको हो। आज तपाईँको जुन उसले आफ्नो कर्म पूरा भएको छ, उसले आफ्नो कर्मको परिणामले गर्दा ऊ अकालमा मृत्यु भएर गएको छ भनेर बताएपछि सबैजनाको भ्रम हट्यो। त्यसले गर्दा अकाल विकालमा मृत्यु हुनेहरू धेरै हुन्छ, तर अकालमा मृत्यु हुँदैमा भगवानलाई चाहेर भगवानले लगेर गएको पनि होइन रहेछ। आफ्नो कुनै न कुनै जन्मको कर्मको परिणामले गर्दाखेरि कोही अकालमै मृत्यु भएर जाने, कोही सयौं वर्षसम्म पनि संसारमा सुस्वास्थ्यको साथ बाँच्न सफल हुनु, यो सबै कर्मको परिणाम हो। यसकारण बुद्ध दर्शनको मूल सिद्धान्त प्रत्यत्य समुत्पादा, तपाईँको भविष्य न त भगवानको हातमा छ न त अभिभावकको हातमा छ, तपाईँको भविष्य तपाईँ स्वयं आफ्नै हातमा छ। तपाईँको नाथ, तपाईँको भगवान तपाईँ स्वयं आफै हो, तपाईँको भगवान तपाईँ स्वयं आफै, तपाईँको चित्तको स्वभाव भगवान हो। तर तपाईँले पहिचान गर्न नसक्दाखेरि मानव नै दानव हुँदै जान्छ, अनि कुकर्ममा संलग्न हुँदै हुँदै कुकर्मको परिणामले गर्दा मानवले दुःख पाउने गर्दछ, जीवन दुःखमा परिणत हुन जान्छ। तपाईँको भगवान तपाईँ स्वयं आफै तपाईँको नाथ हो, तपाईँले उद्धार गर्ने जिम्मेवार तपाईँ आफैमा निर्भर छ। त्यसकारण तपाईँको दुःख र तपाईँको सुख तपाईँको हातमा निर्भर छ भनेर बुद्धले, त्यसकारण भगवान बुद्धले भन्नुभएको उपदेशमा नै निखोला थर्वे थप्ते थर्वे लम ल रगले सेवर ज भनेर बुद्धले भन्नुभयो, मैले त तपाईँहरूलाई निर्वाण प्राप्त गर्ने, मोक्ष प्राप्त गर्ने मार्ग देखाएको छु। म स्वयंले नै तपाईँहरूले यसरी कुनै सामान टिपेको जस्तो टपक्क टिपेर स्वर्गमा लगेर लान मिल्दैन, मैले बाटो देखाएको छु, त्यो बाटोमा हिँडेर मोक्ष र निर्वाण प्राप्त गर्नु र नगर्नु तपाईँ स्वयं आफ्नै हातमा निर्भर छ भनेर बुद्धले भन्नुभयो। त्यसकारण भगवानको आशीर्वाद त जगत संसारको प्राणीहरू सबैलाई चाहिँ सबैलाई बराबर नै भगवानको आशीर्वादको वर्ष बर्सिरहेको हुन्छ सदा सर्वद्ध। तर त्यो भगवानको आशीर्वाद ग्रहण गर्न सक्ने, ग्रहण कसैले धेरै कसैले थोरै कसैले ठिक्कै, त्यो आफ्नो श्रद्धा भक्ति र आफ्नो कर्मले निर्धारण गर्ने हो। आकाशबाट पानी बर्से तापनि त्यो पानी थाप्ने भाँडो कसैले ठूलो कसैले सानो कसैले चुयोको भाँडो प्रयोग गरेर सबै बाटोमै चुएर पठायो होला, त्यो आफ्नो आफ्नो चाहिँ क्षमता आफ्नो विश्वास आफ्नो कर्मले आफ्नो सुख र शान्ति निर्धारण गर्ने कुरा बुद्धको दर्शनले भनेको अनुसार भगवानको अहिले विभिन्न मण्डपहरू बनाएर हामीले पूजापाठहरू गर्नु, हामीमा सकारात्मक सोच विचार कुशल कर्म गर्दै जाने प्रेरणा उत्पादन गराउने माध्यमको रूपमा हामीले पूजापाठ गर्ने हो। कुशल कर्म सञ्चय गर्दै गर्दै कुशल कर्मकै परिणामले गर्दा भविष्यमा सुख र शान्तिले प्राप्त गर्न सकिने, त्यो सुख शान्ति भगवानको आशीर्वादले होइन तपाईँ स्वयं आफैले गर्नुभएको कुशल कर्मको परिणामले नै तपाईँको भविष्य उज्यालो बनाउने हो, तपाईँको जीवन सुखमय बनाउने हो र तपाईँभित्र भएको नकारात्मक तत्वहरू र तपाईँमा भएको समस्या समाधान गराउने अधिकार र जिम्मेवार भगवानको हातमा पनि छैन। तपाईँको समस्या समाधान गराउन सक्ने शक्ति कुनै दैविक कुनै भगवान कुनै पनि देवी देवताहरूमा तपाईँको समस्या समाधान गराउन सक्ने शक्ति छैन भनेर 2500 वर्ष अगाडि बुद्धले प्रमाणित गरिसक्नुभयो। त्यस कारणले गर्दा नै बुद्धको दर्शन वैज्ञानिक त छ, वैज्ञानिक सिद्धान्त अनुकूल त छ भन्दै जानुको कारण तपाईँले जति भगवानलाई पूजापाठ गर्दै हुनुहुन्छ तर वास्तवमा तपाईँको समस्या समाधान गराउन सक्ने शक्ति कुनै देवी देवताको हातमा छैन है, त्यो कुरा तपाईँले बेलामै बुझ्नुहोस्। त्यसो भए मैले पूजापाठ गर्न छोडिदिउँ त गुरु पनि भन्छौ कोही बेला भक्तहरूले। फेरि त्यसो भन्दाखेरि फेरि अलिकति हामी त शङ्कामा पर्छ होइन, होइन पूजापाठ गर्न नछोड्नुहोस्, तपाईँले पूजापाठ गर्न छोड भनेको होइन, तपाईँले प्रार्थना गर्नुहोस्, धूप बाल्नुहोस्, पूजा गर्नुहोस्, ध्यान गर्नुहोस्, जप गर्नुहोस्, त्यसले तपाईँलाई शक्तिशाली बनाउने, सकारात्मक सोच उत्पादन गर्ने र कुशल कर्म गर्ने बलियो प्रेरणा उत्पादन गराउने माध्यम त्यसबाट तपाईँले प्राप्त हुन्छ। त्यो गर्न छोड्नु हुँदैन। त्यस्तो भनिरहँदाखेरि आफ्नो भगवान आफै रहेछ, आफ्नो मालिक आफै रहेछ, आफ्नो सुख र दुःख उत्पादन गराउने स्रोत स्वयं आफै रहेछ भनिरहँदाखेरि ओहो फेरि अलिकति फेरि पूजापाठ भगवानको श्रद्धा भक्ति विश्वास गर्ने त्यो प्रथा पनि फेरि हटेर पो जाने हो कि भने त्यो होइन, फेरि त्यतातिर जानु हुँदैन, त्यो फरक पाठ हो। यसले हामीलाई पूजापाठको माध्यमबाट एउटा श्रद्धा भक्ति पनि सकारात्मक सोच, प्राणीहरूको दुःख अवस्था देखेर मनमा करूणाको भाव पैदा हुनु र गुरूहरू भगवानको ज्ञान गुणहरू देखेर श्रद्धा भक्ति प्रकट हुनु यो चाहेको छ हामीलाई। त्यो सबै सकारात्मक सोच हो भने त्यो खालको सोच विचारको प्रभावले गर्दाखेरि नकारात्मक सोचहरू न्यूनीकरण हुँदै हुँदै हुँदै जान्छ। जति जति नकारात्मक सोच विचार न्यूनीकरण हुँदै जान्छ त्यति नै तपाईँको मनमा शान्तिको विकास हुँदै जान्छ, आनन्दको विश्वास वृद्धि हुँदै जान्छ अनि तपाईँ स्वयं आफै नै स्वास्थ्यमय यो हो, कति आनन्द कति सन्तुष्टि कति शान्ति त्यस्तो अनुभूति तपाईँलाई बढ्दै जानुको कारण के हो, तपाईँमा भएको नकारात्मक विचार विभिन्न चिन्ता विभिन्न मानसिक समस्याहरू मा चाहिँ सुधार आउँदै आउँदै आउँदै गरेको संकेत हो, लक्षण हो। त्यो संकेत त्यो लक्षण धर्म पुण्य सञ्चयको माध्यमबाट प्राप्त गर्न सकिन्छ। त्यो प्रकारको अवस्था परोपकारी कर्महरू गरेर पनि त्यो अनुभूति प्राप्त गर्न सकिन्छ। आज पूजा गर्यो त समाज घरमा के पाए त खोइ भनेर कसैले सोधिहाल्यो भने त अप्ठ्यारो पर्छ। आज हामी समाज घरमा पूजा गर्यो भनेर चाहिँ त हामी भन्यो, अखिरमा हामीले पाउने पूजाको परिणाम नै आत्मसन्तुष्टि। पूजा गरिसकेपछि जीवन जिउने तरिका र जीवन जिउने पद्धति थोरै भए पनि हामीले प्रवचन सुन्यौं र यथाशक्य जीवनमा यो प्रवचनलाई हामीले जीवनमा पालना गर्दै जाने हो भने कुनै पनि व्यक्तिले जीवनमा दुःख पाउँदैन। दुःख पाउनुकै कारण के हो, आफूले गरेको कुकर्मकै कारणले गर्दा दुःख पाउने हो। सुख पाउनुको कारण के हो, आफूले गरेको सत्कर्मकै कारणले गर्दा सुख पाउने हो। तपाईँको सुख र तपाईँको दुःख भगवानको आशीर्वाद र श्रद्धाको कारणले निर्धारण गरेको हुँदै होइन भन्ने कुरामा हामी प्रष्ट हुनुहोस्। यो हो बुद्ध दर्शनको मूल सिद्धान्त। र यस सँगसँगै अब हामी बुद्ध धर्ममा थेरवाद बौद्ध सिद्धान्त महायानी बौद्ध सिद्धान्त बज्रयानी बौद्ध सिद्धान्त तीन प्रकारको बौद्ध परम्पराहरू रहिरहेको छ। यो तीन प्रकारको बौद्ध परम्पराहरू सबै बुद्धले देशना गरेको त्रिपिटक यानकि शील समाधि प्रज्ञ त्रि शिक्षामा आधारित बुद्ध दर्शन नै हो सबै। त्यसलाई अवलम्बन गर्ने परम्परा पद्धतिहरू ठाउँ अनुसारको केही संस्कारको प्रभाव गुरूहरूले प्रवचन प्रस्तुत गर्ने शैली शब्दहरूको केही प्रभावले भिन्न भिन्न परम्पराको विकास भएको मात्रै हो। बुद्धकालीन समयमा यो फरक फरक रूपमा विकास भएको थिएन। जब भगवान बुद्धको परिनिर्वाण हुनुभयो भगवान बुद्धको परिनिर्वाण पश्चात बुद्धले दिनुभएको शिक्षालाई जसरी जसले जति बुझ्नुभयो कसैले धेरै कसैले ठिकै कसैले थोरै आफ्नो आफ्नो बुझाइ अनुसार त्यसलाई पालन गर्ने परम्पराहरूको पनि चाहिँ फरक फरक रूपमा विकास भएको हो। यसरी हामीले बुझ्न आवश्यक छ। भगवान बुद्धले जति पनि प्रवचनहरू दिनुभयो त्यति बेला त्यो व्यक्तिहरूको क्षमतालाई ध्यानमा राखेर दिनुहुन्थ्यो। अहिले प्रवचन सुनिरहँदाखेरि र प्रवचन दिने व्यक्तिले पनि यहाँ प्रवचन यो विषयको कुरा सुनाउँदाखेरि बुझ्न सक्ने व्यक्ति कति छ, यो व्यक्ति यो प्रवचन यहाँको प्रवचन सुन्ने व्यक्तिहरूको पात्र होइन मति क्षमता कति सुन्न सक्ने क्षमता छ। मानिस प्रत्येक मानिसको चाहिँ यो मनको अवस्था फरक हुन्छ, दिमागको असन्तुलन पनि फरक हुन्छ। प्रवचन शिरदेखि पुछारसम्म सुन्दा कसैले त धेरै नै कुरा मनमा राख्न सक्ने क्षमता हुन्छ, कसैले ठिक्कै मात्र राख्न सक्ने क्षमता हुन्छ, कसैले थोरै मात्र, कसैले सुन्दै पनि गरेको छ एउटा पनि मनमा रहँदैन, फेरि त्यो थरी थरी हुन्छ मान्छे चाहिँ। त्यो बुद्धले यो कुरालाई खुब ध्यानमा राखेर प्रवचन सुनाउनु हुन्थ्यो। त्यसकारणले बुद्धले सुनाउनु भएको प्रवचन कोही बेला चाहिँ यो गर्नुहुन्छ यो गर्नु हुँदैन, कोही बेला हुन्छ भन्ने कुरा कुनै ठाउँमा गएर हुँदैन भन्दाखेरि भक्तहरू र प्रवचन सुन्ने बुद्धको अनुयायीहरूको बीचमा मत बाजिने गर्छ बेला बेलामा। किन बुद्धले कुनै ठाउँमा मूर्तिको पूजा गर्नै पर्दैन भनेर पनि प्रवचन दिनुभएको छ। कुनै कुनै ठाउँमा भगवानको प्रतिमालाई स्वयं साक्षात भगवान नै सम्झेर पूजा अर्चना गर्न सकेमा पुण्य प्राप्त हुन्छ भनेर पनि प्रवचन दिनुभएको छ। मत बाजियो नि त त्यहाँ त, अब के कुरालाई विश्वास गर्ने, मूर्तिलाई पूजै नगर्नु भन्ने कुरालाई विश्वास गर्ने कि मूर्ति राखेर भगवान स्वयं साक्षात नै विश्वास गरेर पूजा गर्ने कुरालाई विश्वास गर्ने त हो। यो कुराहरू छुट्याउने त गुरूहरूले छुट्याउने हो, दर्शन अध्ययन गरेको व्यक्तिले यो अर्थमा भनेको हो। यसको तात्विक कुरा यो हो, यसको चाहिँ भन्न खोजेको अर्थ यो अर्थमा भनेको भनेर गुरूहरूले प्रश्न पार्नु पर्यो, हामीले पनि जिज्ञासा राख्न सक्नुपर्छ। त्यसकारणले हामी पृथक जनहरू, हामी सर्वसाधारण जो ज्ञान र शिक्षाको कमी भएको व्यक्तिहरूले एकैचोटि ध्यानको अभ्यास गर्न हाम्रो सामर्थ्यले भ्याउँदैन। त्यसकारण तह तपदेखि नै एउटा भगवानको प्रतिमा प्रतीकलाई आधार मानेर श्रद्धा भक्ति उत्पादन गराउने माध्यमको रूपमा पूजा पाठ गर्ने, भगवानको प्रतिमाहरू थापना गर्ने, जो व्यक्तिको मति क्षमता उच्च स्तरको छ, जो व्यक्तिले शून्यताको भावना गर्न सक्छ, जो व्यक्तिले आफ्नो मनको पहिचान गर्ने क्षमता छ, ती व्यक्तिहरूले मूर्ति तस्विर फोटोहरू यज्ञहरू मण्डपहरू नबनाइकन पनि उसले ज्ञान लाभ गर्न सक्छ, जीवन सार्थक बनाउन सक्छ, पुण्य सञ्चय गर्न सकिन्छ। यो अर्थमा यो व्यक्तिहरू जो धर्मको अनुसरण गर्ने व्यक्तिहरूको मति क्षमताले गर्दाखेरि यो फरक फरक शब्द शैलीमा प्रवचन दिनुभएको मात्रै हो। यो कुराहरूलाई हामीले बुझ्न आवश्यक छ। र यो सँगै अब हामी यो थेरवाद बुद्ध धर्म सिद्धान्त महायानी र बज्रयानी मध्ये हामी महायानी र बज्रयानी भित्र पर महायानी बुद्धको दर्शनभित्र हामीले गर्ने यो पूजा पाठहरू जति पनि छ यो तन्त्र बज्रयानी परम्परासँग सम्बन्धित छ। यसले गर्दा यो बज्रयानी बौद्ध धर्म परम्परा बुद्धले विभिन्न ठाउँमा सुनाउनु भयो आफ्नो योग्य शिष्यहरूलाई। बज्र गुरू पद्मसम्भव यानकि गुरु रुम्बोछेले आठौं शताब्दीमा तिब्बत भोट लगायत हिमाली क्षेत्रमा बुद्ध धर्मको व्यापक चाहिँ विस्तार गर्नुभयो। उहाँको प्रभावले गर्दा नै आज बुद्धले दिनुभएको ज्ञान शिक्षाहरू अनुसरण गर्ने अवसर हामीलाई प्राप्त भयो। नेपालमा नै जन्मिनुभयो भगवान बुद्ध, तर भगवान बुद्धले दिनुभएको ज्ञान शिक्षासँग हामी नेपालीहरू धेरै टाढा हुँदै हुँदै हुँदै अखिर त अन्ततगत हामी अन्य धर्म संस्कारको प्रभाव त पर्यो, बुद्धले दिनुभएको उपदेशसँग नै हामी टाढा टाढा टाढा हुन पुग्यो। कालान्तरमा गएर बिस्तारै बिस्तारै अहिले फेरि हामी नेपालमै जन्मेको भगवान बुद्ध, हामीलाई संसार विश्वमा चिनाउने बलियो आधार भनेको बुद्ध जन्मेको देश भनेर हामी नेपालीलाई संसारमा चिनाउने गर्दछौं, हामी कति गर्व गर्छौं त। त्यही बुद्धले दिएको उपदेशलाई नै हामीले अनुसरण गर्न सकेको छैन, पहिलो कुरा बुद्धले के शिक्षा दिनुभयो भन्ने कुरा नै हामीले बुझाउन सकेन र हामी नेपालीहरूले बुद्धको बुद्धले कस्तो प्रकारका शिक्षाहरू दिनुभए यो कुरा नै हामीले बुझाउन नसक्दा हामी चाहिँ ओझेलमा परे। त्यसले गर्दा बज्र गुरु पद्मसम्भव यानि कि गुरु रिम्पोछेले दिनुभएको धर्म प्रवचन बुद्धले दिनुभएको धर्म प्रवचनलाई हिमाली क्षेत्रको व्यक्ति जनसमुदायहरूको संस्कार परिवेश सुहाउँदो तरिकाले उहाँले बुद्धको दर्शनलाई विस्तार गर्ने काम गर्नुभयो। त्योसँग हामी गुरूङ तामाङ थकाली शेर्पा मनाङ्गे यो जति पनि भोट समुदायसँग नजिक नजिक रहेको हिमाली क्षेत्रमा बसोबास गर्ने यो समुदायमा बुद्ध धर्मको व्यापक प्रभाव पर्न गयो। त्यसबाट गुरूङ समुदायलाई पनि प्रभाव पार्यो, तामाङ समुदायलाई पनि प्रभाव पार्यो। जब बज्र गुरू पद्मसम्भवको आगमन भएको थिएन, जब धर्म बुद्ध धर्मको शुरूआत भएको त्यो भन्दा अगाडि गुरूङ जातिहरू तामाङ जातिहरू थकाली जातिहरू यी सबै जात जातिहरूले प्राकृतिक पूजा गर्ने सिमी भूमि पूजा गर्ने पितृ पूजा गर्ने पूजा गर्ने सिलसिलामा पशु बलि चढाउने संस्कारको व्यापक प्रभाव थियो। त्यो संस्कार अवलम्बन गर्दै आइरहेको थियो। पछि बुद्ध धर्म दर्शनको प्रभाव पर्दैपछि बिस्तारै बिस्तारै त्यो संस्कारहरूमा पनि परिमार्जन भयो, परिवर्तन धेरै कुराहरू पनि परिवर्तन भयो। त्यसरी नै हामी गुरूङ समुदायमा पनि आजको 10-20 वर्ष अगाडि भन्दा आज धेरै परिवर्तन भयो। त्यो भन्दा अगाडि त हामी लामा बौद्ध ग्रन्थको विधि पढ्ने तर पितृ कार्य जस्तो पूजा पाठहरू गर्दाखेरि चाहिँ पशु बलि चढाउने काठमाड गर्ने प्रथा व्यापक प्रभाव थियो गुरूङ समुदायमा। पछिल्लो समयमा धर्मगुरूहरूले वाचन गर्ने यो ग्रन्थहरूको प्रत्येक शब्द बुद्धको दर्शनमा आधारित भएको छ। यो कुरालाई जति जति हामी बुझ्दै गयो त्यति त्यति नै हामीले आफूले गर्दै आएको कर्महरू संस्कारहरूलाई परिमार्जन गर्दै गर्दै जाँदाखेरि आज यो अवस्था आजसम्म आइपुग्दाखेरि अझै कति कुराहरू हामी चाहिँ परिपक्व हुन सकेको छैन। त्यसै गर्दा लामाले पढेको ग्रन्थ एकतिर छ, हाम्रो संस्कार चाहिँ कति त्यो ग्रन्थको विधि र सिद्धान्त विपरीत भएको हुँदा लामाहरूले कर्मकाण्ड गर्ने सिलसिलामा पशु प्राणीहरू भोग बलि दिने संस्कारलाई पहिलो चरेसरी त्यसलाई छोड्यो। त्यसपछि बिस्तारै बिस्तारै धर्म ग्रन्थसँग अनुकूल र त्यो विपरीतको संस्कारहरूलाई लामाहरूले छोडेको हो, यसरी हामीले बुझ्न आवश्यक छ। र यसरी गुरूङ समुदायमा लामाहरूको विकास हुँदै हुँदै हामी गुरूङ समुदायमा त तीन प्रकारको गुरूहरू हुन्छ, पजु ख्याब्री लामा। पजु ख्याब्री र पुरानो शैलीको हाम्रो लामाहरूको लगभग विधिहरू मिल्छ। पुरानो शैलीको लामाहरूको पनि लिखित रूपमा भएको ग्रन्थ जति सबै बुद्धको दर्शनमा आधारित कुनै कुनै विधिहरू मुखार पढ्ने गुरूङहरूको प्राचीन भाषा चौक्यूमा मुखार पढ्ने ग्रन्थ ती विधिहरू पजु गुरूबाट सिकेको ख्याब्री गुरूहरूबाट सिकेको पेहरू हाम्रो पूर्वज लामाहरूले वाचन गर्ने गर्थ्यो। र फेरि एकतिर जति पनि कर्मकाण्ड विधिहरू गर्दाखेरि लिखित रूपमा पढ्ने ग्रन्थ थियो त्यो आजसम्म पनि के छ भने बुद्धको दर्शनमा आधारित भएको बज्र गुरु पद्मसम्भव मार्फतबाट ल्याएको बौद्ध ग्रन्थहरू नै थियो। हिजो पनि थियो आज पनि छ। त्यसकारण अहिले आएर हामी गुरूङ समुदायभित्र लामा दुई प्रकारको लामाहरूको बारेमा भनिरहेको छ हाम्रो धेरै तमुसङ्घ संस्थाहरूले बोन्पो लामा र बुद्धिस्ट लामा भन्न थाले। यो गलत छ, यो भन्नु हुँदैन। खास गरी लामा कुनै पनि बोन्पो लामा भनेको चाहिँ छुट्टै प्रकारको सिद्धान्त कि त्यो टेन्पो सेन्रबले प्रतिपादन गर्नुभएको धर्म सिद्धान्तले अवलम्बन गर्ने लामाहरू बोन लामा हो। त्यो लामासँग हामी गुरूङ लामाहरूको खासै सम्बन्ध रहेको देखिँदैन। त्यो स्वयम्भूको पारिपरि रानी वनमा बोन लामाहरूको ठूलो गुम्ब छ, अनि इण्डियाको सिमलामा बोन लामाहरूको ठूलो गुम्ब छ। धेरै पढेको विद्वानहरू पनि हुनुहुन्छ र बोनहरूको आफ्नै संस्कृति छ, आफ्नै सिद्धान्त छ, आफ्नै ज्योतिष पद विज्ञानहरू परिपक्क छ उहाँहरू चाहिँ। त्योसँग हामी गुरूङ लामाहरूको हाम्रो पूर्वजहरूको धर्म ग्रन्थ विधिहरू चाहिँ हामीले रिसर्च गरेर हेर्दा त्योसँग मेल खाँदैन। हामी चाहिँ जति पनि हिजो अस्ति काठमाडौँमा पनि अन्तर्राष्ट्रिय सम्मेलन भएको हामीले देख्यो, प्रत्यक्ष प्रसारण हेर्यो, बोन लामा भनेर त्यहाँ प्रचार गरिएको छ। हामी तमु तेलु संघ मार्फतबाट पनि बोन लामा भनेर बोन लामालाई जगेर नगर्ने संरक्षण गर्ने उत्पादन गर्ने अभियान अगाडि बढेको छ। तर बोन लामा भनेको के हो, बोन लामाको सिद्धान्त के हो र बोन लामाले पढ्ने ग्रन्थ के हो भन्ने कुरा नै राम्रो बुझ्न आवश्यक छ हामीले चाहिँ। त्यहाँ बोन लामा भनिरहेको सबैले पढिरहेको विधि र हामीले पढेको विधि त एउटै छ। फेरि तमु पेलुसँग ल्याएको बोन लामा गुरूहरूले पढेको विधि र हामीले पढ्ने विधि त एउटा कुनै मैले अघि नै भन्यो कुनै कुनै पेहरू मुखार पढ्ने पेहरू पजु गुरु खेब्री गुरूबाट सिकेको पे त्यो एक्स्ट्रा हो, त्यो छुट्टै छ। त्यो बाहेक किताब खोलेर पढ्ने जति ग्रन्थहरू छ, विधिहरू छ, त्यो सबै हामीसँग मिल्छ। या त भने पक्क बोन लामाकै विधि र हाम्रो पजु खेब्री गुरूहरूकै विधि अनुसार गर्ने हो भने त्यो किताब ग्रन्थलाई चाहिँ त्यसलाई चाहिँ छुट्टै राखिदिनु पर्यो। त्यो किताबमा उल्लेख त्यो लिपिबद्ध भएको ग्रन्थलाई अवलम्बन गर्ने हो भने चाहिँ त्यो पुरानो संस्कार रीतिथितिसँग चाहिँ केही परिमार्जन केही परिवर्तन नभएसँग त्योसँग मेल खाँदैन। त्यो यस्तो कुरा छ, एकदम जटिल विषय छ। त्यसै गर्दा ओ उर्जेन युर्के नोब्जाङ चम्पेमा घैसेर दौबोला ह्याम्छन् छोके गोडो भनेर हाम्रो लामाहरू नाच्ने गर्छ। रुई त्यसै गर्ने बेलामा हाम्रो अस्ति काठमाडौँको सम्मेलनमा पनि यही शब्दहरू उच्चारण गरेर पढेर नाचेका थिए लामाहरू। हाम्रो बोन लामा भनेर चाहिँ एकदमै प्रचार प्रसार, तर त्यो त हाम्रो बौद्ध निङ्मा परम्पराको विधि पढ्दैछ, बद्र गुरु पद्मसम्भले प्रतिपादन गरेको शब्दहरू पढ्दैछ, मन्त्रहरू उच्चारण गर्दैछ। उहाँहरू कसरी बोन भए त उहाँहरू बोन हुँदै, जो लामा गुरूहरू बोन लामा भनेर उहाँलाई चाहिँ सम्मान गरिएको छ, स्थान दिएको, त्यो गुरूहरू स्वयं आफूलाई नै म बोन हो कि बोधिजो भन्ने कुरो नै थाहा छैन बिचरा। पहिलो कुरा हाम्रोमा त्यो समस्या भइरहेको छ र उहाँहरूले वाचन गरिरहेको त्यो शब्दहरू छ नि, अघि मैले भनेको यो उर्जेन युर्गेन जान्छौँ पेमा घैसेर धोम्बो यहाँ झन् छोके, यो शब्दहरू उच्चारण गर्ने जति पनि बोन लामाहरू छ, जति पनि अहिले पुरानो प्राचीन पुरातन हाम्रो लामाहरू छ, गोर्खाको केही भेग, लमजुङ जिल्लाको केही भेग र कास्कीको केही भेगमा रहेको हाम्रो पुरातन संस्कारको लामा गुरूहरू, ती सबै लामा गुरूहरूलाई म के भन्न चाहन्छु, उहाँहरू स्वयंले पढेको धर्म ग्रन्थको मिनिङ उहाँहरू स्वयंलाई थाहा छैन। यो कारणले गर्दा हाम्रो जीवहरू अग्रजहरूले कसरी संरक्षण गर्ने त कसरी उत्पादन गर्ने, उहाँले जति पढिरहनु भएको ग्रन्थ छ त्यो त सबै हामी बौद्ध धर्मको ग्रन्थ हो, मुखार पढेको ग्रन्थ पजुकीहरू जीव गुरूहरूबाट सिकेको पे हो त्यो चाहिँ, भनेपछि त्यो बीचमा चाहिँ अप्ठ्यारो अवस्थामा लामा भन्दा पनि नमिल्ने, झाङ्ग्री भन्दा पनि नमिल्ने, अब त्यो त कस्तो खालको भयो भने चरा हो कि मुसा हो, त्यो चमेर चाहिँ चरा हो रहेछ कि के हो भन्दाखेरि चाहिँ दाँत देखाउँछ अरे फेरि, ए यो त चरा होइन रहेछ मुसा रहेछ भन्दाखेरि पखेर देखाउँछ अरे फेरि है। त्यस्तै हाम्रो चाहिँ बोन लामाहरू अहिले चाहिँ पक्क लामा भन्यो भने बुद्ध लामा भन्ने शब्द नै बौद्ध धर्मको ज्ञान शिक्षाहरूले पोख्त भएको व्यक्ति नै लामा हुन्छ। लम भन्छ गुरुङहरूको पुरानो भाषामा, त्यो लम बुद्धको दर्शन र बौद्धसँग सम्बन्धित शब्द हो, त्यस्तो हो लम है। भनेपछि अब बोन लम भन्ने शब्द या त भने त्यन्प सेनरप गुरुले प्रतिपादन गरेको।
1: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
2: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म यमलिङ लामा। आज विक्रम सम्बत 2083 साल भदौ 8 गते सोमबार, श्रावण शुक्ल पक्ष द्वादशी तिथि, ईस्वी सन् 2026 अगस्त 24 तारीक, नेपाल सम्बत 1146 गुला अथवा आज बिहान सूर्योदय 5:39 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:32 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। बितेको 35 वर्षको कुरो होइन, आगामी 35 वर्षको योजना ल्याउन रासोपा सभापतिको आग्रह। वर्षयाममा बिजुली खपत बढ़ाउन सहुलियत दिने सरकारको तयारी। मलेसियाको रोजगारीमा सिन्डिकेट विरोधमा सरकार र म्यान पावर व्यवसाय एकै ठाउँमा। 8000 मिटर भन्दा अग्ला थप 6 हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने सरकारको तयारी। 25,000 किलोमिटर लामो रिंग रोड बनाउँदै चीनले खोल्यो युरोप जोड्ने नयाँ समुद्री मार्ग। युरोप पुग्न झण्डै 20 दिन लाग्ने। र 14 दक्षिण एसियाली खेलकुद चैत 20-28 सम्म पाकिस्तानमा हुने सन्तोषीलाई काँस्य पदक, सोम बहादुरको नयाँ कीर्तिमान। साझा खबरको शुरूमा स्थानीय खबर। बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा चीनतर्फका मुख्य व्यापारिक नाकाहरू अवरूद्ध बनेका छन्। मुख्य नाका रसुवागढ़ी केही दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। त्रिशुली मैलुङ स्याप्रुवेशी सड़कमा पहिरो खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा नाका ठप्प बनेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक दिल्ली राम सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन सम्भव छैन। यता चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका तातो पानी झण्डै 1.5 महिनादेखि ठप्प छ। इको र लिपिङ लगायतका सड़क खण्डमा माथिबाट पहिरो आएको र नाका दुवै छेउको लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरी सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अहिले तातोपानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र अवस्थामा रहेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार चीनतर्फ भन्सार गराइसकिएका गाड़ीहरू फर्काएर रसुवा र कोरालातिर लैजाने अवस्था पनि नहुँदा 85 भन्दा धेरै गाड़ी अड्किएका छन्। जनै पूर्णिमाको मेलामा आउने भक्तजनहरूको सुविधाका लागि रसुवाको आमा छोदिङमो गाउँपालिका 3 पार्वती कुण्डमा जाने सड़क सुचारू गरिएको छ। रोगा खालादेखि गतलाङ गाउँ र पार्वती कुण्डसम्मको विभिन्न ठाउँमा पहिरोले अवरूद्ध सड़क सञ्चालनमा ल्याएको आमा छोदिङमो गाउँपालिकाका उपाध्यक्ष चन्द्रिका तामाङले जानकारी दिनुभएको छ। अवरूद्ध सड़क सुचारू भएपछि पार्वती कुण्ड मेलामा आउने यात्रीलाई सहज हुने बताइएको छ। पार्वती कुण्डमा जनपुण्यको अवसरमा हरेक वर्ष मेला लाग्ने गरेको छ। यस वर्ष पनि स्थानीयले सरसफाई गरेर कुण्डलाई सिंगारिसकेका छन्। साझा खबरमा राष्ट्रिय खबर। राजधानीका अधिकांश अस्पतालहरूमा उपचारको पालो कुर्दा कुर्दैमा बिरामीको ज्यान जाने गरेका छन्। डायलसिस गरिरहेका मोरङका 45 डोल बहादुर थापालाई परिवारले उपचारका लागि ठूलो र भरोसा योग्य अस्पताल ठानेर टिचिङ अस्पताल ल्याएका थिए, तर पालो कुर्दा कुर्दैमा समय बित्यो, समयमा उपचार नपाएर थापाको ज्यान गयो। यता वीर अस्पतालमा बिरामीको चाप निकै चर्को हुने गरेको छ। सरकारी अस्पतालमा बेड नपाउँदा बिरामीहरू निजी अस्पतालको गेटमा पुग्नुपर्ने बाध्यता छ। निजी अस्पतालको आईसीयू शुल्क मात्रै दैनिक 15,000 रूपियाँ भन्दा माथि छ। आर्थिक रूपमा कमजोर परिवारकाहरूले उपचार नपाएर ज्यान गुमाउनु परिरहेका घटनाहरू प्रशस्तै छन्। हुम्लाबाट बिरामी आमालाई बचाउने आशामा काठमाडौँ आइपुगेका पदम परियार अहिले अस्पतालमा बेड खोज्न संघर्ष गरिरहेका छन्।
68 वर्षीय पान सारा दमाईलाई मुटु सम्बन्धी समस्या भएपछि हुम्लादेखि काठमाडौँसम्मको कठिन यात्रा भयो नै तर राजधानी आइपुग्दा पनि उहाँको दुःख सकिएन। बिरामी आमालाई लिएर उहाँ काठमाडौँ आइपुग्नु भएको एक हप्ता बितिसकेको छ तर अस्पतालमा भने अझै मुटु वार्डमा बेड खाली नहुँदा पान सारा भर्ती हुन सकेकी छैनन्। दुर्गम हुम्लाबाट उपचारका लागि राजधानीसम्म आइपुग्दा पनि बिरामीले सहज उपचार पाउन सकेका छैनन्। परिवारको लागि सबैभन्दा पीड़ादायी कुरा यही बनेको छ। वीर अस्पतालमा आकस्मिक कक्षमा 50 बेड छन् तर दैनिक 150 जनासम्म बिरामी सेवाका लागि आउने गरेका छन् जसले गर्दा पनि निकै समस्या भएको अस्पताल प्रशासनले जनाएको छ। नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको छ तर अस्पतालका आकस्मिक कक्ष र अस्पताल परिसरमै उपचारको प्रतीक्षामा छटपटाइरहेका बिरामीहरूको दृश्यले संविधानमा लेखिएको यही अधिकारमाथि व्यङ्ग्य गरिरहेको छ। कागजमा मौलिक हक सुनिश्चित भए पनि व्यवहारमा बिरामीले उपचारका लागि बेड समेत नपाउनु राज्यको स्वास्थ्य प्रणालीमाथिको प्रश्न उठाइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले 35 वर्षको हिसाब मागेर बस्ने होइन, अबको 35 वर्षको कार्ययोजना ल्याउन पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशालालाई सम्बोधन गर्नुहुँदै उहाँले 35 वर्षको कार्ययोजना ल्याउन सांसद र नेताहरूलाई आग्रह गर्नुभएको छ। पुरानो दलका नेता